0: कानूनले वर्जित गरेको लागु औषधिको प्रयोग र ओसार पसार नगरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 6 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नमस्कार, क्यापिटल समाचारमा स्वागत छ। म मल्लिका थापा। शुरूमा मुख्य समाचारका शीर्षकहरू। विपदको शोकका बीच देशभर हरितालिका तीज मनाइयो। भुटे कोशी बाढ़ीका कारण यसपालिको तीज खल्लो। रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित क्षेत्रमा उल्लासभन्दा आफन्त गुमाउनुको पीड़ा धेरै। बाढ़ी प्रभावित क्षेत्रको पुनस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता। विपदपछिको उद्धार, राहत र तीनै तह बीचको समन्वय प्रति जनप्रतिनिधिद्वारा सरकारको प्रशंसा। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी। अघिल्लो वर्षको तुलनामा ग्यासको आयात र बिक्री धेरै, बजारमा भने अभाव कायमै। उपभोक्ता लाइनमा लाल सागरको रणनीतिक टापु र मोचा बन्दरगाहमा हुथी विद्रोहीको कब्जापछि खाड़ी संकट चुलियो। साउदी अरबको तेल आपूर्ति ठप्प बन्दा ओमान वार्ता स्थगित। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनैतिक मोडमा, पुरस्कार वितरण समारोह नै विवादित।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 बाट शुरू हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटीएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: क्यापिटल समाचार। काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै सीएफएम अन्य .com तथा रेडियो सारङ्गी .com मार्फत पनि क्यापिटल समाचार सुन्न सकिन्छ। यस्तै क्यापिटल टीवी एसडी, क्यापिटल टीवी एसडी को फेसबुक पेज र युट्यूब च्यानलमा पनि क्यापिटल समाचार हेर्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। उहाँले यो सोमबार पशुपतिनाथ मन्दिरमा भगवान शिवको विधिपूर्वक पूजा अर्चना गरी पुजारीबाट टीका एवं फूल प्रसाद ग्रहण गर्नुभएको हो। यस वर्षको हरितालिका तीज पर्व देशका विभिन्न स्थानमा श्रद्धा र औपचारिकताका साथ मनाइएको छ। हिन्दू महिलाहरूले भगवान शिव र पार्वतीको पूजा आराधना गरी व्रत बसेर यो पर्व मनाएका हुन्। काठमाडौँको पशुपतिनाथ सहित गोकर्णेश्वर, नागेश्वर, मखन महादेव र त्रिपुरेश्वर, भक्तपुरको विभिन्न स्थान र ललितपुरको सन्तानेश्वर जस्ता शिवालयहरूमा भक्तजनहरूको उपस्थिति रहे पनि विगतका वर्षहरू जस्तो तडक भडक र अत्यधिक भीड़भाड़ भने कमै देखिएको छ। तीजको व्रत समाप्त भएसँगै मंगलबार महिलाहरूले सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्। यसैबीच भदौ 10 गते भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण 1,388 भन्दा बढ़ीले ज्यान गुमाएको र करिब 5,000 मानिस सम्पर्कविहीन भएको शोकका कारण यसपालिको तीज खल्लो र सादगीपूर्ण रह्यो। रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित क्षेत्रमा उल्लासभन्दा आफन्त गुमाउनुको पीड़ा छाएको छ। धेरै दिदीबहिनीहरूले फजुल खर्च कटाएर राहत कोषमा सहयोग गर्दै तीजलाई पूजापाठ र औपचारिकतामा मात्र सीमित राखेका छन्। एक रिपोर्ट।
1: विगतका वर्षहरूमा तीज आउनु हप्तौ अघिदेखि नै सहर बजारमा रातो पहिरन, चुराको छनछन र पार्टी प्यालेसहरूमा दर खाने खुवाउने घम्साघम्सी शुरू भइसक्थ्यो। तर यस वर्ष परिस्थिति बिल्कुलै फरक र हृदय विदारक छ। भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी महाप्रलयले देशका विभिन्न भागलाई सोहोरेर लगेपछि यति बेला सिंगो मुलुक गहिरो शोकमा डुबेको छ। विपदको यो महाविपत्तिमा 1388 जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै 5000 नागरिक अझै बेपत्ता छन्। रसुवा, नुवाकोट, त्रिशुली लगायतका तटीय बस्तीहरू खण्डहर बनेका छन्। घटनाको झण्डै 20 दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा आफन्त गुमाएकाहरूको क्रन्दन रोकिएको छैन र खोज तथा उद्धारको काम अझै जारी छ। यस्तो संवेदनशील र दुःखद अवस्थामा पर्वका नाममा गरिने कुनै पनि भड्किलो प्रदर्शनले पीड़ितको घाउमा नुनचुक छर्कने काम मात्र गर्छ। तीजको संहारमै आएको बाढ़ीले नदी तटीय क्षेत्रका आमाहरूको काख र चेलीबेटीका सिउँदो रित्याइदिएको छ। विगतमा रातो पहिरनमा सजिएर गीतका भाकामा आफ्ना सुख दुःख साट्ने चेलीबेटीहरू आज पहिरो र बाढ़ीले छिन्न भिन्न पारेको आँगनमा उभिएर टोलाइरहेका छन्। कसैले परिवारको पालन पोषण गर्ने मूली गुमाएका छन् त कसैले काखको अबोध सन्तान। विस्थापित बनेका सयौं परिवारहरू अस्थायी त्रिपाल मुनि भोग शोक र चिसोमा दिन काट्न बाध्य बनेका छन्। चाडपर्वले दिलाउने उल्लास भोटेकोसीको धमिलो बहावले बगाएर लगेपछि ती बस्तीहरूमा न त तीजको रौनक छ न दरको उत्साह छ। केवल आफन्त गुमाउनुको कहिल्यै नमेटिने पीड़ा र रित्तिएका उजाड आँगनहरू छन्। यस्तो अवस्थामा काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न शिवालयहरू गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरको मखन महादेव, डोलेश्वर र त्रिपुरेश्वरमा पुग्ने भक्तजनहरूले तीजलाई पूजापाठ र औपचारिकतामा मात्र सीमित राखेका छन्। विगतका वर्षहरूमा जस्तो मन्दिर परिसरमा नाचगान र चहल पहल देखिँदैन। एकातिर गाउँघरमा आफन्त गुमाएका पीड़ितहरू

0: त्रिपाल मुनि आँसु बगाइरहने र अर्कातिर शहरमा भव्य पार्टी, गहनाको प्रदर्शन र तडक भडक गर्नु मानवीय संवेदना विपरीतको कार्य हो। पीड़ामा परेका दाजुभाइ तथा दिदी बहिनीहरूको भावनामाथि चोट नपुर्याउनका लागि यो वर्ष तीजलाई सरल, भद्र र सात्विक रूपमा मनाउनु नै समाजको उत्तरदायित्व बन्छ। सकारात्मक कुरा त के छ भने यो विपदको घड़ीमा धेरै सजग नागरिक र दिदी बहिनीहरूले उदाहरणीय कदम चालेका छन्। महँगा साड़ी, सुनका गहना र पार्टी प्यालेसका फजुल खर्च कटाएर धेरै महिला समूह तथा व्यक्तिहरूले यो रकम प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गरेका छन्। आफ्नो तीजको खर्च कटाएर संकटमा परेका बाढ़ी पीड़ितलाई सहायता पठाउनु नै यो वर्षको सबैभन्दा ठूलो पूजा र साँचो नारी शक्तिको अनुपम उदाहरण बनेको छ। देखावटी तडक भडकलाई त्यागेर विपदमा परेकाहरूप्रति सहानुभूति दर्शाउनु नै अहिलेको समयको माग हो। विपदका कारण देशका हजारौं नागरिकले ओत लाउने छानो र गाँस खुसिएको बेला हाम्रा चाड पर्वहरूले प्रदर्शन होइन करूणा र बन्धुत्वको सन्देश दिनुपर्छ। भोटेकोशी र त्रिशुलीको प्रलयले दिएको चोट हाम्रा नेपाली समाजका साझा घाउ हुन्। त्यसैले चाडपर्व मनाउँदै गर्दा छिमेकीको आँगनमा बगिरहेको आँसु र पीड़ालाई बिर्सिनु हुँदैन। उत्सव र खुशीका नाममा गरिने भड्किला कार्यक्रमहरूलाई रोकेर पीड़ितहरूप्रति अझ बढ़ी संवेदनशील बन्नु र उनीहरूको पुनस्थापनामा हातेमालो गर्नु नै तीज पर्वको वास्तविक सार्थकता र मानवता हुनेछ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पुनस्थापना र सुरक्षित बस्ती विकासका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बागमती प्रदेशका मुख्यमन्त्री, सांसद तथा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका 14 स्थानीय तहका जनप्रतिनिधिहरूसँग भएको छलफलमा उहाँले तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नभएकोले खेतीयोग्य जमिन जोगाउँदै सुरक्षित स्थानमा वैज्ञानिक स्थानान्तरण गरिने स्पष्ट पार्नुभएको छ। यसका लागि उपयुक्त जग्गा पहिचान गरी सिफारिस गर्न उहाँले स्थानीय तहलाई आग्रह गर्नुभएको छ। साथै सड़क सञ्जाल छिट्टै सञ्चालनमा ल्याइने उहाँको भनाइ रहेको छ। छलफलमा जनप्रतिनिधिहरूले विपद पछिको उद्धार, राहत र तीनै तहबीचको समन्वयप्रति सरकारको प्रशंसा गरेका छन्। उनीहरूले बेपत्ताको खोजी, महामारी रोकथाम, सड़क खुलाउने कार्यका साथै गैर सरकारी संस्थाका आश्वासनमाथि निगरानी राख्न सरकारको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083का अवसरमा शुभकामना सन्देश मार्फत प्रधानमन्त्री शाहले बाल अधिकारको सम्मान, संरक्षण र प्रवर्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, संचार जगत तथा सम्पूर्ण सरकारवालाप्रति सम्मान व्यक्त गर्नुभएको छ। यस वर्ष बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको छ। यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड़ दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। यसैबीच महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले भोटेकोशी विपदका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताउनु भएको छ। राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्रीवादीले भोटेकोशी बाढ़ीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचाररत रहेको बताउनु भएको हो। परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाईमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर र बढ्दो विपद जोखिम बारे छलफल गर्नको लागि मुस्ताङको घर पझोङ गाउँपालिकामा दुई दिने घर पझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सञ्चालन हुँदैछ। भदौ 30 र 31 गते आयोजना हुने यस सम्मेलनमा भाग लिनको लागि देशभरका स्थानीय तहका जनप्रतिनिधिहरू मुस्ताङ पुग्दैछन्। हालै भुटेको सीमा आएको महाप्रलय र विक्रमसम्म 2080 कागबेनीमा आएको विनाशकारी बाढ़ी जस्ता हिमाली क्षेत्रका आकस्मिक विपदलाई केन्द्रमा राखेर सम्मेलनमा गहन बहस हुनेछ। कार्यक्रममा जलवायु नीति, जलविद्युत, पर्यटन, स्थानीय सरकारको भूमिका र जलवायु वित्तका अवसर तथा चुनौती बारे प्राविधिक सत्रहरू सञ्चालन गरिनेछन्। सम्मेलनको पहिलो दिन प्रधानमन्त्रीको शुभकामना सन्देश प्रस्तुत हुनेछ भने विभिन्न विषयगत विज्ञहरूले गण्डकी प्रदेश तथा राष्ट्रिय स्तरको जलवायु परिदृश्य बारे प्रस्तुति दिनेछन्। दोस्रो दिन वृक्षारोपणसँगै घरपजोङ घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ। यो सम्मेलनले हिमाली बस्तीको सुरक्षा र नीति निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ। हिमनदीहरू तीव्र गतिमा पग्लिने, हिमनदी जन्य तालहरू थप अस्थिर बन्ने र हिमालहरूको निगरानीमा बढ्दो खाडल देखिने क्रमसँगै हिमालय क्षेत्र खतरनाक अवस्थातर्फ अघि बढ़िरहेको अध्ययनले देखाएको छ। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढ़ीले 1300 भन्दा धेरै मानिसको ज्यान लिनुका साथै व्यापक विनाश निम्त्याएको घटना लगत्तै यी निष्कर्षहरू सार्वजनिक भएका प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसले तीव्र गतिमा परिवर्तन भइरहेको हिमालय क्षेत्रको वातावरणबाट उत्पन्न बढ़दो जोखिम उजागर गरेको छ। एकीकृत पर्वतीय पहल र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र सिमोड र जीवी पन्त राष्ट्रिय हिमालयन वातावरण संस्थानको प्राविधिक योगदानमा तयार पारिएको विश्वव्यापी परामर्श संस्था सिस्टेमिकको प्रतिवेदनले हिमनदीहरू अहिले एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका उल्लेख गरेको छ। तर प्रतिवेदनका अनुसार हिमालय काराकोरम क्षेत्रमा रहेका अनुमानित 40,000 हिमनदी मध्ये 21 मात्र विस्तृत र निरन्तर रूपमा निगरानी भइरहेको छ। प्रतिवेदन अनुसार तीव्र गतिमा हिउँ पग्लिँदै जाँदा हिमतालहरूको आकार बढ़िरहेको छ र हिमताल फुट्ने खतरा बढ़िरहेको छ। साथै तापक्रम वृद्धिले पर्माफ्रस्ट अर्थात तापक्रम बढ्दा पग्लन सक्ने वर्षभरि जमेर रहेको जमिन तथा अग्ला पहाड़ी भिरालोहरूलाई अस्थिर बनाइरहेको छ, जसले गर्दा एकपछि अर्को गर्दै आउने विपदको जोखिम बढ़िरहेको छ। पोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय गौरव आयोजना राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढ़ी तथा धादिङ, गोर्खा र रसुवाका पालिकाहरू बाढ़ीबाट धेरै प्रभावित भएका छन्। यस्तै पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान रहेको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्ण भीर खण्ड आउँदो असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। यस्तै बाढ़ीले 69 किलोमिटर सड़क र 41 पुलमा क्षति पुर्याएपछि सरकारले तीव्र गतिमा पुननिर्माण अघि बढ़ाएको छ। तावे खोला, परिवा भीर र कृष्ण भीर खण्डमा नयाँ ट्र्याक खोलेर यातायात सहज बनाइएको छ। चीनको सहयोगमा रसुवागढी नाका जोड्न दशैं अगावै सड़क खुलाउने प्रयास जारी रहेको छ। एक रिपोर्ट।
2: यी भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण र विनाशकारी बाढ़ीले मुलुकको सड़क यातायात र भौतिक पूर्वाधार क्षेत्रमा अभूतपूर्व क्षति पुर्याउँदै जनजीवनलाई पूर्ण रूपमा अस्त व्यस्त बनाएको छ। यस प्राकृतिक विपत्तिका कारण मुख्य राजमार्ग तथा सहायक सड़क खण्डहरू गरी करिब 69 किलोमिटर सड़क क्षेत्र गम्भीर रूपमा प्रभावित बनेको छ भने त्यसमा 55 किलोमिटर सड़क खण्ड त पूर्ण रूपमा ध्वस्त नै भएको थियो। विशेष गरी रसुवा र नुवाकोट जिल्लाका विभिन्न भौगोलिक क्षेत्रहरूमा मात्रै करिब 41 किलोमिटर सड़क बाढ़ीको तीव्र बहावले बगाएर लगेको थियो भने विभिन्न नदी तथा खोलाहरूमा निर्माण गरिएका 41 पक्की मोटरेबल पुलहरू पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त हुन पुगेका थिए। पुल र सड़क जगैदेखि भत्किएका कारण ती दुर्गम तथा हिमाली क्षेत्रहरू राष्ट्रिय सड़क सञ्जालबाट पूर्ण रूपमा विच्छेद भई स्थानीय नागरिकको आवतजावत, खाद्यान्न आपूर्ति र आपतकालीन सेवाहरू ठप्प बन्न पुगेका थिए। यस्तो भयावह र विषम परिस्थिति उत्पन्न भए लगत्तै सरकारले क्षतिग्रस्त सड़क सञ्जाल र बगेका पुलहरूको द्रुत गतिमा पुननिर्माण तथा मर्मत सम्भार गरी यातायात व्यवस्था सुचारू गर्न आफ्ना सम्पूर्ण संयन्त्रहरूलाई परिचालन गर्यो। सरकारले नुवाकोटको देवीघाट स्थित तादी खोलामा उच्च प्राथमिकताका साथ काम शुरू गर्यो, जुन मात्र 5 दिनको छोटो समय अवधि भित्रै एक्रो ब्रिज ढलान तथा निर्माण सम्पन्न गरी सड़क सम्पर्क पुनः स्थापित गर्न सफलता हासिल गर्यो। यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत अत्यन्तै जोखिमपूर्ण मानिएको परेवा भीर खण्डको सड़क बाढ़ीले पूर्ण रूपमा बगाएपछि प्राविधिक टोलीले कड़ा मेहनतका साथ 70 मिटर नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याएको छ भने शीतल बजार क्षेत्रमा पनि चट्टानहरू विस्फोट गर्दै नयाँ वैकल्पिक ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अघि बढ़ाइएको छ। यस्तै सड़क भाँसिएर लामो समयदेखि पूर्ण रूपमा अवरूद्ध बनेको कृष्ण भीर खण्डमा पनि 12 भारी मेसिनहरू निरन्तर परिचालन गरी 252 मिटर लम्बाईको नयाँ ट्र्याक निर्माण कार्य सम्पन्न गरिएको छ। उक्त कृष्ण भीर खण्डमा हाल सड़कको ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने कार्य भइरहेको छ भने 2 लेनको सड़क सञ्चालन योग्य बनाउन र आंशिक रूपमा यातायात सञ्चालन गर्न गरिएको परीक्षण समेत पूर्ण रूपमा सफल भएको छ। परीक्षणका क्रममा काठमाडौँबाट चितवनतर्फ बुलेट सवारी साधन सहित 20 सवारी साधन र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारी साधनलाई सफलतापूर्वक पार गराइएको छ। अब उक्त खण्डमा ग्राभलिङको काम सकेर बढ़ीमा 3 दिन भित्रै दोहोरो सवारी साधन पूर्ण रूपमा सञ्चालन गर्ने गरी द्रुत गतिमा काम भइरहेको छ। भदौ 14 भाँसिएको कृष्ण भीरको सड़कमा 7 दिनको निरन्तर प्रयासपछि डाइभर्सन ट्र्याक खोल्न शुरू गरिएको थियो, जहाँ प्राविधिकहरूले सब ग्रेड तयार गरी रोलिङको काम गरिरहेका छन्। उता बाढ़ीका कारण ध्वस्त बनेको उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढ़ीलाई नै पुनः नाका बनाउने गरी चीन सरकार तयार भएपछि साबिकै स्थानबाट व्यापारिक आवतजावत र संचार शुरू गर्ने पक्का भएको छ। चीनले आफ्नो क्षेत्रमा सड़क निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गरिसकेकाले रसुवागढ़ीदेखि स्याफ्रुबेसीसम्मको सड़क खण्ड पनि चीनकै प्राविधिक तथा वित्तीय सहयोगमा निर्माण गरिदिन नेपाल सरकारले चीन समक्ष औपचारिक रूपमा अनुरोध गरेको छ र उक्त प्रस्तावमा चीन सरकार पनि सकारात्मक देखिएको छ। नेपाल सरकार आफैले पनि क्षति भएका उत्तर गया क्षेत्रका सड़क खण्डहरू द्रुत गतिमा खोलेर स्थानीय स्कूलसम्मको पहुँच स्थापित गरिसकेको छ, जसको स्थानीयवासीले खुलेरै प्रशंसा गरेका छन्। सरकारले आगामी 10 अगावै नाका जोड्ने स्पष्ट लक्ष्यका साथ गल्छी र सुवागढ़ी सड़क खण्डमा 15 भन्दा बढ़ी भारी मेसिनहरू परिचालन गरी नयाँ ट्र्याक खोल्ने कार्यलाई दिन रात नभनी अगाडि बढ़ाएको छ। रातामाटे, देवीघाट, विदुर र बेत्रावती लगायतका क्षेत्रमा सड़क सफा गर्ने र ट्र्याक खोल्ने काम भइरहेकोमा बेत्रावती तर्फ 9.5 किलोमिटर ट्र्याक खोलिसकिएको छ भने बाँकी 500 मिटरमा काम जारी छ। साथै खोलाको खोलामा 70 मिटर लामो बेली ब्रिज राख्ने तयारीका साथ महादेव फाट 26 सड़कको पुननिर्माण र मर्मत तीव्र पारिएको छ। सरकारले सड़कलाई चरणबद्ध रूपमा माथि तर्फ जोड्ने योजना बनाएको छ, जस अन्तर्गत पहिलो चरणमा नुवाकोट रसुवा सड़क सम्पर्क जोड्ने, दोस्रो चरणमा स्याफ्रुबेसीमा भोटेकोसी र सिलिमे खोलामा बेली ब्रिज राख्ने र तेस्रो चरणमा स्याफ्रुबेसीदेखि टिमुरेतर्फ जाने 16 किलोमिटर सड़क जोड्ने तयारी छ। तर यति धेरै सकारात्मक र प्रशंसनीय कार्यहरू भइरहँदा अर्कोतर्फ धादिङको फुर्के खोलामा भने रहेको पक्की मोटरेबल पुल बाढ़ीले बगाएपछि जिल्लाको सदरमुकाम धादिङ बेसी सहित 8 स्थानीय तहको राष्ट्रिय राजमार्ग संघको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको तर्फ भने सरकारको ध्यान पुग्न सकेको छैन। विपत्तिको 18 दिन बितिसक्दा पनि सदरमुकामलाई संघीय राजधानी संघ जोड्ने तर्फ कुनै चासो नदेखाइनु र प्राथमिकता केवल मुख्य राजमार्ग र नाकामा मात्र सीमित राख्नुले भने नागरिकमा तीव्र असन्तोष पैदा भएको छ। तर यस्तो विषम परिस्थितिमा संघीय सरकारको मात्र मुख नताकी प्रदेश र स्थानीय सरकारले पनि आफ्नै स्रोत साधन र सामर्थ्य परिचालन गरी वैकल्पिक वा अस्थायी मार्ग निर्माणमा तत्काल ठोस र प्रभावकारी कदम चाल्न अत्यन्तै आवश्यक देखिन्छ।
1: पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 सिलिण्डर बिक्री भएको तथ्याङ्क रहेको छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर बजारमा पठाइएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ताले ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत रहेको छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। तपाईं क्यापिटल एफएम तपाईँ क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ क्यापिटल समाचार सुन्दै हुनुहुन्छ। यस्तै क्यापिटल टिभी एचडी, क्यापिटल टिभी एचडीको फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेरिरहनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: हिमाल वरिपरि
2: नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनमा चिनिया राष्ट्राध्यक्ष सी जिनफिङले ब्रिक्स राष्ट्रहरूलाई चार महान अग्रणी बन्न आह्वान गर्दै वृहत ब्रिक्स सहकार्य उच्च गुणस्तरीय विकासको नयाँ चरणमा प्रवेश गरेको घोषणा गर्नुभएको छ। सम्मेलनमा उहाँले ग्लोबल साउथको शक्ति सुदृढ गर्न चार बुँदे प्रस्ताव र कृत्रिम बुद्धिमत्ता डिजिटल उद्योग तथा प्रविधि सहित ब्रिक्स सहकार्य गहन बनाउन पाँच बुँदे पहल प्रस्तुत गर्नुभएको छ। विश्वको आधा जनसंख्या र 30% आर्थिक उत्पादन ओगटेको ब्रिक्सको आगामी 19 शिखर सम्मेलन चीनले आयोजना गर्दै आएको छ यस सहकार्यले ग्लोबल साउथको एकता, आत्मनिर्भरता र विश्वव्यापी विकासलाई नयाँ शक्ति दिने अपेक्षा गरिएको छ। सन् 2026 को चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलालाई जी हेल्थकेयर र स्नाइडर इलेक्ट्रिक जस्ता विश्वविख्यात कम्पनीहरूले चीनमा उत्पादित उच्च स्तरीय डिजिटल समाधानहरू प्रदर्शन गरेका छन्। 90 देशका 400 भन्दा बढी फर्च्युन 500 कम्पनी सहभागी यस मेलामा 1,200 भन्दा बढी उपलब्धि हासिल भएका छन्। विश्वको दोस्रो ठूलो सेवा व्यापार राष्ट्र चीनको सेवा आयात निर्यात चालू वर्षको पहिलो 7 महिनामा 8.3% बढ़ेको छ। कृत्रिम बुद्धिमत्ता र नवप्रवर्धनमा आधारित चाइना सर्भिसले विदेशी कम्पनीहरूलाई नयाँ प्रेरणा दिएको छ। सन् 2030 1,000 खर्ब युआनको सेवा क्षेत्र बनाउने लक्ष्य राखेको चीनले खुलापन र बजार पहुँच विस्तार गर्दै विश्व व्यापारलाई थप लाभान्वित बनाइरहेको छ। ईरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर स्थित रणनीतिक रूपमा महत्वपूर्ण मोसा बन्दरगाह र बाब अल मानदेव जलमार्गको टापुमाथि कब्जा जमाएपछि खाड़ी क्षेत्रमा शक्ति सन्तुलन डगमगाएको छ। होर्मुज जलमार्ग पहिले नै बन्द रहेको अवस्थामा हुथीको आक्रमणपछि साउदी अरबले लाल सागरतर्फ जाने आफ्नो मुख्य तेल पाइपलाइन समेत बन्द गर्नु परेको छ। यस संकटका कारण साउदीको तेल आपूर्ति ठप्प भएको छ भने ओमानमा हुने भनिएको खाड़ी मुलुक र इरानका विदेश मन्त्रीहरू बीचको कूटनीतिक वार्ता स्थगित भएको छ। संयुक्त राष्ट्रसंघका अनुसार भदौ यता शुरू भएको यस लड़ाईले 82,000 भन्दा बढ़ी मानिस विस्थापित भइसकेका छन्। साउदी अरब र इरान बीचको प्रोक्सी वारका रूपमा हेरिएको यो युद्धले विश्वव्यापी व्यापार र तेल आपूर्तिमा ठूलो असर पुर्याएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा श्रीलंकालाई 72 रनले हराउँदै महिला एसिया कप जितेको भारतीय टोलीले ट्रफी लिन अस्वीकार गरेपछि पुरस्कार वितरण समारोह नै विवादित बनेको छ। भारत र पाकिस्तान बीचको कूटनीतिक तनावका कारण भारतीय टोलीले एसियाली क्रिकेट परिषद एसीसीका अध्यक्ष एवं पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीको हातबाट उपाधि नलिने निर्णय गरेको हो। भारतीय मुख्य प्रशिक्षक अमोल मजुमदारका अनुसार यो निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईको रहेको छ। यस विवादका कारण समारोह 45 मिनट ढिलो भएको थियो भने विजेता भारतीय टोलीलाई पदक वा ट्रफी बिना नै कार्यक्रम समाप्त गरिएको छ। पाकिस्तानले भने यस कदमलाई खेल भावनाको विपरीत भन्दै आलोचना गरेको छ। खेल समाचार सँगै अहिलेलाई क्यापिटल समाचार सकियो। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू फेरि एकपटक। विपदको शोकका बीच देशभर हरितालिका तीज मनाइयो। भोटेकोशी बाढ़ीका कारण यसपालिको तीज खल्लो। रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित क्षेत्रमा उल्लास भन्दा आफन्त गुमाउनुको पीड़ा धेरै। बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता। विपदपछिको उद्धार, राहत र तीनै तहबीचको समन्वयप्रति जनप्रतिनिधिद्वारा सरकारको प्रशंसा। धादिङको कृष्णवीर असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी। अघिल्लो वर्षको तुलनामा ग्यासको आयात र बिक्री धेरै। बजारमा भने अभाव कायमै उपभोक्ता लाइनमा। लाल सागरको रणनीतिक टापु र मोचा बन्दरगाहमा हुथी विद्रोहीको कब्जापछि खाडी संकट चुलियो। साउदी अरबको तेल आपूर्ति ठप्प भन्दा ओमान वार्ता स्थगित। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा, पुरस्कार वितरण समारोह नै विवादित। हवस् त, अहिलेलाई क्यापिटल समाचार सकियो। म मल्लिका थापा बिदा हुन्छु। नमस्कार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।

0: प्रश्न सटीक सफा जवाब एउटा सिधापनको खोज सिधा कुरा
1: नमस्कार कार्यक्रम सिधाकुरामा यहाँलाई हार्दिक स्वागत छ म विमल थापा कार्यक्रम सिधाकुरा तपाईँले काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज मोरङ गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज पोखरा सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैपटक सुनिराख्नु भएको कार्यक्रम सिधाकुरा cfmone.com र रेडियो सारङ्गी .com अनि हाम्रा सामाजिक सञ्जालबाट पनि एकैपटक सुन्न सक्नुहुनेछ। कार्यक्रम सिधाकुरामा समसामयिक विषयवस्तुमा केन्द्रित रहेर हामी नियमित रूपमा संवादमा जोडिरहेका छौँ र आजको श्रृङ्खलामा पनि यो पछिल्ला विकसित घटनाक्रमकै बारेमा हामी चर्चा गर्छौँ। खास गरी सरकारले चालिरहेका कदमहरूका बारेमा एउटा पक्ष रहेको छ भने पछिल्लो समयमा यो जनतासँग प्रत्यक्ष रूपमा जोडिएका जनताले उपभोग्य सामग्रीहरू खास गरी ग्यास चिनी लगायतका अन्य उपभोग्य सामग्रीहरूको अभाव जसरी सिर्जना भएको छ हुन त गएको यो भाद्र 10 गते जुन खालको एउटा विपत्ति हामीले बेहोर्यौँ त्यसको कारणले केही राजमार्गहरू काठमाडौँसँग जोड्ने राजमार्गमा अवरोध आइसके पछाडि यो खालको सङ्कट निम्तिएको भनेर भनिएको छ। तर कतिपय चाहिँ यस्तो पनि देखिएको छ कि कतै यहाँ चाहिँ कृत्रिम अभाव त सिर्जना गरिएको छैन, जबरजस्ती यो खालको अभाव सिर्जना गर्न खोजिएको त छैन, त्यो पनि कता कता देखिएको छ। कि यो विषय चाहिँ किन मैले उठाइरहेको भने यस अगाडिका आपूर्ति मन्त्री उद्योग मन्त्रीले चाहिँ एक खालको उहाँले गुनासो गरेर राजीनामा दिनुभयो जहाँ चाहिँ व्यापारीहरू र कर्मचारीहरूले पनि सहयोग नगरेको कारणले ग्यासको चाहिँ यहाँ सहज आपूर्ति हुन सकिरहेको छैन, व्यवस्थापन गर्न सकिएको छैन भनेर उहाँले राजीनामा दिइसके पछाडि अब नयाँ उद्योग मन्त्रीले शपथ लिएर उहाँ अगाडि बढिराख्नु भएको देखिन्छ। यद्यपि सरकारले जहाँ एउटा कृष्ण बिरमा राजधानी जोड्ने एउटा राजमार्गमा जुन अवरोध सिर्जना भएको थियो त्यो अवरोधलाई छिचोल्ने काम गरेको छ छोटो समयमै। उसले हिजो एउटा प्रारम्भिक हिसाबले चाहिँ अब यातायात सुचारु गर्नको लागि उसले आफ्नो एउटा ट्र्याक सञ्चालन गरिसकेको पनि देखिन्छ। यसलाई सकारात्मक ढङ्गले पनि लिन सकिएला। यो सँगसँगै बाढी पीडितहरूको लागि सरकारले चालिरहेको इनिसिएटिभ कस्तो छ त्यो विषयमा अब विभिन्न खालका टिका टिप्पणीहरू त भएको देखिन्छ। खास गरी प्रतिपक्षी दल नेकपा एमाले भने आक्रामक ढङ्गले अहिले सरकारको विरोध गरिरहेको छ, यो कतिको सान्दर्भिक हो। उसले यति विघ्न भनेको देखिन्छ कि सरकारले गरिरहेका हरेक कदमहरू चाहिँ यो खास गरी प्रविधिको प्रयोग गरेर उसले एआईको प्रयोग गरेर गरिदिएको हो, यो केही पनि भएको छैन भनेर उहाँको दावी देखिन्छ। खास गरी पूर्व प्रधानमन्त्रीले स्वयंले पनि त्यो भन्नुभएको छ, सम्बन्धित नेतागणहरू खास गरी नेकपा एमालेका जिम्मेवार नेताहरूले पनि त्यो भनिरहेको जस्तो देखिन्छ। यो अहिले पछिल्लो घटनाक्रममा चाहिँ प्रमुख प्रतिपक्ष भन्दा पनि अहिले प्रतिपक्षमा रहेको नेकपा एमाले किन आक्रमक भइरहेको छ, ऊ स्वयं आफै पनि एउटा समस्यामा जकडिएको देखिन्छ। किनकि उहाँहरूको नेतृत्व रूपान्तरणको विषय पुनर्गठन पार्टी पुनर्गठनको विषय जसरी उठिरहेको छ त्यहाँ पनि विभिन्न खालको विवादहरू सिर्जना भएको छ, त्यसले निर्खेल पाएको अवस्था छैन। यद्यपि अहिले पछिल्ला दिनमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ उहाँ सार्वजनिक रूपमा विभिन्न खालका टिका टिप्पणीहरू गरिरहेको देखिन्छ। अब यो चाहिँ किन देखिएको हो एउटा यो विषय पनि छ। र पछिल्लो समयमा समयले भ्यायो भने भर्खरै अब भारतमा सम्पन्न भएको यो ब्रिक्स सम्मेलनमा नेपालको सहभागिताको सन्दर्भ जसरी उठ्न खोजेको छ यो कतिको औचित्य छ अथवा यो यहाँ सहभागिताको प्रसङ्ग खास गरी अब हामी नेपाल त्यसको सदस्य राष्ट्र नभएको हुनाले पनि त्यहाँ सहभागिता कतिको जरुरी थियो अथवा कतिको सम्भावना थियो, यहाँ ब्रिक्स सम्मेलनमा उठेका विषयवस्तुहरूको नेपाल विषय कतिको प्राथमिकतामा पर्न सक्छ यो विषय पनि अब उठिरहेको देखिन्छ। प्रतिपक्षले यो विषयलाई बढी उठाइरहेको जस्तो देखिन्छ। यो कतिको सान्दर्भिक हो सबैले भएको खण्डमा हामी त्यो पनि कुराकानी गर्नेछौँ। हामीसँग हुनुहुन्छ एकजना विश्लेषक अधिवक्ता सुशील शर्मा सापकोटा अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग संवादमा जोडिँदैछौँ। सापकोटा सर यहाँलाई स्वागत छ कार्यक्रम सिधा कुरामा। मैले केही पृष्ठभूमिमा जोडेँ खास गरी अब यो पछिल्ला सन्दर्भहरूलाई अलिकति जोडिरहेको थिएँ। मैले प्रारम्भ चाहिँ यसरी गरौँ जस्तो पछिल्लो समयमा जुन खालको राजधानीमा चाहिँ जुन खालको उपभोग्य सामग्रीहरूको जुन अभाव देखिएको थियो खास गरी ग्यासको

0: छन् हो, या मैले काम गर्न सकिनँ वा प्रणालीले मलाई सहयोग गरेन भन्ने कारणले गर्दाखेरि हामी जिम्मेवारी पनि उन्मुक्ति पाउन सक्दैनौँ। हेर्नुहोस्, त्यसो हुँदाखेरि जहाँसम्म मन्त्रीले राजीनामा गर्नुभयो, राजीनामा गरेको भोलिपल्ट नयाँ मन्त्री नियुक्ति हुनुभयो, उहाँ आउने बित्तिकै सबैतिर कालाबजारी खोज्दाखेरि चाहिँ कम्तीमा पनि 1200 सिलिन्डर बरामद भए, 324 एकदम बरामद भयो भन्ने हामीले समाचारमा हेरौँ। हेर्नुहोस्, त्यसो हुँदाखेरि यसमा हामीले के मानौँ भने जिम्मेवारी बोध गर्नु र कार्य गर्ने क्षमता आउनु दुइटा फरक कुरा हुने। हेर्नुहोस्, कार्य जिम्मेवारी सहितको कार्य गर्ने क्षमता हामीमा छैन भने देश आज यहाँसम्म पुग्नुको कारणै त्यही हो। हेर्नुहोस्, यहाँ कोही पनि व्यक्तिको पछाडि लागेर को व्यक्तिले भन्ने भन्दाखेरि पनि काम कस्तो भयो र के काम हुँदैछ भन्ने कुरा ध्यान ल्याउनु पर्छ। र यसमा मन्त्रीको टिप्पणी जुन भयो त्यो टिप्पणी चाहिँ उहाँले गरेको कुरामा म चाहिँ सहमत राख्न सकिनँ। हेर्नुहोस्, संयन्त्र तोड्न सक्नुपर्छ, राज्य संयन्त्रका
1: उहाँले टिप्पणी गर्नुभयो, त्यसो अरूलाई आरोप लगाउनुभयो,
0: हो आफ्नो आरोप लगाएर उन्नति गर्न पाइँदैन। मैले काम गर्न सकिनँ भने त्यो पदमा बस्ने हैसियत म राख्दिनँ, यो जनताको पद हो, यो देश जनताले आफ्नो जिम्मेवारीबाट महसुस गर्न सक्नुपर्छ सुविधा। त्यसो हुँदाखेरि उहाँले अभिव्यक्ति अर्कालाई लगाएर आरोप लगाएर भन्दाखेरि पनि मैले कहाँनिर काम गर्न सकिनँ र गलत कहाँनिर भयो भन्ने कुरा आकलन गर्न सक्नुपर्छ। को कर्मचारीले टेरेन, उहाँलाई कर्मचारी प्रशासनबाट सहयोग भएन भन्ने कुरा पनि गर्नुभयो उहाँले, कसले टेरेन त? उहाँलाई नटेरेको व्यक्ति हो भने पुरानो व्यक्तिलाई मैले निर्देशन दिएको टेरेन भनेर भन्नु भएन उहाँले। भन्दाखेरि मैले मेरो काम जिम्मेवारी बोध गर्न नसक्नुको कारण अर्काको टाउकोमा पेर्स्याएर हुँदैन। हेर्नुहोस्, त्यसो हुँदाखेरि होला यो व्यवस्थामा यहाँ भ्रष्टाचार छ, यहाँ जर्जरीको अवस्था छ, यहाँ कालाबजारी व्यक्त छ, यहाँ लाभमुखी व्यक्तिहरूको संख्या बढी छ, जनताको सुविधाभन्दा लाभ आर्जन गर्ने व्यक्तिको संख्या बढी छ, तर त्यसको अर्थ चाहिँ त्यो समूहले गर्दा मैले काम गर्न सकिनँ भनेरै यो सत्तामा नयाँ सरकार आएको। हेर्नुहोस्, हिजोको व्यवस्थामा त्यो भएन भने जनताले नयाँ मत दिएका हुन् र तपाईँ नयाँ जनमत लिएर आउँ कार्य आउँदाखेरि पनि कार्य जिम्मेवारी वहन गर्न सक्नुहुन्न भने तपाईँ हिजोका पुराना नेता र तपाईँमा के फरक रहेको छ? मेरो निवेदन यहाँनिर, त्यसो हुँदाखेरि कुनै पनि जिम्मेवारी वहन गरेर पदमा कि म जानु हुँदैन, गइसके पछाडि त्यस्ता कमजोरी कहाँ छन् र कुन कमजोरीबाट हामीले आकलन गरेर जनतालाई सेवा दिन सक्छु भन्ने कुरा चाहिँ ममा क्षमता हुनुपर्छ। यदि छैन भने अर्कालाई दोष लगाएर उन्मुक्ति पाइँदैन।
1: यो जस्तो उहाँले जाँदा जाँदा जुन खालको चाहिँ अभिव्यक्ति दिनुभयो, यसमा अब विमति राख्न सकिने थुप्रै ठाउँहरू छन्, तर यो उहाँले भनेको जस्तै चाहिँ हुन सक्छ तपाईँलाई त्यस्तो लाग्छ? कर्मचारीले नचाहँदैमा अथवा कुनै एउटा व्यापारीले नचाहँदैमा यो राज्यका संरचनाहरू नै ध्वस्त बनाइदिन सक्दो रहेछ, त्यस्तो देखिन्छ अहिले?
0: त्यो चाहिँ सक्छ, किन भन्नुहुन्छ भने न जिम्मेवारी वहन गरेर तिनीहरूलाई नियन्त्रण गर्न नसक्नु मन्त्रीको कमजोरी भयो, तर कुनै पनि व्यवस्थामा त्यहाँ भएका कर्मचारी तन्त्र स्थायी सरकार हो र त्यहाँका व्यवसाय उद्योगीहरूले चाहिँ आफ्नो उद्योग व्यवसायको सामान बजारमा आपूर्ति नै नगरिदिने, कालाबजारीको लागि भण्डारण गरेर राखिदिने, र कर्मचारी संयन्त्रले पनि हामीबाट हिजो लाभमुखी भएर पाएका सुविधाहरू कटौती भएको कारणले गर्दाखेरि त्यो सुविधा पाउने अर्को वातावरण तयार गर्नका लागि उनीहरू गुप्त रूपमा भूमिगत रूपमै भनौँ भूमि कार्ययोजना गराउने कार्य हुन्छ, उनीहरू तुरन्त भन्ने मिल्दैन। त्यसो हुँदाखेरि कसरी हुन्छ भन्दाखेरि भोलिपल्टै मन्त्री राजीनामा गरेर नयाँ मन्त्री आउने बित्तिकै बजारमा त चार पाँच ठाउँमा त धेरै सिलिन्डरहरू फेला पऱ्यो नि त, भरिएका सिलिन्डरहरू ती आएको भए त सहजीकरण हुन्थ्यो। त्यस कारणले त्यो के पुष्टि भयो भने मन्त्रीले कार्य गर्न योजना गराउन नसकेको पनि पाटो पुष्टि भयो, र कालाबजारी गर्नका लागि देशका संयन्त्रहरूले सही जनतासँग जनतालाई सेवा दिनका लागि पनि उनीहरूले पनि गलत भूमिका खेलेको दुईटै कुरा पुष्टि भयो। त्यसमा दुईटा कुरा, एउटा कालाबजारी पनि हुँदो रहेछ, त्यो पनि प्रमाणित भएर आयो ती बरामद भएका सिलिन्डरले। अर्को के पुष्टि भयो भने मन्त्रीले त्यो ठाउँसम्म पुगेर काम गर्न सकेको रहेनछ भन्ने कुरा पनि पुष्टि भयो। त्यसो भन्दाखेरि मन्त्रीको भनाइमा पनि सत्यता थियो। हेर्नुहोस्, र त्यो सत्यता चाहिँ के हो भने त्यही सत्यता निकाल्न र खोजी गर्नको लागि मन्त्री चाहिएको नि हामीलाई। त्यस कारणले उहाँले त्यो सत्यता थाहा पाउँदै गर्दाखेरि काका छन् भनेर पुलिस प्रशासन सेना प्रहरी लिएर गएर ती गोदाममा भएका सामान बाहिर निकाल्न सक्नुभएको भए उहाँको क्षमतामा प्रश्न आउने थिएन, तर फलानाले गर्न दिएन मलाई भनेको कारणले गर्दा काम गर्न नसकेको भन्ने आशयले दिएको अभिव्यक्तिले चाहिँ आफ्नो पनि कमजोरी भयो, र यहाँ जनतालाई सुविधा दिनका लागि केही व्यापारीहरू र केही कर्मचारी समुदायका व्यक्तिहरू पनि सलाउन छन् भन्ने कुरा दुवै कुरा प्रमाणित भएको चाहिँ पुष्टि हुन्छ।
1: त्यो चाहिँ अहिले पछिल्ला केही घटनाक्रमहरू त देखेकै छन् नि, कतिपय चाहिँ अब सार्वजनिक रूपमा चाहिँ आएर चाहिँ ग्यास चाहिँ चाहियो भनेर उहाँहरू लागिरहनु भएको, आन्दोलन गरिरहेको, नारा जुलुस गरिरहनु भएको, र उहाँहरू आफैले ग्यास चाहिँ स्टोरेज गरेका भनेर समाचारहरू पनि आएका छन् भनेको, यहाँ कुनै न कुनै ढङ्गले त राजनीति हिसाबले चलखेल भएकै देखिन्छ। अहिले यस्तो महाविपत्तिको बेलामा यस्तो खालको चलखेल गर्छ भने राज्य अलिकति निर्मम हुन सक्दैन?

0: अनि यो निर्भर हुनु पर्दैन यो बेला
1: हामी प्रश्न लोकतन्त्रका गर्छौँ, हामी प्रश्न गणतन्त्रका गर्छौँ, गणतन्त्र कसको लागि भन्ने प्रश्न हामीले सोध्नुपर्ने अवस्था आइसक्यो। राज्य निर्मम हुनुपर्छ। हेर्नुहोस्, अहिले मैले देखेको हामी जुन छडातन्त्रमा छौँ नि, यो छडातन्त्रलाई नियन्त्रण गर्नका लागि लोकतन्त्र भनेको छडातन्त्र होइन। हेर्नुहोस्, यहाँ भनेको तपाईँको अधिकार मैले संरक्षण गरेर मात्रै मेरो अधिकार मैले उपभोग गर्नुपर्छ भन्ने चेतना मसँग हुनुपर्छ। त्यसो हुँदाखेरि तपाईँले कुनै पनि अधिकारबाट वञ्चित गराएर त्यो अधिकार चाहिँ म प्राप्त गर्न खोज्छु र तपाईँ माथि म शोषण गर्न खोज्छु भने त्यो डेमोक्रेसी होइन। हेर्नुहोस्, त्यसो भए अहिले यहाँ राज्य निर्म हुनुपर्छ। जनताले यो बर्बर अवस्थाबाट मुक्ति पाउनका लागि चाहिँ दुई तीन वर्ष चाहिँ कठोर शासनको व्यवस्था हामीलाई आवश्यक छ। हेर्नुहोस्, यहाँनिर निर्मम शासन, यहाँ सञ्चार माध्यममा भएको छडातन्त्र, कानुन व्यवसायमा भएको छडातन्त्र, न्यायालयमा भएको छडातन्त्र, कुनै तन्त्रमा भएको छडातन्त्र यो नियन्त्रण गर्न सकिएन भने हेर्नुहोस्, यहाँ जसको शक्ति उसको भक्ति भन्ने अवस्था
0: सम्भावना देख्नुभयो र तपाईँले सामान्य भन्दा सामान्य ढङ्गले केही त्यस्तो चिजहरूमा उसले यो पुराना व्यतिथिहरूलाई अलिकति नियन्त्रण गरेर जान खोज्दा त यहाँ अब विध्वंसै भएको जसरी चाहिँ यहाँ त्यसरी भाषी सिर्जना गरेको देखियो, खास गरी प्रतिपक्षीहरू उर्लेको उर्ले सदनमा त्यत्तिकै सडकमा त्यत्तिकै कराइरहे देखिन्छ। अब यो हुँदै गर्दाखेरि यो कतिको सम्भावना होला यसरी जान त, अब यही व्यवस्थामा यही संरचनामा चाहिँ ऊ सम्भावना हुन्छ।
1: सबैभन्दा पहिला यही व्यवस्था र यही समर्थनमा सम्बन्ध सम्भव हुन्छ। सेना प्रहरी र सशस्त्र प्रहरीलाई पूर्ण रूपमा परिचालन गर्नुपर्छ। कर्मचारी तन्त्र हामी मैले अन्यथा नहोस्, हामी स्थायी सरकारको रूपमा रहेका जुन कर्मचारी तन्त्र, त्यो कर्मचारी तन्त्रभित्र चाहिँ धेरै भनिनँ मैले, केही प्रतिशत मात्रै व्यक्तिहरू सत्ताभोगीका रूपमा सत्ता मोहमा र आफ्नो सुविधा भोगीमा रहेको कारणले गर्दा तमाम कर्मचारी तन्त्र अहिले बदनाम भइरहेको छ। हेर्नुहोस्, त्यसो हुँदाखेरि सरकार, प्रधानमन्त्री, गृहमन्त्री र सरकार, अहिले भएको सरकारले चाहिँ कठोरताको साथ विरोधीले विरोध गरे भनेर डराउनु हुँदैन। अब यो अवस्थामा हामी सत्ता भोग गर्न आएका हौँ भने डराउँ, हामी सत्ता भोग गर्न आएका होइनौँ र जनताको सुविधाका लागि आएका हौँ भने ती विपक्षी दलका नेताले संसदमा गराउन् कि सडकमा गराउन् हामीले आपत्ति गर्नु हुँदैन। हामीले जनताले, ग्रासरुटको जनताले सुविधा दिनको लागि हामी यदि कदम चल्दाखेरि कोही हाम्रो विरोध गर्छ भने गरोस्, त्यो प्रश्न हामीले कठोर हुनुपर्छ। भोलि सत्ता जान्छ भने जाओस्, प्रधानमन्त्रीको कुर्सी भोलि गयो भने जनताले भोलि फेरि विश्वास गरेर मत दिएर प्रधानमन्त्रीको कुर्सी फेरि प्राप्त हुन्छ, तर जनतामाथि विश्वास जित्न सकेन भने अनन्तकालको लागि फेरि केपी ओली भित्तामा पुगे जस्तो, सेबर भित्तामा पुगे जस्तो फेरि पुग्नुपर्छ। त्यसो हुँदाखेरि हामी अहिले भित्तामा पुग्ने अवस्थामा जाने कि जनतासँग आँट र साहस गरेर जनताको काम गरेर विरोध गर्नलाई किञ्चित पनि त्यहाँ लन्च त्यहाँ किञ्चित पनि त्यहाँ पछि नटिकेर विरोध गर्नले गर्दै गर्छन्। जनताको सेवाको लागि काम गरौँ, जनताको भएर काम गरौँ, आफ्नो स्वार्थ जोडिएर काम गऱ्यौँ भने हामी पनि विरोध गरौँ, अन्यथा जनताको लागि, जनताको सुशासनको लागि, जनताको सेवा सुविधाका लागि काम गर्दाखेरि कसैले विरोध गर्छ भने ती विरोध भनेका आफै आफ्नो अस्तित्व समाप्त गर्ने विरोध हुन्छन्। त्यस्ता विरुद्ध पछि लाग्नु हुँदैन। यही व्यवस्था ठिक छ, यही प्रणाली ठिक छ, तर मान्छे कठोर हुनु पर्यो, निर्णय कठोर गर्नु पर्यो। त्यो निर्णय भनेको व्यक्तिवादी हुनु भएन, त्यो निर्णय भनेको समाजको लागि, देशको लागि, नागरिकको सुरक्षाको लागि हुनुपर्छ। त्यस्ता कठोर निर्णय गरेर यही व्यवस्थाबाट, यही सत्ताबाट अहिलेको सरकारले पनि गर्न सक्छ। त्यसको लागि सबैभन्दा पहिला सेना प्रहरी र सशस्त्र प्रहरी र कर्मचारी तन्त्रमा भएका छनौट गरौँ, ती जो जनताप्रति जवाबदेही हुनुहुन्छ, जो देशप्रति जवाबदेही हुन्छ, उहाँलाई छनौट गरेर उहाँहरूको योजना, उहाँहरूको कार्य सम्पादन सम् लिएर सरकार अघि बढ्न सक्यो भने सफल हुन्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: यो अब पछिल्लो सन्दर्भमा खास गरी एउटा पक्ष त फेरि यो पनि हो नि, जस्तो अरूलाई कमजोरी, आफू अरूको कमजोरी देखाएर आफू पन्चिनु त मिल्दैन, राज्य त राज्य नै हो, सरकार नै हो। अहिले सहज ढङ्गले एउटा सामान्य लेम्यानले बुझ्ने भनेको उसले सहज ढङ्गले केही त्यस्ता विषयहरू, उपभोग्य वस्तुहरू, उसको जो जीवनमा आवश्यक पर्ने बेसिक कुराहरूमा चाहिँ उसको अपेक्षा न हो, जस्तो चाहे त्यो ग्यासको कुरा होस्, चाहे त्यो चिनीको कुरा होस्, चाहे खाद्यको कुरा होस्, अहिले त्यसलाई सहज ढङ्गले व्यवस्थापन गर्न नसक्नु यो सरकारको एउटा कमजोरी होला। अर्को पक्ष भनेको एउटा अस्ति भर्खरै एउटा घटना सार्वजनिक भएको छ, जहाँ चाहिँ पैसाको अभावमा एकजना सुत्केरी महिलाले बच्चा जन्माएको, जो चाहिँ अस्पताल प्रशासनले त्यहाँबाट निकालिदिएको अथवा दुर्व्यवहार गरिदिएको, त्यहाँ एडमिट नगरेको, बाहिर सार्वजनिक ठाउँमा उहाँले बच्चा जन्माउनु भयो। यो विषयले यो सरकारलाई पोल्दैन भने यस्तो विषयमा
1: यो सरकारलाई सँगसँगै तपाईँ मलाई पनि पोल्नु पर्ने यो विषयले। हेर्नुहोस्, मलाई चाहिँ पोलेको छ, म अरूको गुरु जान्दिनँ। हेर्नुहोस्, मेरो गुरु मात्रै भने तपाईँले मैले यसमा मलाई पोलेको छ। त्यो सरकार, त्यो विमल आनन्द निधि, विमल निधि सँगसँगै हस्पिटल थियो एउटा, होइन, त्यो अस्पतालमा एउटी सुत्केरी महिला आउँदाखेरि मानवताको हैसियतले तपाईँले र मैले बाटोमा हिँड्दै गर्दाखेरि त्यस्तो अवस्थाको देखेको भए पनि हामी गोजीमा भएको 5-10 हजार दिएर हिँड्छौँ जस्तो मलाई लाग्छ हेर्नु. तर एउटा सेवा गर्न खोलेको अस्पतालले एउटी सुत्केरी महिलालाई पैसा नभएको कारणले गर्दा परीक्षण गर्न नसकेको कारणले गर्दा बाटोबाट बाहिरबाट निकाल्दैन भनेको त हुन्छ. हेर्नुहोस् हाम्रा ती हाम्रा अहिले हामीले यो स्वास्थ्य शिक्षालाई यस्तो बनायौँ कि पूर्व व्यापारीकरण बनायौँ. हेर्नुहोस् स्वास्थ्य र शिक्षालाई एनजिओकरण र व्यापारीकरण गरेर नागरिकको मर्म भन्दाखेरि नागरिकको पीडा भन्दाखेरि पनि स्वास्थ्य शिक्षा संवैधानिक नागरिकको हक भए तापनि अहिले यसलाई कमाइ खाने पेसाको रूपमा हामीले प्रयोग गर्यौँ र यो प्रयोग गर्नु भनेको मेरो हिसाबमा चाहिँ राज्य कठोर हुँदाखेरि तत्काल त्यो अस्पताललाई चाहिँ बेन्ड गरिदिनुपर्छ. मेरो हिसाबमा चाहिँ मैले जान्दाखेरि त्यो बेन्ड गरेर अस्थायी रूपमा अनुसन्धान गर्नुपर्छ त खानपिन गरेर वास्तविक रूपमा त किनभने एउटा पीडित प्रसव पीडामा भएको एउटी महिलाले कहिले पनि राजनीति गर्न जानेको हुँदैन. उसले मन्त्रीले राजनीति हो कि भन्ने भन्नुभयो त्यो पनि उहाँलाई धिका छ. त्यो मन्त्री हो सभा सदस्यजनाले त्यस्तो पनि गलत व्यक्ति बोल्नु हुँदैन.
0: यस्तो खालको समर्थन पनि गर्न सरकार लागेर पनि हुन्छ भने यो झिना मसिना यस्ता कुराहरूमा तुरन्तै
1: बाटोमा जानु हो. यो लाग्नु भनेको आफ्नो असफलता लुकाउन खोज्नु छैन. त्यो गर्नु हुँदैन. त्यस्तो हुँदाखेरि त्यसो हुँदाखेरि हामीले कसले के काम गर्दैछ र त्यो काम गर्ने मान्छे को र कुन पार्टीको भन्दाखेरि पनि जनताको अपेक्षित काम भयो कि भने भन्ने मात्रै हेरौँ. अहिले हामी जनताको अपेक्षित काम त होइन. हेर्नुहोस् त्यसमा जनताको त्यो पीडा लुकाउनका लागि सरकारले अन्यथा भन्छ भने वा सरकारमा संलग्न भएका दलका सभासदहरूले त्यो वक्तव्य गर्छ भने उहाँहरूमा मानवीयता हामीले खोज्नुपर्ने हुन्छ. त्यस कारण मानवीयता दिन प्रश्न हामीले गर्नु हुँदैन. त्यो एउटा निन्दनीय काम हो र त्यो काम गर्नु भनेको अब तमाम एनजिओ आइएनजिओबाट परिचालित भएका जति पनि विद्यालयहरू छन् जति पनि शैक्षिक संस्थाहरू छन् जति पनि अस्पतालहरू छन् जति पनि त्यहाँ हाम्रा ती नर्सिङ होमहरू छन् तिनीहरूलाई चाहिँ हामीले सरकारले कठोरको रूपमा त्यसलाई कारवाहीको रूपमा ल्याएर जनतासम्म त्यो सेवा पुर्याउन सक्नुपर्छ. अन्यथा यहाँ व्यापारीकरणले गर्दाखेरि राज्यमा भएका सरकारी अस्पतालको स्थिति दिनदिन खसिँदै गइरहेको छ र सरकारी विद्यालय खसिँदै गइरहेका छन्. अर्कापट्टि भनेका राजनीतिक आवरणमा भएर खोलेका ती आवरण भएका व्यक्तिहरूले खोलेका ती स्वास्थ्य निकायहरू हुन् वा शिक्षा निकायहरू हुन् तिनीहरू के भयो भन्दाखेरि मौला र जनतालाई शोषण गरिरहेका छन् र ती अवस्थामा सरकार सचेत नसकेन भने यो सरकारको कमजोरी हुन्छ. सरकारले गरेका सही कामलाई हामी समर्थन गर्ने हो. सरकारले बाटो बिरायो भने जनताको हितमा काम गर्न सकेन भने चाहे जोसुकै व्यक्ति प्रधानमन्त्री होस् जनताको हितमा काम छ भने त्यसलाई हामी समर्थन गर्नुपर्छ भन्ने व्यक्ति हामीमा छैन. हामी जनताको शासनको लागि जनताको सुविधाको लागि जनताको सेवाको लागि काम गर्छ भने हामी खुदर समर्थन गर्छौँ. गर्दैन भने चाहे प्रधानमन्त्री होस् चाहे गृहमन्त्री होस् चाहे प्रतिपक्ष होस् त्यहाँ हामीले मान्छे हेर्ने प्रश्न आउँदैन. काम हेर्नुपर्छ भन्ने जनतामा चेतना आउनुपर्छ. जनताले त्यो चेतना आएको दिन त्यस्ता विकृति ल्याउने अस्पताल विद्यालयहरू सबै समाप्त गरेर जान्छन् भन्ने मलाई लाग्छ.
0: अब अलिकता अब सरकारको हामीले आलोचना गर्दै गर्दाखेरि पछिल्लो समयमा जस्तो यो विपदको बेलामा यो महाविपत्ति हामीले भोगिरहेका छौँ त्यो बिचमा चाहिँ सरकारले चालिरहेका केही इनिसिएटिभहरू चाहिँ लाई तपाईँ कसरी लिनुहुन्छ? एउटा चाहिँ छोटो समयमा एउटा बेली ब्रिज निर्माणको सन्दर्भ, एउटा चाहिँ यो राजधानीलाई जोड्ने सङ्घीय राजधानीलाई जोड्ने एउटा कृष्णभेदको ट्र्याक खोलेर त्यहाँ यातायात सुचारू गर्ने सन्दर्भ, यसलाई समग्रतामा चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? यो एकदमै सान्दर्भिक छ, यसले एकदमै राम्रो गर्यो अथवा यसले गर्नुपर्ने काम गर्यो अथवा प्रतिपक्षले भने जस्तो खासै होइन यो भन्ने पनि हो, के हो यो?
1: प्रतिपक्षले भने जस्तो त लज्जा बोध भयो होला प्रतिपक्षलाई. अहिले हामी हिजो के गर्दैछौँ एउटा के हुँदैछ भने लज्जा बोध प्रतिपक्षलाई भएको हुनुपर्छ. हामी सहीलाई सही भन्न नसक्ने लज्जा बोध गर्न सक्ने व्यक्तिहरूको अगाडि हामीले धेरै उनीहरूको कुरा पनि किन गरिरहनु? हेर्नुहोस् एउटा कुरा चाहिँ के हुन्छ भन्नुहुन्छ भने हिजोका सरकारले आर्थिक लाभलाई प्राथमिकतामा दिएका कार्यकर्ता पाल्ने र भ्रष्टाचारको अखडा खडा गर्ने कोरोनाको पीडितमा पनि औषधि सस्तो विषयमा चाहिँ भ्रष्टाचार गर्ने सब पुराना सत्ताहरूले अहिले बोल्ने अवस्थामा देख्दिनँ. हेर्नुहोस् त्यसो हुँदाखेरि मेरो निवेदन गराए के हो भने भूकम्पको अवस्थामा त्रिपल नै गायब गराउने, दस्ता पत्ता गायब गराउने, खाद्यान्न गायब गराउने हिजोका सरकारका प्रतिपक्षहरूले आज बोल्नु भनेको नैतिकता गुमाएर बोल्न मिल्दैन. नैतिकता हामीले पनि हेरेका छौँ उहाँहरूको के थियो भन्ने कुरा. अर्को कुरा म के निवेदन गर्न चाहन्छु भने चाहे जसुकोले जासुकै विरोध गरेको होस् या समर्थन गरेको होस् मेरो हिसाबमा चाहिँ गृहमन्त्री र प्रधानमन्त्री चाहिँ भ्रष्टाचारसँग संलग्न नभएका व्यक्ति एक रुपियाँ पनि खाऊ भन्ने आशामा म देखेर प्रश्न बोल्दाखेरि आजका मितिसम्म भोलि म भन्दिनँ. हेर्नुहोस् त्यो जब मान्छेमा म पैसा खान्छु वा यो पैसाबाट मेरो यति नाफा आउँछ भन्ने कुराको स्पष्टता आवरण जनताले बुझ्छन् भने त्यहाँ जनताको विश्वास बढ्छ र जनताको लागि गरेका बेली ब्रिजको व्यवस्था होस् वा त कृष्ण बिरमा 7 दिनभित्रमै बाटो सञ्चालन गर्ने अवस्था होस् त्यो हिजो हामी देखेका थिएनौँ, आज देखेका छौँ भनेपछि जनताले खोजेको पनि यस्तै व्यवस्था हो। तर हामी त्यो व्यवस्थालाई ल्याउनका लागि अहिले प्रधानमन्त्री, गृहमन्त्री, मन्त्री परिषदले गरेका कार्यको लागि हामी विरोध गर्दैछौँ। अर्थात् हामी जनताको लागि समर्थन होइन, राम्रो कामको लागि समर्थन होइन, हाम्रो सत्ता अब स्थायी रूपमा समाप्त हुन्छ कि भन्ने आशयले हामी बोल्दैछौँ। र तपाईँहरूले बोलेका कुरा जनताले बुझेका छन्, जनता लाखा छैनन्। त्यस कारणले निवेदन गराएको हो भने सरकारले गरेका जुन तपाईँ वित्त प्रश्न उठाउनुभयो, एउटा कृष्णभीरमा 7 दिनभित्रैमै बाटो सुचारू भएर एकपक्ष रूपमा आज धेरै बुलेट गेन्सहरू र तेलहरू काठमाडौँभित्रको हामीले सेकल पुगेका भित्रेको छ। यो भोलि सहजीकरणको लागि सहज हुन्छ र अर्को बेली ब्रिज निर्माण गरेकालाई संसदमा बोल्दै गर्दाखेरि एकजना एमालेका राष्ट्रिय सभाका संसदले बोलेर नाम मलाई लिन पनि मलाई लज्जापुर लाग्छ। हेर्नुहोस् म नाम लिन्न,
0: बोल्दै
1: हुनुहुन्थ्यो हो। त्यसो हुँदाखेरि ती अवस्थाहरूलाई चाहिँ हामी के भनौँ भने हामीले जनताप्रति जवाबदेही छौँ कि छैनौँ भन्ने कुरा तपाईँको बोलीबाट हामी बुझिरहेका छौँ। र तपाईँको राजनीतिक अस्तित्व भोलिका दिनमा खतरामा जान्छ भन्ने कुराले त्यो पुललाई एआईले बनाएको भनेर भन्दै गर्दाखेरि एकपल्ट गएर हेर्नु होला, उहाँ तपाईँलाई प्रत्यक्ष रूपमा ला गएर एकपल्ट दर्शन गरेर आउनु होला। बेली ब्रिज चाहिँ एआईले बनाएको कि वास्तवमै बनेको छ भन्ने कुरा हेर्नु होला। कृष्णवीरको बाटो बनेको चाहिँ आफै गएर हेर्नु होला। त्यस कारण जनताले अपेक्षित रूपमा प्राप्त गर्न सुविधा ठिकको सुविधा लिए अब हाम्रो अस्तित्व समाप्त हुन्छ भनेर चाहिँ हामी नबोलिदिनको लागि म हार्दिक
0: पनि एउटा जहाँ जाँदा मेरो कर्कट नेता समय जहाँ जाँदा एउटा विषय तपाईँलाई जोडिहाल्न मन लाग्यो। जस्तो अहिले भर्खरै भारतमा सम्पन्न भएको यो ब्रिक्स सम्मेलनको सन्दर्भमा पनि नेपालको प्रतिनिधित्वको सवाललाई लिएर मूलत खास प्रतिपक्षले चाहिँ बढी कुरा उठाइरहेको जस्तो देखियो। खास गरी यो तपाईँलाई के लाग्छ, यो ब्रिक्समा नेपालको सहभागिता जरुरी थियो अथवा यो सम्भावना छ अथवा छैन? त्यहाँ सहभागिता नजनाउँदा के हुन्छ, सहभागिता जनाउँदा के हुन्थ्यो, अथवा भारतले अथवा यो ब्रिक्स सम्मेलन आयोजक राष्ट्रहरूले नेपाललाई वास्तै गरेन अथवा भनेर एक ढङ्गले आफ्नै बारेमा चाहिँ बढी टिका टिप्पणीहरू, नेगेटिभ टिप्पणीहरू गरिरहेको जस्तो देखिन्छ। यसलाई कसरी हेर्न सकिएला? यो के कुटनीतिक
1: एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदाखेरि त्यहाँ देशका कुराहरू, देशका राजनीतिक अवस्था,
0: हामी सदस्य राष्ट्रै छैनौँ त अनि हामी त्यहाँ आवश्यक
1: त्यसमा हामीले सदस्य राष्ट्र छैनौँ, हामीलाई नबोलाएको कारणले गर्दा हामीले सरकारको असफलतामा आपत्ति गर्नु चाहिँ भएन। हेर्नुहोस्, सदस्य राष्ट्र भएर नबोलाएको भए चाहिँ हामीले त्यहाँ आपत्ति गर्नुपर्ने प्रश्न आउँथ्यो। तर मैले भन्न खोजेको ती राष्ट्रहरूमा जहाँ हामी सदस्य छैनौँ त्यसमा चाहिँ आउँदा दिनमा पनि सरकारले सदस्यता हामी देशको आर्थिक पक्षलाई होस्, देशको सामाजिक पक्षलाई होस्, देशको भौगोलिक पक्षलाई उत्थान गर्नका लागि ती संस्था, अन्तर्राष्ट्रिय संस्थाहरू चाहिँ ती हामीलाई चाहिँ आवश्यक छ महसुस गर्छ भने सरकारले त्यहाँ चाहिँ योगदान पुर्याएर त्यहाँ भूमिका
0: खेलेर अहिलेको बालन सरकारको विषय हो र भने यो त्यति मात्रै हो र 6 महिना बिचमा
1: होइन
0: सबै यो फोरमहरूमा चाहिँ उसको उपस्थिति जनाइसक्नु पर्ने हो भने यो त पहिला पनि हामीले कति चाहिँ लबिङ गरेछौँ, कुटनीति ढङ्गले कति प्रयत्न गरेछौँ भनेर विगतको सरकारले लिनु पर्दैन यस्तो विषयमा
1: एकदमै त्यो अहिलेसम्म नभएको कुरा चाहिँ विगत सरकार लिनुपर्छ, अब गर्ने सरकारले गरोस् भन्ने मेरो निवेदन त्यो हो। मेरो निवेदन के हो भने यो सरकारले कदापि पनि त्यो भूमिकाको जिम्मेवारी लिनु पर्दैन। तपाईँहरूले हिजोको सरकार लिनुपर्छ। हेर्नुहोस्, हिजोका सरकारले हिजो कुटनीति सम्बन्ध कस्तो खेल्नुभयो, तपाईँहरूको भूमिका के थियो, तपाईँहरूले सार्कममा के भूमिका खेल्नुभयो, राष्ट्रसँग गएर के भूमिका खेलेर आउनुभयो, ती तपाईँहरूले गरेको हामीले हेरेका छौँ। हेर्नुहोस्, त्यसो हुँदाखेरि तपाईँहरू त्यो बाटामा बोल्नु भनेको चाहिँ लज्जाबोध नहुनु हो तपाईँहरूले। त्यस कारणले निवेदन गराए के हो भने हिजोका दिनमा भएका गल्ती भएर त्यही कन्टिन्यू लाउँ कि भन्न खोजेको होइन, मैले भन्न खोजेको अब चाहिँ बालेन सरकारले आउँदा दिनमा अन्तर्राष्ट्रिय जगतमा ती सङ्घ संस्थाहरूसँग आबद्ध भएर आफ्ना कुरा राख्ने फोरम चाहिँ तयार गर्नुपर्छ भनेर चाहिँ मैले भन्न खोजेको। त्यो कुरामा अहिलेसम्म सहभागी नभएको कुरामा यो सरकारको जिम्मेवारी हुँदै हुँदैन, किन हिजोका लिनु पर्थ्यो सरकारले, हिजोकाले दिने हो आजकाले होइन, त्यसलाई हामी
0: कस्तो हुनुपर्छ। हजुर सर, यहाँलाई म धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। मेरो निर्धारित समय सकिएको छ, यहाँ मलाई थोरै समय दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई। उहाँ हुनुहुन्थ्यो एकजना राजनीतिक विश्लेषक पनि, अधिवक्ता पनि, सुशील शर्मा सापकोटा। खास गरी हामीले यो पछिल्ला विकसित घटनाक्रमकै बारेमा उहाँसँग संवादमा जोड्ने प्रयत्न गर्यौँ। सरकारले चालिरहेको केही इनिसिएटिभहरू यो कस्ता छन्, खास गरी यो 6 महिना, लगभग 6 महिनाको अवधि हुँदै गर्दाखेरि सरकारले यो महाविपत्ति सँगसँगै आफ्ना योजनाहरूलाई कार्यान्वयन गर्न ऊ कहाँ कहाँ चुकी पनि रहेको छ, कता कता रुमलिरहेको जस्तो पनि देखिन्छ। किनकि ऊ विपत्तिमा लाग्दै गर्दाखेरि केही जनसरोकारसँग जोडिएका महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गर्न, त्यसलाई व्यवस्थापन गर्न चुकिरहेको जस्तो पनि देखिन्छ। यद्यपि उसका प्रयत्नहरूमाथि अहिले नै शङ्का गर्ने परिस्थिति भने देखिँदैन, किनकि केही समयकै अन्तरालमा जुन बाढी प्रभावका कारणले जुन राजमार्गमा देखिएको अवरोधलाई उसले हटाउन सक्यो र अहिले यातायात सुचारू गरेर राजधानीसँग जोड्ने एउटा प्रयत्न गरेको छ। त्यो एउटा सकारात्मक पक्ष पनि हो। यद्यपि केही यही बीचमा चाहिँ केही खालका कुचित मनसाय भएका व्यक्तिहरूले यसमा गैर कानुनी ढङ्गले लाभ लिन खोजेको जस्तो पनि देखिएको छ। त्यसमा पनि सरकार चनाखो हुनुपर्छ, किनकि यो सरकारको दायित्व भूमिका हो, अभिभावककै भूमिकामा उसले निर्वाह गर्न जरुरी छ। उसले कसैलाई दोष थोपरेर मात्रै ऊ आफ्नो जिम्मेवारीबाट उम्कन मिल्दैन। र मूलत अहिले सबैको चासोको विषय भनेको जनसरोकारसँग जोडिएको अथवा प्रत्येकको भान्सामा चाहिँ प्रयोग हुने ग्यास र अन्य उपभोग्य सामग्रीहरूको जुन खालको अभाव सिर्जना हुन खोजेको जस्तो देखिन्छ, त्यसलाई तत्काल सम्बोधन गर्नु पनि जरुरी छ। यी लगायतका विषयमा हामीले बढी केन्द्रित रह्यौँ। हामीसँग हुनुहुन्थ्यो एकजना राजनैतिक विश्लेषक अधिवक्ता सुशील शर्मा सापकोटा। आजको सिधा कुरा यति। सिधा कुराबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौँ, न हतारियौँ, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौँ।
3: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
4: Time check.
5: It's 7 a.m.
6: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: मित्रता सद्भाव र संस्कृतिको पुल कार्यक्रम हिमाल वारी पारी क्यापिटल मिडिया ग्रुपको विशेष प्रस्तुति कार्यक्रम हिमाल वारी पारी।

नमस्कार, हिमाल वारिपारीमा यहाँलाई स्वागत छ। म प्रस्तोता मीरा साउद। कार्यक्रम हिमाल वारिपारी तपाईँ काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित त्यसभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै cfmaudio.com तथा रेडियो सारङ्गी .com मार्फत पनि हिमाल वारिपारी सुन्न सकिन्छ। श्रोता, कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा चर्चा गर्छौं। कार्यक्रममा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, एक अर्का देशका पारस्परिक मित्रता र नेपाल चीन बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र चीन झल्काउने विविध सामग्री पनि प्रस्तुत गर्छौं। श्रोता, आजको कार्यक्रममा नेपाल चीन बीचका विभिन्न गतिविधिका साथै चीनलाई चिनाउने एक वृहत परिचय र चिनिया भाषाको गीत रहनेछ। यसका साथै आजको कार्यक्रममा भोटेकोसे बारीले नेपाल चीन क्षेत्रमा पारेको प्रभाव बारे तयार पारेको एक विशेष रिपोर्ट र भोटेकोसे बारीले निम्त्याएको विनाश बारे प्रोफेसर दिनेश पौडेलसँगको संवाद पनि प्रस्तुत गर्नेछौं।

श्रोता, नेपाल र चीन बीचको सम्बन्ध भौगोलिक मात्रै होइन, यो ऐतिहासिक रूपमा पनि अनन्त लामो छ। नेपाल र चीनको सम्बन्ध अभिन्न पारस्परिक रूपमा अघि बढ़िरहेको छ। चीनले आर्थिक समृद्धिमा गरेका महत्वपूर्ण उपलब्धिहरू, चीनका भोगाई तथा त्यसबाट नेपालले लिन सक्ने लाभहरू प्रचुर मात्रामा छन्। एउटा छिमेकी राष्ट्र मात्र होइन, चीनले आफैमा गरेको प्रविधिको लाभ नेपालले लिन सक्छ। यो सँगै चीनले नेपालको विकासमा महत्वपूर्ण योगदान पनि गर्दै आएको छ। अबको क्रममा नेपाल चीन सम्बन्धी समाचार गतिविधि।

0: सेप्टेम्बर 14 तारीक चीनको राज्य परिषदको प्रेस कार्यालयले 15 पञ्चवर्षीय योजनाको शुभारम्भ शीर्षकमा श्रृंखलाबद्ध पत्रकार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय स्वास्थ्य समितिका प्रमुख लय हाई छाउले जानकारी दिनुभए अनुसार चालू वर्ष बाल चिकित्सा सेवा उपलब्ध गराउनका लागि गत आर्थिक वर्षको आधारमा 1000 सामुदायिक स्वास्थ्य सेवा केन्द्र र ग्रामीण स्वास्थ्य चौकी थपिनेछन्। चालू वर्षको अन्त्यसम्म 95% भन्दा बढ़ी ग्रामीण स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य सेवा केन्द्रले बाल चिकित्सा सेवा उपलब्ध गराउन सकिने अनुमान छ। यसका साथै आधारभूत तहका स्वास्थ्य संस्थाहरूतर्फ 3100 जना बालरोग सम्बन्धी चिकित्सकलाई खटाइएको छ। सन् 2026 सेप्टेम्बर 12 तारीकदेखि 13 तारीकसम्म चीनका राष्ट्राध्यक्ष शी चिनफिङले ब्रिक्स देशको 18 नेताहरू बीचको भेटवार्तामा सहभागिताका लागि भारत जानुभएको थियो। कार्यक्रम सम्पन्न भएपछि चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ ईले यो भेटवार्ता सम्बन्धमा जानकारी दिनुभएको छ। वाङ ईले भन्नुभयो कि नयाँ दिल्लीमा 24 घण्टा नबित्दै राष्ट्राध्यक्ष शी लगभग 10 गतिविधिमा सहभागी हुनुभयो र ब्रिक्स देशहरूका नेताहरूसँग विकास योजना सहकार्यको नयाँ अवसर सम्बन्धमा एक आपसमा आदान प्रदान गर्नुभयो। यसका साथै उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गहन रूपमा वार्ता गर्नुभयो, जसले चीन भारतको सम्बन्धको विकासको दिशा पुष्टि भएको छ। वाङ ईले व्यक्त गर्नुभयो कि सो भ्रमण व्यवहारिक र प्रभावकारी भएको छ, लक्ष्य स्पष्ट छ र उपलब्धि प्रशस्त रहेको छ। यसले पूर्ण सफलता प्राप्त गर्दै 3 रणनीतिक लक्ष्यहरू साकार गरेको छ। पहिलो लक्ष्य ब्रिक्स बीचको सहकार्यलाई प्रभावकारी बनाउने हो। अर्को वर्षमा ब्रिक्सलाई 4 चिनिया वर्ष स्वागत गर्नेछ। चीनले फेरि अध्यक्ष राष्ट्रको जिम्मेवारी सम्हाल्नेछ। दोस्रो लक्ष्य ग्लोबल साउथमा शक्ति थप्ने हो। चीन ग्लोबल साउथसँग जोडिरहेको छ। चिनिया शैलीको आधुनिकीकरण मार्फत ग्लोबल साउथको आधुनिकीकरणको प्रवृत्तिका लागि मदत गर्दै मानव जातिको साझा भविष्य भएको समुदायलाई हातमा हात मिलाएर निर्माण गरिरहेको छ। तेस्रो लक्ष्य चीन र भारत बीचको सम्बन्धको विकासको दिशा पुष्टि गर्ने हो। दुवै देशका नेताहरूले विकासलाई केन्द्रको रूपमा मानेर मैत्रीपूर्ण आदान प्रदान र एक आपसमा लाभ पुर्याउने सहकार्यलाई सुदृढ पार्दै दुवै देशका जनता बीचको पारस्परिक बुझाई बढ़ाउने पक्षमा सहमति जनाउनुभयो, जसबाट दुई देश बीचको सम्बन्धको आधार बलियो बन्नेछ। सेप्टेम्बर 12 बेजिङ सियोङआन एक्सप्रेस वेले आधिकारिक रूपमा पूर्ण लाइन परीक्षण सञ्चालन शुरू गर्यो। बेजिङ सियोङआन 1 महानगरीय क्षेत्रको एक ऐतिहासिक परियोजनाको रूपमा सम्पूर्ण लाइनको परीक्षण सञ्चालनले बेजिङ सियोङआन एक्सप्रेस लाइन र बेजिङ सबवे ड्याक्सिङ एयरपोर्ट लाइनको एकीकृत सञ्चालनतर्फ एक महत्वपूर्ण कदमलाई चिन्ह लगाउँछ, जसले रेल आधारित बेजिङ थ्यान्चिन हपेई क्षेत्रलाई अझ घनत्व दिन्छ। त्यस समयमा सियोङआनबाट तासिङ एयरपोर्टसम्म आधा घण्टामा र बेजिङको लिजसम्म 1 यात्रा वास्तविकतामा परिणत हुने गर्छ, जसले बेजिङ र सियोङआनको एकीकरणलाई गति दिनेछ। अगस्त 22 तारीकदेखि 26 तारीकसम्म दोस्रो विश्व मानवाकार रोबोट खेलकुद प्रतियोगिता पैचिङको राष्ट्रिय स्पीड स्केटिङ हल आल्सरिबनमा आयोजना भएको थियो, जहाँ 16 देशका 666 टोलीका 2000 भन्दा बढ़ी मानवाकार रोबोटहरूले 51 खेलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको अवधिमा ख्यानकोङ अल्ट्रा मानवाकार रोबोटले 100 मिटर दौड़को समूह प्रतियोगितामा 9.39 सेकेण्ड समयमा पूरा गर्दै जमैकाका प्रसिद्ध खेलाड़ी बोल्टले कायम राखेको मानव विश्व कीर्तिमान तोड़ेको छ। पछिल्ला दिनहरूमा विभिन्न देशका मीडियाले यो मानवाकार रोबोट खेलकुद प्रतियोगिताको निरन्तर रिपोर्टिङ गरिरहेका छन् र चिनिया रोबोटहरूको असाधारण गति तथा औद्योगिक लाभहरू विभिन्न देशका सामाजिक सञ्जालको ट्रेण्डिङमा बारम्बार देखिएका छन्। युनाइटेड अरब इमिरेट्सको मीडिया भोइस अफ यूएईले चिनिया मानवाकार रोबोटले बोल्टको 100 मिटरको विश्व कीर्तिमान तोड्यो शीर्षकमा रिपोर्ट गरेको छ। यसका अनुसार पैचिङ मानवाकार रोबोट प्रवर्तन केन्द्रद्वारा उत्पादित थ्यानकोङ अल्ट्रा रोबोटले 100 मिटर समूहको योग्यता परीक्षामा 9.39 सेकेण्डको समय हासिल गरेको छ, जसले बोल्टले सन् 2009 बनाएको 9.58 सेकेण्डको मानव विश्व कीर्तिमानलाई उछिनेको छ। रिपोर्टमा उल्लेख छ कि गत वर्ष च्याम्पियन बन्दा थ्यानकोङ अल्ट्रा रोबोटको समय 21.50 सेकेण्ड थियो। एक वर्षको छोटो अवधिमा यति ठूलो सुधार आएकोले रोबोटको गतिशीलता र इन्जिनियरिङ क्षेत्रमा चीनको ठूलो सफलता देखाउँछ। लेखको विश्लेषणका अनुसार चीनले मानवाकार रोबोटलाई मुख्य रणनीतिक उद्योगको रूपमा लिइरहेको छ र कृत्रिम बुद्धिमत्ता प्रविधिलाई उत्पादन क्षेत्र, रसद उद्योग तथा उपभोक्ता बजारमा समावेश गरिसकेको छ। पाकिस्तानको मीडिया इण्डिपेण्डेण्ट डेलीले नवप्रवर्धनको गतिले चीनलाई विश्वको मानवाकार रोबोट उत्पादनमा अग्रणी बनाउँछ शीर्षकमा पैचिङमा क्रमशः आयोजित 2026 विश्व रोबोट सम्मेलन र दोस्रो विश्व मानवाकार रोबोट खेलकुद प्रतियोगिताको रिपोर्ट गरेको छ। लेखमा सम्मेलनको आधिकारिक तथ्याङ्क उद्धृत गर्दै उल्लेख गरिएको छ कि यस वर्षको पूर्वार्धमा चिनिया मानवाकार रोबोटको निर्यात मात्रा 40,000 भन्दा बढ़ी पुगेको छ, जुन विश्वको कुल निर्यात मात्राको 97% हो। यो सानो परिमाणको उत्पादनबाट ठूलो मात्रामा व्यावहारिक प्रयोगतर्फ द्रुत गतिमा अघि बढ़िरहेको छ। लेखमा अन्तर्राष्ट्रिय संघ युनियन अफ मेकानिजम एण्ड मेसिन साइन्सेसका अध्यक्ष आन्द्रेस कन्सेमेटीको भनाई उद्धृत गरिएको छ कि चिनिया मानवाकार रोबोटको प्राविधिक नवप्रवर्धन अतुलनीय छ। यी रोबोटहरू औद्योगिक उत्पादन, घरेलु वृद्ध सेवा, आपतकालीन सुरक्षा तथा सार्वजनिक सेवा जस्ता क्षेत्रहरूमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। सेप्टेम्बर 17 साँझ सांघाईको प्रसिद्ध वन क्षेत्रमा 37 सांघाई पर्यटन महोत्सव भव्य परेडका साथ शुरू भएको छ। स्वदेश तथा विदेशका पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले आयोजित यस भव्य सांस्कृतिक एवं पर्यटकीय कार्यक्रममा 21 आकर्षक विषयगत फ्लोटहरू अर्थात झाँकी र 21 स्वदेशी तथा अन्तर्राष्ट्रिय कला टोलीहरूले आफ्नो प्रस्तुति दिएका थिए। रंगीन झाँकी र विविध सांस्कृतिक प्रदर्शनले वन क्षेत्रलाई उत्सवमय बनाएको थियो। यस महोत्सवले चीनको समृद्ध संस्कृति र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
1: श्रोता, हिमाल वारिपारीका श्रृंखलाहरूमा हामी नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू प्रसारण गर्दै आइरहेका छौं। अबको क्रममा चीनलाई चिनाउने एक सामग्री।
2: चाउया फूले सातजना सम्राटको विद्रोहलाई साम्य पारेको कथा। चीनमा एक लोकोक्ति प्रचलित छ। एउटा भेडाको नेतृत्वमा रहेको एक बथान सिंहले एउटा सिंहको नेतृत्वमा रहेको एक बथान भेडालाई पराजित गर्न सक्दैन। यस लोकोक्तिबाट के प्रस्ट्याइएको छ भने युद्धमा सेनापतिको महत्वपूर्ण भूमिका हुन्छ। ईसापूर्व 2 शताब्दीका चीनमा हान वंशको स्थापना भयो। हान वंशले पश्चिमी क्षेत्रको हुर जातिका कुलीनका बीच वैवाहिक सम्बन्ध स्थापना गरी शान्ति कायम राखेको थियो। त्यस अवधिमा दुई पक्षका बीच संघर्ष भएको थिएन, तर पछि गएर हुर जातिका ठान यु अर्थात राजाले अर्काको उक्साहटमा लागेर हान वंशसँग दौत्य सम्बन्ध विच्छेद गरे। ईसापूर्व 158 हुर जातिले हान वंशको सिमानामाथि आक्रमण थाले। उनीहरूले मारकाट गर्दै सामानहरू पनि लुटपाट गर्न थाले। हान वंशको सिमानामा स्थापित बुर्जाबाट खबरदारी गर्ने संकेत अर्थात आगो बाले। टाढा र नजिकका आगोका मुस्लाहरूले राजधानी छाङआनसम्म संकेत दिएको थियो। त्यसबेला हान वंशका सम्राट हान वन्तीले प्रतिकार गर्न भनी 3 भागका सेनामा 3 सेनापति पठाएका थिए। राजधानी छाङआनको संरक्षण गर्नका लागि छाङआन नजिकै तैनात सेनामा पनि 3 सेनापति पठाएका थिए। सेनापति लिउ लीले आफ्नो सैनिकको नेतृत्व गर्दै पा आ छाङ भन्ने ठाउँमा तैनात भएका थिए। अर्को सेनापति शिउली ची मनमा र चाउ या फू नामक सेनापति सी ल्युमा। एकपटक हान वन ती सम्राटले स्वयं आफैले ती ठाउँमा गएर सैनिकलाई सान्त्वना दिनुका साथै स्थलगत निरीक्षण पनि गरेका थिए। सम्राट हानवन ती त्यस अघि नै पासाङ पुगेका थिए। लिउली र आफ्ना जङ्गी अफिसरहरूले सम्राट आएको देखेर भव्य स्वागत समारोहको आयोजना गरे। सम्राट हानवन तीका रथपङ्क्ति कुनै बाधा अवरोध बिना नै सैनिक शिविरमा पसेको थियो। सम्राटले सैनिकहरूलाई सान्त्वना दिएर गए। सेनापति र सैनिकहरूले हतार पतार गरी विदा गरेका थिए। त्यसको लगत्तै सम्राट हानवन्ती चिमन भन्ने ठाउँमा तैनात सैनिक शिविरमा गए। त्यहाँ पनि भव्य स्वागत समारोहको आयोजना गरियो। अन्तमा सम्राट हानवन्ती सी लिउको शिरमा आए। चाओ या फूको सैनिक शिविरमा अघिल्लो क्षेत्रका चौकीका सैनिकले टाढाबाट लाम बाँधेको मानिस र घोडाहरू आइरहेको देखे। उनीहरूलाई तुरुन्तै चाउया फूलाई खबर दिए। सेनापति र सैनिकहरू सबैले अस्त्र लिएर लडाई गर्ने तयारी गरेका थिए। सम्राटको अग्रगामी मानिसहरू शिविरको ढोका अगाडि आइपुगे। त्यहाँ तैनात सिपाहीले तुरुन्तै उनीहरूलाई रोके र शिविरभित्र पस्न दिएन। अग्रगामी अधिकारीले कडा स्वरमा भने, सम्राटको आगमन हुँदैछ। शिविरको ढोकामा सुरक्षा गर्ने सैनिकले कुनै हतपत नगरी जवाब दिए, सैनिक शिविरमा सेनापतिको आदेश मात्र मान्नुपर्छ। सेनापतिको आदेश नपाएर हामीले तिमीहरूलाई शिविरभित्र पस्न दिन सक्दैनौ। अधिकारीले रक्षा गर्ने सैनिकसँग ठाक ठुक गर्न लागेको बेला सम्राट हानवन्तीको रथ आइपुग्यो। त्यहाँ रक्षा गर्ने सैनिकले अझै पनि रोकिराखे। कुनै उपाय नलागेपछि हानवन्तीले पार्श्ववर्तीलाई सम्राटको चिनो देखाउन आदेश दिए र म सैनिकहरूलाई सान्त्वना दिन शिविरभित्र पस्नुपर्छ भनेर चाउया फूलाई खबर दिन मानिस पठाए। त्यसै बेला चाउया फूले शिविरको ढोका खोलेर सम्राटका सेनालाई शिविरभित्र पस्न स्वीकार गर्ने आदेश दिए। सम्राटको यो संरक्षण गर्ने अधिकारीहरूले शिविरभित्र पस्ने बित्तिकै शिविरका रक्षकले गम्भीर रूपमा उनीहरूलाई बताए, सेनामा अनुशासन छ, शिविरभित्र रथ घोडाहरू यताउति चल्न दिँदैन। यो सुनेर सम्राटका पार्श्ववर्ती निकै रिसाए। तर सम्राट हानवन्तीले आफ्ना पार्श्ववर्तीलाई घोडा बाँध्ने साधन खुकुलो पारेर मन्द गतिले अगाडि जान आदेश दिए। मध्य शिविरमा पुग्दा चाउया फूले हातमा हतियार लिएर निकै आँटिलो भएर हानवन्तीका सामु उभिए। चाउया फूले सम्राट हानवन्तीलाई दुईवटा हात जोडेर सम्मान भाव व्यक्त गर्दै भने, मैले यो कवचधारी पोसाक लगाएकाले ढोग्न सक्दिन, त्यसैले यस दर्शन भेटमा जङ्गी सलाम मात्र गर्न अनुमति दिनुहोला। सम्राट हानवन्ती यो कुरा सुनेर निकै स्तब्ध भए र रथमा रहेको काठ समातेर आफ्नो जीव पनि अलि अगाडि झुकाउँदै चाउया फूप्रति शिष्टाचार व्यक्त गरे। त्यसको लगत्तै सम्राटले सम्पूर्ण सेनालाई सान्त्वना दिन मानिस पठाए। सम्पूर्ण कार्य पूरा भएपछि हानवन्तीले सी लिउबाट प्रस्थान गरी छाङ आन फर्किने बाटोमा हानवन्तीका पार्श्वर्तीले रिस उठेर चाउया फूले सम्राट प्रति शिष्टाचार नगरेको विचार प्रकट गरेका थिए। तर सम्राट हानवन्तीले चाउया फूको प्रशंसा गर्दै भने, यो नै वास्तविक सेनापति हो। पासाङ र चिङ चाउका सेनाले सतर्कता नअपनाई हमला गर्न शत्रु आएकोमा अवश्य नै युद्धबन्दी बन्नेछन्। चाउया फू जस्तो सेनापतिले सेनामा कडा अनुशासन कायम गरेकाले हमला गर्ने शत्रुको आँट छैन। सम्राट हानवन्तीले यसपल्टको स्थलगत निरीक्षणमा चाउया फू एकजना दक्ष सैनिक हो भन् ठानेका थिए। अर्को वर्ष हानवन्तीलाई साह्रो रोग लागेको थियो। मृत्युको सङ्गारमा पुगेका उनले युवराजलाई आफ्ना सामु बोलाएर विशेष रूपमा यो कुरा सम्झाएका थिए, यदि कुनै दिन राज्य विप्लव भएमा चाउया फूलाई सेनाको निर्देशन दिन आदेश दिनुपर्छ, यसो गरेमा गडबड हुन सक्ने छैन। सम्राट हानवन्तीको निधनपछि युवराज लिउछीले राज्यारोहण गरे। यो नै हानचिङती हो। नयाँ सम्राट जवान भएकाले ऊ वाङ भन्ने सम्राट लिउपी प्रमुख रहेका सातवटा ससाना राज्यका रजौटा जस्ता साना सम्राटले मौका छोपेर राज सिंहासनमा बस्न विद्रोह गर्ने षड्यन्त्र गरेका थिए। हानचिङतीले चाउया फूलाई विद्रोहलाई साम्य पार्न आदेश दिएका थिए। सातजना साना सम्राटको संयुक्त शक्तिका सामु चाउया फूले संरक्षण गर्ने र हमला नगर्ने रणकौशल अपनाएका थिए। सम्राट हानचिङतीले उनलाई विद्रोही सेनामाथि हमला गर्ने आदेश दिएर पनि चाउया फूले आदेश मानेनन्। शुरूमा विद्रोही सेना शक्तिशाली देखिएका थिए, तर विद्रोह गर्नु अन्यायपूर्ण भएका कारण धेरै दिनसम्म त्यो टिक्न सकेन। नभन्दै समय बित्दै जाँदा विद्रोही सेनाले धैर्यता अपनाउन नसकी हतार पतार गर्दै पटक पटक चुनौती दिएका थिए। चाउया फुले अझ पनि जवाफी प्रहार गरेनन्। विद्रोही सेनाले आज यता भोलि उता हमला गरेकाले चाउया फुले त्यो दाउपेजलाई स्पष्ट बुझे। विद्रोही सेना बाध्य भएर हट्दै गए। चाउया फुले मौका हेरेर पिछा गर्न शक्तिशाली सेनालाई पठाएका थिए र यसरी विद्रोही सेनालाई तितर बितर पारिदिएका थिए। भाग्ने क्रममा तल्लो तहका अधिकारीले लिउ पीलाई मारिदिए। सम्राट ठानिने अरू रजौटाहरूले पनि एक एक गरी आत्महत्या गरेका थिए। साजना साना राज्यका सम्राटको विद्रोहलाई साम्य पारियो र सी हान अर्थात पश्चिमी हान वंशको एकीकरणलाई सुरक्षित पारिनुका साथै अधिकारलाई पनि सम्राटका हातमा केन्द्रित पारिएको थियो। यसले गर्दा चीनको इतिहासमा एक ज्वलन्त अवधि देखा परेको थियो। श्रोता, भोटे कोशीको भीषण बाढीले रसुवागढी नाका र सो क्षेत्रका संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेपछि नेपाल चीन बीचको व्यापारिक सम्पर्क विच्छेद हुन पुगेको छ। बाढीपछि सृजित असहज परिस्थितिलाई सामान्यकरण गर्न र चीनसँगको व्यापारिक नाकालाई पुनः सञ्चालनमा ल्याउन दुवै देशका सरकारले यति बेला तीव्रताका साथ गृह कार्य थालेका छन्। रसुवागढीलाई नै पूर्ण नाका बनाउने गरी चीन सरकार तयार भएपछि साबिकै स्थानबाट व्यापारिक आवत जावत र संचार सुचारू हुने पक्का भएको छ। चीनले आफ्नो क्षेत्रमा सड़क निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेकाले रसुवागढीदेखि स्याप्रुबेसीसम्मको सड़क खण्ड पनि चीनकै प्राविधिक तथा वित्तीय सहयोगमा निर्माण गरिदिन नेपाल सरकारले चीन समक्ष औपचारिक रूपमा अनुरोध गरेको छ। उक्त प्रस्तावमा चीन सरकार सकारात्मक देखिएको छ। अबको पालोमा यो विशेष रिपोर्ट।
3: गत भदौ 10 गते हिमाली जिल्लामा अप्रत्याशित रूपमा आएको भोटेकोशी बाढीले नेपाल चीन सीमावर्ती भूगोल, जनजीवन र भौगोलिक पूर्वाधारमा ठूलो क्षति पुर्यायो। यो बाढी केवल एउटा प्राकृतिक विपद मात्र नरहेर दुवै देशको मुख्य व्यापारिक तथा रणनैतिक जीवनरेखा अर्थात कनेक्टिभिटीमाथिको गम्भीर प्रहार बन्यो। 2072 सालको महाभूकम्प र तातोपानी क्षेत्रमा पटक पटक गएको पहिरोपछि चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रसुवागढी केरूङ सड़क खण्डलाई अघि सारिएको थियो। तर भोटेकोशीको भीषण बाढीले रसुवागढी नाका र सो क्षेत्रका संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेपछि दुवै देश बीचको व्यापारिक सम्बन्ध विच्छेद हुन पुग्यो। बाढीपछि सृजित असहज परिस्थितिलाई सामान्यकरण गर्न र चीनसँगको व्यापारिक नाकालाई पुनः सञ्चालनमा ल्याउन अहिले दुवै देशका सरकारले तीव्रताका साथ गृह कार्य थालेका छन्। रसुवागढीलाई नै पुनः नाका बनाउने गरी चीन सरकार तयार भएपछि साबिकै स्थानबाट व्यापारिक आवत जावत र संचार सुचारू गर्ने पक्का पक्की भएको छ। चीनले आफ्नो क्षेत्रमा सड़क निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गरिसकेकाले रसुवागढीदेखि स्याप्रुबेसीसम्मको सड़क खण्ड पनि चीनकै प्राविधिक तथा वित्तीय सहयोगमा निर्माण गरिदिन सरकारले चीन समक्ष औपचारिक अनुरोध गरेको छ र उक्त प्रस्तावमा चीन सरकार पनि सकारात्मक देखिएको छ। नेपालका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार रसुवागढीदेखि स्याप्रुबेसीसम्मको सड़क खण्डलाई पुननिर्माण तथा सुदृढीकरण गर्न चीन सरकार समक्ष सहयोगको प्रस्ताव पठाइसकिएको छ। चीन सरकारले पनि यस प्रस्तावप्रति सकारात्मक दृष्टिकोण राख्दै सड़क र नाका पुननिर्माणका लागि सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाइसकेको छ। हाल दुवै देशका प्रतिनिधिहरू बीच यस विषयमा नियमित रूपमा संवाद भइरहेको छ भने औपचारिक लिखित सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। दीर्घकालीन रूपमा सुरक्षित र बलियो सड़क निर्माण गर्ने लक्ष्य राखिए पनि व्यापारिक निरन्तरताका लागि तत्काललाई स्याप्रुबेसी रसुवागढी क्षेत्रमा अस्थायी ट्र्याक खोलेर नाका सञ्चालन गर्ने रणनीति बनाइएको छ। भोटेकोशी बाढीको प्रकृति र क्षति विश्लेषण गर्दा दुवै देशका लागि यो घटना अनपेक्षित रहेको देखिन्छ। माथिल्लो हिमाली भेगमा आएको भौगोलिक हलचल वा हिमतालको विस्फोट बारे समयमै सूचना नपाउँदा ठूलो क्षति भयो। चिनिया क्षेत्रमा पनि बाढीले ठूलो भौतिक नोक्सानी पुर्याउनुका साथै त्यहाँ तैनात सुरक्षाकर्मी र स्थानीय नागरिक समेत पूर्व सतर्क हुन सकेनन्। रसुवागढी नाकामा तैनात चिनिया सेनाले बाढी आएको पहिलो दृश्य देखेर सूचना दिए तापनि विपदको वेग यति तीव्र थियो कि नाकाका सम्पूर्ण पूर्वाधार जोगिन सकेनन्। यस घटनाले नेपाल र चीन दुवैलाई उच्च हिमाली क्षेत्रको विपद पूर्व सूचना प्रणालीमा रहेर गम्भीर शरीर कमजोरीहरू बारे ठूलो सिकाइ प्रदान गरेको छ। भोटेकोसे बारीको सिकाइपछि नेपाल र चीन बीच उच्च हिमाली क्षेत्रका हिमताल तथा सम्भावित जोखिम युक्त भूगोलको अनुगमनका लागि प्रविधिमा आधारित साझेदारी गर्ने छलफल अघि बढेको छ। हिमाली क्षेत्रमा हिम पहिरो जाने वा हिमताल फुट्ने जोखिमलाई मध्यनजर गर्दै लाइभ ट्र्याकिङ प्रणाली स्थापना गर्ने विषयमा दुवै देश बीच सहमति नजिक पुगेको छ। भारतसँग पहिले नै विपद सम्बन्धी पूर्व सूचना आदान प्रदानको संयन्त्र रहेकोमा अब चीनसँग पनि सोही प्रकृतिको औपचारिक सहमति गर्न परराष्ट्र मन्त्रालय मार्फत प्रक्रिया अघि बढाइएको छ। सरकारले देशभरिका नदी तटीय क्षेत्र र हिमताल फुट्न सक्ने जोखिम युक्त भूगोलको विस्तृत पहिचानका लागि अध्ययन कार्यदल गठन गरेको छ, जसको प्रतिवेदनका आधारमा आगामी रणनीति तय गरिनेछ। भोटेकोसी बाढीबाट 39,114 जनसंख्या अर्थात 8,692 घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्। उनीहरूलाई तत्कालका लागि 39 होल्डिङ सेन्टरमा राखिए पनि दीर्घकालीन समाधानका लागि सरकारले नयाँ एकीकृत पुनर्वास नीति ल्याएको छ। तत्कालीन राहत तथा अस्थायी वासस्थानका लागि होल्डिङ सेन्टरमा लामो समय राख्दा मनोवैज्ञानिक र स्वास्थ्य सम्बन्धी समस्या आउने भएकाले भाडामा बस्न सक्नेलाई निश्चित आर्थिक सहायता दिने र अन्यका लागि अस्थायी प्रकृतिका घर निर्माण गर्ने काम भइरहेको छ। विगतमा भूकम्प पछिको एकीकृत बस्ती निर्माणमा भएका कमजोरीहरूबाट पाठ सिक्दै सरकारले अब भने बढी वैज्ञानिक र दिगो मोडल अप्नाउने भएको छ। दुई वर्षभित्र प्रभावितहरूलाई जोखिमयुक्त क्षेत्रमा ल्याण्ड पुलिङ मोडल मार्फत ससाना आधुनिक शहर बनाएर स्थानान्तरण गर्ने लक्ष्य राखिएको छ। पुल, सड़क, खानेपानी, अस्थायी सेल्टर र होल्डिङ सेन्टर व्यवस्थापनका लागि छुट्टा छुट्टै कार्यदलले तीव्रताका साथ काम गरिरहेका छन्। भोटेकोसीको बाढीले नेपालको उत्तरी व्यापारिक पूर्वाधार र हिमाली जनजीवनमा ठूलो क्षति पुर्याए तापनि यसले नेपाल चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसर पनि सृजना गरेको छ। रसुवागढी नाकाको पुनर्निर्माण, सुरक्षित व्यापारिक नाकाको ग्यारेन्टी र हिमाली क्षेत्रमा लाइभ ट्र्याकिङ प्रविधि मार्फत विपद व्यवस्थापनमा दुवै देशबीच शुरू भएको सहकार्यले आगामी दिनमा दुई देशको कूटनैतिक तथा व्यापारिक सम्बन्धलाई अझ प्रगाढ, सुरक्षित र वैज्ञानिक बनाउने अपेक्षा गरिएको छ। श्रोता, नेपालको लाङटाङ हिमालमा झरेको हिमनदी र त्यसबाट उत्पन्न बाढीको प्रकोपको उद्धार कार्य अहिले पनि जारी छ। यही सन्दर्भमा अमेरिकाको नर्थ क्यारोलिना स्थित आपालाचियान राज्य विश्वविद्यालयमा कार्यरत दिगो विकास तथा भूगोलका प्रोफेसर डाक्टर दिनेश पौडेलले नेपालमा आएको बाढी र अत्यन्तै ठूलो क्षति पुर्याएकोमा विश्वको ध्यान आकर्षित भएको बताउनुभयो। जलवायु परिवर्तनको सबैभन्दा ठूलो उदाहरणका रूपमा यो प्रकोपलाई लिँदै उहाँले नेपाल जस्तो जलवायु परिवर्तनमा कुनै योगदान नभएको राष्ट्रले क्षति बेहोर्नु भएको दुःखदायी घटना भएको औंल्याउनुभयो। यसलाई एउटा शुरूआत हो भन्दै उहाँले अझै विकारत घटनाहरू हिमाली क्षेत्रमा आउन सक्ने चेतावनी दिनुभयो। केरुङ बाढीले उक्त क्षेत्रको व्यापारिक क्षेत्र, सांस्कृतिक क्षेत्र, ऐतिहासिक नेपाल चीन आदान प्रदानको आर्थिक करिडोर, पर्यटकीय क्षेत्र, जैविक विविधताको क्षेत्र सबैतिर असर पारेको छ। हिमालय पर्वतका काखमा रहेका मानव बस्तीहरूलाई अब जोगाउन सकिन्छ कि सकिँदैन भन्ने नयाँ तर अत्यन्तै कठिन बहस शुरू भएको संकेत उहाँले दिनुभयो। हिमालय क्षेत्र समुद्रको छेउमा रहेका साना तथा आर्थिक हिसाबले विपन्न देशहरूलाई जलवायु परिवर्तनले गम्भीर संकट ल्याउन थालेको डाक्टर पौडेलको भनाइ छ। जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नै नरहेकाले अब पुनर्निर्माणमा मात्र नभई नेपालले क्षतिपूर्ति पाउनुपर्ने कुरामा जोड दिनु भएको छ। अबको पालोमा उहाँसँग गरिएको यो संवाद।
4: सेप्टेम्बर 14 तारीक चीनको राज्य परिषदको प्रेस कार्यालयले 15 पञ्चवर्षीय योजनाको शुभारम्भ शीर्षकमा श्रृंखलाबद्ध पत्रकार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय स्वास्थ्य समितिका प्रमुख लै हाई छाउले जानकारी दिनुभए अनुसार चालू वर्ष बाल चिकित्सा सेवा उपलब्ध गराउनका लागि गत आर्थिक वर्षको आधारमा 1,000 सामुदायिक स्वास्थ्य सेवा केन्द्र र ग्रामीण स्वास्थ्य चौकी थपिनेछन्। चालू वर्षको अन्त्यसम्म 95% भन्दा बढ़ी ग्रामीण स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य सेवा केन्द्रले बाल चिकित्सा सेवा उपलब्ध गराउन सकिने अनुमान छ। यसका साथै आधारभूत तहका स्वास्थ्य संस्थाहरूतर्फ 3,100 जना बालरोग सम्बन्धी चिकित्सकलाई खटाइएको छ। सन् 2026 सेप्टेम्बर 12 तारीकदेखि 13 तारीकसम्म चीनका राष्ट्राध्यक्ष शी चिनफिङले ब्रिक्स देशको 18 नेताहरू बीचको भेटवार्तामा सहभागिताका लागि भारत जानुभएको थियो। कार्यक्रम सम्पन्न भएपछि चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ ईले यो भेटवार्ता सम्बन्धमा जानकारी दिनुभएको छ। वाङ ईले भन्नुभयो कि नयाँ दिल्लीमा 24 घण्टा नबित्दै राष्ट्राध्यक्ष शी लगभग 10 गतिविधिमा सहभागी हुनुभयो र ब्रिक्स देशहरूका नेताहरूसँग विकास योजना, सहकार्यको नयाँ अवसर सम्बन्धमा एक आपसमा आदान प्रदान गर्नुभयो। यसका साथै उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गहन रूपमा वार्ता गर्नुभयो, जसले चीन भारतको सम्बन्धको विकासको दिशा पुष्टि भएको छ। वाङ ईले व्यक्त गर्नुभयो कि सो भ्रमण व्यावहारिक र प्रभावकारी भएको छ, लक्ष्य स्पष्ट छ र उपलब्धि प्रशस्त रहेको छ। यसले पूर्ण सफलता प्राप्त गर्दै 3 रणनीतिक लक्ष्यहरू साकार गरेको छ। पहिलो लक्ष्य ब्रिक्स बीचको सहकार्यलाई प्रभावकारी बनाउने हो। अर्को वर्षमा ब्रिक्सलाई 4 चिनियाँ वर्ष स्वागत गर्नेछ। चीनले फेरि अध्यक्ष राष्ट्रको जिम्मेवारी सम्हाल्नेछ। दोस्रो लक्ष्य ग्लोबल साउथमा शक्ति थप्ने हो। चीन ग्लोबल साउथसँग जोडिरहेको छ। चिनियाँ शैलीको आधुनिकीकरण मार्फत ग्लोबल साउथको आधुनिकीकरणको प्रवृत्तिका लागि मदत गर्दै मानव जातिको साझा भविष्य भएको समुदायलाई हातमा हात मिलाएर निर्माण गरिरहेको छ। तेस्रो लक्ष्य चीन र भारत बीचको सम्बन्धको विकासको दिशा पुष्टि गर्ने हो। दुवै देशका नेताहरूले विकासलाई केन्द्रको रूपमा मानेर मैत्रीपूर्ण आदान प्रदान र एक आपसमा लाभ पुर्याउने सहकार्यलाई सुदृढ पार्दै दुवै देशका जनता बीचको पारस्परिक बुझाई बढ़ाउने पक्षमा सहमति जनाउनुभयो, जसबाट दुई देश बीचको सम्बन्धको आधार बलियो बन्नेछ। सेप्टेम्बर 12 बेजिङ सियोङआन एक्सप्रेस वेले आधिकारिक रूपमा पूर्ण लाइन परीक्षण सञ्चालन शुरू गर्यो। बेजिङ सियोङआन 1 महानगरीय क्षेत्रको एक ऐतिहासिक परियोजनाको रूपमा सम्पूर्ण लाइनको परीक्षण सञ्चालनले बेजिङ सियोङआन एक्सप्रेस लाइन र बेजिङ सबवे ड्याक्सिङ एयरपोर्ट लाइनको एकीकृत सञ्चालनतर्फ एक महत्वपूर्ण कदमलाई चिन्ह लगाउँछ, जसले रेल आधारित बेजिङ थ्यान्चिन हपेई क्षेत्रलाई अझ घनत्व दिन्छ। त्यस समयमा सियोङआनबाट तासिङ एयरपोर्टसम्म 30 मिनटमा र बेजिङको लिजसम्म 1 यात्रा वास्तविकतामा परिणत हुने गर्छ, जसले बेजिङ र सियोङआनको एकीकरणलाई गति दिनेछ। अगस्त 22 तारीकदेखि 26 तारीकसम्म दोस्रो विश्व मानवाकार रोबोट खेलकुद प्रतियोगिता पैचिङको राष्ट्रिय स्पीड स्केटिङ हल आल्सरिबनमा आयोजना भएको थियो, जहाँ 16 देशका 666 टोलीका 2000 भन्दा बढ़ी मानवाकार रोबोटहरूले 51 खेलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको अवधिमा थ्यानकोङ अल्ट्रा मानवाकार रोबोटले 100 मिटर दौड़को समूह प्रतियोगितामा 9.39 सेकेण्ड समयमा पूरा गर्दै जमैकाका प्रसिद्ध खेलाड़ी बोल्टले कायम राखेको मानव विश्व कीर्तिमान तोडेको छ। पछिल्ला दिनहरूमा विभिन्न देशका मीडियाले यो मानवाकार रोबोट खेलकुद प्रतियोगिताको निरन्तर रिपोर्टिङ गरिरहेका छन् र चिनिया रोबोटहरूको असाधारण गति तथा औद्योगिक लाभहरू विभिन्न देशका सामाजिक सञ्जालको ट्रेण्डिङमा बारम्बार देखिएका छन्। युनाइटेड अरब इमिरेट्सको मीडिया भोइस अफ यूएईले चिनिया मानवाकार रोबोटले बोल्टको 100 मिटरको विश्व कीर्तिमान तोड्यो शीर्षकमा रिपोर्ट गरेको छ। यसका अनुसार पैचिङ मानवाकार रोबोट प्रवर्तन केन्द्रद्वारा उत्पादित थ्यानकोङ अल्ट्रा रोबोटले 100 मिटर समूहको योग्यता परीक्षामा 9.39 सेकेण्डको समय हासिल गरेको छ, जसले बोल्टले सन् 2009 बनाएको 9.58 सेकेण्डको मानव विश्व कीर्तिमानलाई उछिनेको छ। रिपोर्टमा उल्लेख छ कि गत वर्ष च्याम्पियन बन्दा थ्यानकोङ अल्ट्रा रोबोटको समय 21.50 सेकेण्ड थियो। एक वर्षको छोटो अवधिमा यति ठूलो सुधार आएकोले रोबोटको गतिशीलता र इन्जिनियरिङ क्षेत्रमा चीनको ठूलो सफलता देखाउँछ। लेखको विश्लेषणका अनुसार चीनले मानवाकार रोबोटलाई मुख्य रणनीतिक उद्योगको रूपमा लिइरहेको छ र कृत्रिम बुद्धिमत्ता प्रविधिलाई उत्पादन क्षेत्र, रसद उद्योग तथा उपभोक्ता बजारमा समावेश गरिसकेको छ। पाकिस्तानको मीडिया इण्डिपेण्डेण्ट डेलीले नवप्रवर्धनको गतिले चीनलाई विश्वको मानवाका रोबोट उत्पादनमा अग्रणी बनाउँछ शीर्षकमा पैचिङमा क्रमशः आयोजित 2026 विश्व रोबोट सम्मेलन र दोस्रो विश्व मानवाका रोबोट खेलकुद प्रतियोगिताको रिपोर्ट गरेको छ। लेखमा सम्मेलनको आधिकारिक तथ्याङ्क उद्धृत गर्दै उल्लेख गरिएको छ कि यस वर्षको पूर्वार्धमा चिनिया मानवाकार रोबोटको निर्यात मात्रा 40,000 भन्दा बढ़ी पुगेको छ जुन विश्वको कुल निर्यात मात्राको 97% हो। यो सानो परिमाणको उत्पादनबाट ठूलो मात्रामा व्यावहारिक प्रयोगतर्फ द्रुत गतिमा अघि बढ़िरहेको छ। लेखमा अन्तर्राष्ट्रिय संघ युनियन अफ मेकानिजम एण्ड मेसिन साइन्सेसका अध्यक्ष आन्द्रेस कन्सेमेटीको भनाई उद्धृत गरिएको छ कि चिनिया मानवाकार रोबोटको प्राविधिक नवप्रवर्धन अतुलनीय छ। यी रोबोटहरू औद्योगिक उत्पादन, घरेलु वृद्ध सेवा, आपतकालीन सुरक्षा तथा सार्वजनिक सेवा जस्ता क्षेत्रहरूमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। सेप्टेम्बर 17 साँझ सांघाईको प्रसिद्ध वन क्षेत्रमा 37 सांघाई पर्यटन महोत्सव भव्य परेडका साथ शुरू भएको छ। स्वदेश तथा विदेशका पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले आयोजित यस भव्य सांस्कृतिक एवं पर्यटकीय कार्यक्रममा 21 आकर्षक विषयगत फ्लोटहरू अर्थात झाँकी र 21 स्वदेशी तथा अन्तर्राष्ट्रिय कला टोलीहरूले आफ्नो प्रस्तुति दिएका थिए। रंगीन झाँकी र विविध सांस्कृतिक प्रदर्शनले वन क्षेत्रलाई उत्सवमय बनाएको थियो। यस महोत्सवले चीनको समृद्ध संस्कृति र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
1: श्रोता, कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा परिचर्चा गर्छौं। आज पनि हामीले यस्तै विषयमा चर्चा गर्यौं। हवस् त, आजका लागि भने कार्यक्रम यति नै। अर्को श्रृंखलामा थप विषयवस्तु सहित उपस्थित हुनेछौ। तबसम्मका लागि सहकर्मी मल्लिका थापा सहित म प्रस्तुता मीरा साउत बिदा हुन्छु। नमस्कार।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, क्रेडिट एन्ड विन।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: Sampo Samuel 92.4 MHz.

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 8 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: Capital FM 92.4 megahertz ma.
2: एउटा फरक समाचार मूलक प्रस्तुति
1: क्यापिटल फ्रन्टलाइन
3: नमस्कार आदरणीय श्रोता, यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। मन प्रभास थान उपस्थित भइसकेको छु क्यापिटल एफएमको यो विशेष सम्वाद कार्यक्रम क्यापिटल फ्रन्टलाइन लिएर। आज महिला दिदीबहिनीहरूको सबैभन्दा ठुलो चाड हरितालिका तीज, अर्थात् आज तीज छ। दिनभरि महिला दिदीबहिनीहरूले शिवालयमा जानुभयो, पशुपतिमा बिहानैदेखि भिड थियो, बिहानैदेखि नाचगान भइरहेको छ, पूजाआजा भइरहेको छ, भिडमा अत्यन्तै त्यहाँ सुरक्षाकर्मीको व्यवस्था पनि गरिएको छ। दिदीबहिनीहरू सबैले तीज पनि मनाउनु भयो होला, सबैलाई पुनः पनि शुभकामना छ। पतिदेवको दीर्घायुको कामनासँगै शिवालयमा राम्रो वर पाऊँ भनेर महिला दिदीबहिनीहरूले आज मजाले चाहिँ तीज पनि मनाउनु भयो। अब जाउँ राजनीति विषयवस्तुमा। देशको राजनीतिमा चाहिँ यतिखेर हलचल मचाएको छ, खास गरी ग्रे जोनको चाहिँ जुन एउटा रिपोर्ट आएको छ, यो रिपोर्टले यतिखेर द ग्रे जोनले नेपालमा पोलिटिकल मुभमेन्टका लागि ठूलो आर्थिक सहयोग अमेरिकाबाट प्राप्त भएको र जहाँ लिडरसिप र सत्ता परिवर्तनका निम्ति बालेन, रवि, सुधन र सागर ढकालमाथि चाहिँ मोटो रकम करिब 3 अरब रुपियाँ लगानी भएको दावी गरिएको छ। 2017 नेपालमा चाहिँ लिडरसिपका लागि अर्थात् नेता उत्पादनका लागि अमेरिकी सरकारी तबरबाटै खुफिया रूपमा चाहिँ नेपालमा ठूलो लगानी लागेको र इन्भेस्टमेन्ट भएको चाहिँ अमेरिकाको एउटा अनलाइन भनौँ एउटा एउटा पत्रिका, खोजमूलक पत्रिका द ग्रे जोनले चाहिँ एउटा रिपोर्ट ल्याएको छ, यसले सनसनी मचाएको छ। अर्कोतर्फ ग्रिन आर्मीको विषय पनि यतिखेर चर्चामा छ, खास गरी यो बाढीमा देखिएपछि अर्थात् यो जुन डिजास्टर पछि चाहिँ उद्धारमा खटिएको छ ग्रिन आर्मी, जसलाई चाहिँ नेपाली सेनाको चाहिँ ड्रेस दिइएको देखिन्छ र त्यो ड्रेस नेपाली आर्मीसँगै मिल्दोजुल्दो देखिरहँदाखेरि यसको बारेमा आज हामी संवादमा कुराकानी गर्नेछौँ। देशको राजनीतिसँगै समसामयिक विषयवस्तुमा संवादमा जोड्नेछौँ। प्रधानमन्त्री न्युयोर्क जाँदै हुनुहुन्छ र न्युयोर्कको बारेमा हामी आज संवादमा कुराकानी गर्नेछौँ। जलवायु परिवर्तनको सवालमा ब्रिक्स सम्मेलनमा नेपाललाई किन डाकिएन, भारतले किन व्यवस्था गर्यो, चीन र भारतले यतिखेर नेपाललाई व्यवस्था गरेसँगै नेपाली राजनीतिमा अहिले एउटा विषय तरङ्गित बनेको छ, खास गरी भारत र चीनको रणनीतिमा के नेपाल फस्ने सम्भावना हो या के हुन सक्छ अब देशको राजनीति, यी यावत विषयमा प्राध्यापक डाक्टर हुनुहुन्छ यतिखेर हामीसँग विजय मिश्र, राजनैतिक क्षेत्रको विज्ञ व्यक्तित्व हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु। डाक्टर साहब, स्वागत छ यहाँलाई क्यापिटल एफएमको लोकप्रिय कार्यक्रममा। आज हरितालिका तीज पनि भयो, सबैले मनाउनु पनि भयो, दिदीबहिनीलाई शुभकामना पनि दिइसक्यौँ हामीले। अब देशको बारेमा जान्न चाहन्छु। सर्वप्रथम यो जुन अहिले ग्रिन आर्मी नाम गरेको एउटा संस्था जसले चाहिँ आर्मी जस्तै काम गर्न थाल्यो भनेर पनि चर्चा भयो, सर्वोच्च अदालतले आज यसमा कारण देखाऊ भन्दै रक्षा मन्त्रालय र सेनासँग कारण मागेको छ, मुद्दा झिकाइएको छ, यसमा छलफल हुनेछ। यो ग्रिन आर्मी के हो लाग्छ तपाईँलाई, ल बताउनुहोस् त।
4: यो एउटा विशुद्ध पर्यावरणमा आधारित रहेर फिल्डमा काम गर्नको लागि एउटा बनाइएको सामाजिक संस्थाको रूपमा दर्ता भएको छ, होइन दर्ता भएको थियो भनौँ न, क्यान्सल गरे भनेर आइसकेपछि। अब तर ड्रेस चाहिँ अब आर्मीसँगको जस्तो मिल्न लागेको देखेपछि अथवा त्यसले समाजले आपत्ति जनाएपछि त्यसले त्यो सामाजिक काम गर्न आएको भन्दा पनि त्यसले अर्को कुनै रूप लिन्छ कि भन्ने त्रास पैदा भएपछि त जसरी त्यो राम्रो काम गरे पनि त्यसले बदनामी कमाउने भएपछि यस्तो विवादित ड्रेसहरू चाहिँ हामीले अथवा राष्ट्रिय पहिचानसँग जोडिएका ड्रेसहरू मिल्दोजुल्दो ड्रेस गर्नु हुँदैन थियो, त्यो गलत गरेका थिए। त्यसो भएपछि त्यो संस्थालाई अब कारण देखाउ आदेश मात्र जारी भएपछि के देखियो भनेदेखि फाइलहरू मगाउने कामहरू हुन्छ, त्यो यो चाहिँ धेरै ठुलो निर्णय गर्यो अदालतले भन्ने लाग्दैन। जुन पनि धेरै पनि जति पनि मुद्दाहरू हुन्छन् अन्तिम आदेश जारी गरिदिने, क्यान्सल गर भन्ने यस्तो गरेर हुन्थ्यो, तर त्यो क्यान्सल नै सरकारले चाहिँ यसलाई
3: किन बाहिर आयो भन्ने भयो कि सबैभन्दा ठुलो कुरो, यसको मास्टर माइन्ड को, किन यसलाई चाहिँ अनुमति दियो या रक्षा मन्त्रालयले यसलाई किन सहमति दियो भन्ने कुरा आयो कि अहिले।
4: त्यही भएर त्यहाँनिर तपाईँले अर्को सामपाङका सर्वसर्व पार्टीका मान्छेहरू अथवा अरू पार्टीको मान्छेहरू त्यहाँ जानलाई 4 दिनसम्म कसैलाई विदेशीहरूलाई पनि आउन सुधि नदिइरहेको अवस्थामा त्यो त्यसलाई चाहिँ किन दियो भन्ने चाहिँ रहस्यको विषय छ। तर बिचहरू बाहिर ल्याइयो दिइयो, तर त्यो आम पब्लिकमा र राजनीतिक शक्तिहरू बिचमा त्रासको विषय भएर सबैले विरोध गरेपछि त्यो ब्याक गर्नुपर्छ भनिसके सरकारले तत्काल त्यसलाई ब्याक गरिसकेको अवस्था पनि भइसकेकोले त्यो किन ल्याइयो भन्ने कुरा रहेको विषय। तर त्यो बालेन्द्र शाह प्रधानमन्त्री भएपछि दर्ता भएको संस्था होइन, अथवा ड्रेस कोड पनि बालेन्द्र शाह प्रधानमन्त्री भएपछि दिएको होइन, त्यसले गर्दाखेरि यसमा यो सरकारले चाहिँ गरेको हो भनेर आरोप लगाउनु त मिल्दैन। पहिलेकै सरकारहरू पनि कुनै प्रभावमा एनजिओ आइएनजिओहरूको प्रभावमा परेर पैसाको प्रभावमा परेर त्यहाँनिर धेरै हाम्रो युवा कार्यकर्ताहरूलाई जागिर लगाउन पाइन्छ, विदेशी फन्डिङ ल्याउन पाइन्छ भनेर नयाँ नयाँ स्टन्ट मचाउने कामहरू गर्छन्। त्यसमध्ये एउटा त्यो पनि हो।
3: अब जस्तो यो आर्मी भन्ने बित्तिकै मान्छेहरूको दिमागमा के आउँछ भने यो सैन्य दस्ता हो कि होइन, सैन्य यो जस्ताको रूपमा चाहिँ अगाडि पढाइयो कि भन्ने लाग्छ। तर अब यो एउटा भनौँ न कहिले धार्मिक सेनाको रूपमा हिन्दू सेना भनेको छ, कहिले ग्रिन सेना भनेको छ, यो देशमा जे गरे पनि हुने रहेछ है सर।
4: होइन त्यो त्यो आर्मी भन्ने शब्द राख्नलाई आर्मीसँगै स्वीकृति लिएर राखेको रहेछन् तिनीहरूले। हेर्नुहोस् फेरि किन यसभित्र प्रहरीको आइजिपी भइसके व्यक्ति सल्लाहकार भएपछि उनको दिमागमा केही नै हुन्छ, ड्रेस सब ड्रेस नै उनीहरूको लागि इम्पोर्टेन्ट हुन्छ क्या। त्यो तपाईँले हेर्नुभयो भने म एकपटक त्यो पहाडतिर पहिलोपटक जाँदाखेरि त्यहाँको मैले त्यो स्कुलमा कलेजमा पढ्ने बहिनीहरूलाई सोधेको थिएँ क्या, तिमीहरूले पछि बिहा गर्नुपर्ने भने कोसँग गर्छौ भन्दाखेरि उनीहरू चाहिँ आर्मीसँग कि पुलिससँग भन्थ्यो क्या। मैले किन भनेको ड्रेस राम्रो हुन्छ नि भन्थ्यो क्या उनीहरूले, होइन त्यो ड्रेसबाट तयारी भएको भन्थ्यो। मैले अब यो कुरा तपाईँलाई रमाइलोको लागि पनि भने, किनभने यस्तो कुरा पनि भनिदिनुपर्छ मान्छेको चाहना के हुन्छ भनेर। त्यसो त्यो ड्रेसले काम गरेको देखिन्छ अथवा समर्थन देखिन्छ, आफूले काम गरेको ड्रेसले गर्दा प्रचार पनि हुन्छ, त्यसले गर्दाखेरि विदेशी सहयोगहरू ल्याउनलाई सजिलो हुन्छ भन्ने स्टाइलको त्यो हो। हेर्नुहोस् त्यो ल्याउनलाई उनीहरूले केही गर्न खोजेको होइन, त्यो ड्रेस राख्नलाई चाहिँ सुरक्षा निकायका केही मान्छेहरूले पनि एनजिओ खोल्न चाहेछन्, तिनीहरूलाई चाहिँ ड्रेसदेखि त्यो मोहम्मद भयो अथवा उनीहरूलाई माया लाग्यो ड्रेसको क्रेज उनीहरूलाई बुझेका छन्। त्यसो भएपछि उनीहरूले त्यो राख्न लगाए त जहाँसम्म यहाँले भन्नुभयो नि आर्मी जस्तै हिन्दू राष्ट्र सेना भनेको थियो नि त, हिन्दू राष्ट्र सेना भनेर मैले त्यो किन सेना राख्यो भने पनि विवाद आयो। तर मैले के बुझेँ भने उनीहरूको अध्यक्ष उपाध्यक्ष मैले भेटेँ काठमाडौँ आउँदा चाहिँ मसँग देशे दुई तिन घन्टा कुरा भयो। उहाँले चाहिँ हिन्दू राष्ट्र सेना भनेर राख्न त दुई वर्ष चाहिँ प्रयास गर्नुभएको रहेछ, तर सिडिओ कार्यालय दर्ता गर्ने क्रममा चाहिँ त्यो सुझ नदिएपछि हिन्दू राष्ट्र नेपाल भनेर दर्ता गर्नुभएको रहेछ उहाँहरूले। दर्ता चाहिँ उहाँको रजिस्टरमा चाहिँ हिन्दू राष्ट्र नेपाल भन्ने छ, तर पहिलो दुई वर्ष अगाडिदेखि हिन्दू राष्ट्र सेना भनेर लेखिरहेको भएकोले अनि त्यो त्यो चाहिँ झगडो आइरहेको हुन्छ। अहिले पनि जति पनि उहाँले विज्ञप्तिहरू मलाई देखाउनु भयो, मैले हेरेँ मसँग छ यहाँनिर, तर हिन्दू राष्ट्र नेपाल भनेर मात्रै निकाल्नु भएको छ क्या उहाँहरूले।
3: अब डाक्टर मिश्र, जस्तो अहिले तपाईँले हेर्नुभयो अमेरिका एउटा अमेरिकाको एउटा खोज पत्रिका द ग्रे जोनले चाहिँ एउटा रिपोर्ट बाहिर ल्याएको छ, तपाईँले हेर्नु पनि भयो होला बाहिर, यसलाई कसैले अब यो गलत हो भ्रम पनि हो भनिरहेको छन्, कसैले यसलाई सही हो पनि भनिरहेको अवस्था देखिन्छ। फेरि एकपटक चाहिँ नेपाल राजनीति तरङ्गित र सनसनीमा चाहेको छ। द ग्रे जोनले ल्याएको रिपोर्टमा चाहिँ तपाईँले हेर्नुभयो भने नेपालमा लिडरसिप र सत्ता परिवर्तनका निम्ति करिब 3 अरब रुपियाँ चाहिँ अमेरिकी लगानी भएको भनेर उनले दावी गर्छ। यो रिपोर्टलाई कसरी हेर्नुभयो? यसले मचाएको सनसनी अहिले दुर्गा प्रसाई पनि एयरपोर्टबाट लछारिँदै पछारिँदै उहाँलाई घरमा पुर्याइयो र घरमा अहिले पत्रकार सम्मेलन पनि गरिरहनु भएको छ तपाईँ म कार्यक्रम सञ्चालन गरिरहँदा। के लाग्छ सर यो रिपोर्टलाई कसरी हेर्नुभयो तपाईँले?
4: हजुर हामी त म त इन्भेस्टिगेटिभ रिपोर्टिङको टक लिएर ता भन्नु न अब त्यसो पाउने पनि काम गर्छु कि म इन्भेस्टिगेटिभ रिपोर्टिङ फिचर राइटिङ रिपोर्टिङहरूको बारेमा। अब यो यो रिपोर्ट पनि मैले हेरेँ, इन्भेस्टिगेटिभ रिपोर्ट लेख्नलाई 6 महिना 1 वर्ष 2 वर्ष लाग्छ, उसले 6 महिनाभित्रमा लेख्यो। तर यसमा के नै कुनै पनि इन्भेस्टिगेटिभ रिपोर्टिङमा ब्याकग्राउन्ड इन्फर्मेसन अथवा तपाईँले हेर्नुभयो भने हिस्ट्री त्यो त्यो पहिले त्यो के थियो तपाईँको त्यस्तो प्रचलन भन्ने पनि राखिदिनुपर्छ क्या मान्छेलाई, हिस्टोरिकल ब्याकग्राउन्ड पनि राख्नुपर्छ। त्यो चाहिँ त्यसमा कमी छ क्या। योभन्दा अगाडि तपाईँले हेर्नुभयो भने प्रेस युनियनको एउटा कार्यक्रममा अहिले उहाँ हुनुहुन्न, कमल कोइराला भन्ने हुन्छ पहिले होइन, पत्रकार सिनियर पत्रकार हुनु अहिले खसिसक्नु भएको, तर उहाँले त्यो प्रेस युनियनको पछिल्लो समयको राष्ट्रिय भेलाको बेलामा त्यो बिपीकै बारेमा मन्थन मन्थन हुँदाखेरि उहाँले बोल्नु भएको छ क्या। त्यहाँनिर त्यो बोल्नु के भने बिपीलाई अमेरिकनहरूले चुनाव खर्च पैसा दिएका थिए भनेर अमेरिकन राइटरले किताबमै लेखेको छ भनेर, यो किताबको नामै भनेर उहाँले राइटरको नामै भनेर उहाँ त्यहाँ कोट गर्नुभएको थियो। त्यो तपाईँले पुरानो भिडियो हेर्ने हो भने थाहा पाउनुहुन्छ, अथवा त्यो कार्यक्रममा गर्दा कुनै मान्छेलाई अब त्यो हाम्रो शिवल अंशालजी त्यहाँको अध्यक्ष हुनुहुन्थ्यो होइन, उहाँलाई सोध्नु भए पनि त्यो कमल कोइरालाले के भनेको रहेछन् भन्नुभयो भने त्यो कुरा आउँछ भने बिपी कोइरालालाई 15 सालमा चुनाव खर्च दिने किन दियो त अमेरिकाले, अमेरिकन पुस्तकमा इन्भेस्टिगेटिभ रिपोर्टिङ लेख्नु र पुस्तकमा लेख्नु उस्तै उस्तै अमेरिकनहरूले लेख्नु होइन, त्यहाँदेखि यता आउनुभयो भने तपाईँले के भन्नु इन्भेस्टिगेटिभ रिपोर्टिङमा के एमालेकाले के माओवादीकाले के काङ्ग्रेसकाले के मधेसका दलका नेताहरूका नजिक भएका एनजिओ फोबिया भएका मानिसहरूले एनजिओ चलाएर शक्ति संगठन गर्नेहरूको रणनीतिमा लागेका ती पार्टीका मान्छेहरूलेलाई अमेरिकी फन्डिङ उनीहरूले लिएनन् त भन्ने कुरा आउँछ क्या. अब उनीहरूले पनि त लिएका थिए तर उनीहरू चाहिँ के भने कम्युनिस्टहरूले पनि लिए तर उनीहरू सशक्तिकरण गर्न लिए प्रजातन्त्रको लागि लिए तर उनीहरू कम्युनिस्ट भए क्या कम्युनिस्टबाट कम्युनिस्ट भए त्यो पैसाको दुरुपयोग गरे उनीहरूले. अब यिनीहरूले पनि लिए अब यिनीहरूले चाहिँ सदुपयोग गरे भन्नु पऱ्यो हामीले. हामीलाई त चाहिएको सुशासन हो नि त. सुशासन दिएको भए केपीओलीलाई लखटेन थियो होला नि होइन अथवा अरू अरू त्यो पैसाहरू भएमा जल्दैन थियो होला. यी सबै हेर्दा चाहिँ के देखिन्छ भन्दाखेरि सुशासनको लागि र सशक्तिकरणको लागि युवाले पनि राजनीतिमा आउनुपर्छ भनेर उनीहरूले सहयोग गर्नु त त उनीहरूको डेमोक्रेटिक मुलुक भएकोले विश्वमा डेमोक्रेटिक इन्स्टिच्युटहरू अगाडि बढोस् अथवा त्यो सुशासनमा त्यो अगाडि बढोस् भनेर खर्च दिनु त नेपालको कानुन संविधान अन्तर्गत रहेर उसले अमेरिका र नेपालको भएको सन्धि सम्झौता अन्तर्गत दिएको पैसाहरूलाई तैँले इलिगल रूपमा दिस् भनेर त मिलेन. त ब्ल्याकमेल दिएको होइन नि त उसले त. हामी त विधिवत रूपमा यो संस्थाले यो संस्थालाई पैसा दिएर यहाँ गोष्ठी सेमिनार भ्रमण के भएको छ नि त सबै हेर्दै सबै अडिट गरेर उनीहरूले पेस गरेका हुन्छन्. त्यसो भएपछि यो कुराहरूलाई चाहिँ हामीले त्यो इन्भेस्टिगेसन रिपोर्टिङ चाहिँ एउटा अपुरो भयो. पुरानो हिस्ट्री पनि राखिदिएको भयो ए जुन देवी आए पनि कानै चिरेको रहेछ अथवा जसलाई पनि अमेरिकाले लगानी गर्दो रहेछ भन्ने भयो. अहिले तपाईँले हो यो अमेरिकाको लगानी देखियो नि यसले गर्दा के देखिन्छ भन्दाखेरि यो सरकार चाहिँ प्रो अमेरिकन हो भन्ने कुरा चाहिँ प्रमाणित.
3: यो रिपोर्ट चेन्जी आन्दोलनमा समेत अमेरिकाको चाहिँ साथ रहेको पनि भन्यो होइन. अब यसले एउटा सनसनी त मचाएको छ नि त. यो रिपोर्टले त तहल्का मचाएको छ राजनीतिमा. ल हेर्नुहोस् मेन कुरा त तपाईँको विपक्षीहरूलाई यो त ठुलो एउटा चाहिँ हतियार बन्यो नि त अब राजनीतिका लागि.
4: होइन तर त्यो पछि फेरि तिनीहरूले नै फलोअप इन्भेस्टिगेट गर्नुपर्छ र हिस्ट्रीमा चाहिँ योभन्दा अगाडि अमेरिकाले कसरी अरू पार्टीहरूलाई पनि पार्टीको क्याडरहरूलाई पनि अगाडि बढाउनलाई गगन थापालाई अगाडि बढाउनको लागि केसम्म उसले सहयोग गरेको छ भन्ने कुरा नै उसले लेख्नुपर्छ हेर्नुहोस्. अथवा जस्तो तपाईँले हेर्नुभयो भने एमालेका भित्र एनजिओ संगठन एमालेका दह्रो छन् नि नेपाली भित्र तपाईँले हेर्नुभयो भने ती संगठनहरूलाई उनीहरूले कसरी सहयोग गर्थ्यो त्यो कुरा पनि तिनीहरूले इन्भेस्टिगेट रिपोर्टमा ल्याउनुपर्छ. अनि त्यस पछाडि मात्रै अनि हामीले तुलना गर्नुपर्छ क्या कति बढी कसले लिएछ भनेर. एमालेका बलाहरूले अथवा काङ्ग्रेस बलाहरूले अथवा पुरानो पार्टी बलाहरूले बढी लिएका रहेछन् कि यिनीहरूले चाहिँ फन्डिङ बढी भएको रहेछ त भन्ने कुरा तुलना गरेर राखिदिएको भए अनि त्यसले चाहिँ ब्यालेन्स मिल्छ. या त किन त्यो चाहिँ अब तपाईँले हेर्नु भने न्युज चाहिँ भयो तर त्यो न्युजले के भने टार्गेट के गर्यो भनेदेखि हामीले दुईवटा सन्देश दियो त्यसले. एउटा चाहिँ अमेरिकाले नै हो यो नेपालमा अहिले नयाँ जेएनयूको मुभमेन्ट गराएर त्यहाँ चाहिँ भ्रष्टाचारको विरोधी भ्रष्टाचार गरेर छिक्लाउने चाहिँ गरिदिएको अमेरिकाले हो. स्याबास अमेरिका पनि भन्न पायो एक किसिमले डेमोक्रेसीलाई तिमीले गरिदियो युवा गर्दा युवालाई राजनीति ल्याउनलाई गरिदियो भनेर त्यो पोजिटिभ सेन्सबाट पनि हेर्न पाइयो. अर्को चाहिँ के भनेदेखि नेपाल दुई ढुङ्गा बिचको तरुल थियो अब तिन ढुङ्गा बिचको तरुल भएपछि अब चिन प्रो चाइनिजहरू अब प्रो भारतीयहरू अब यहाँ फ्लप खान्छन् अब यहाँ प्रो अमेरिकनहरूको मात्रै हालिमुहाली हुन्छ किन हामीले त यति दियौँ भन्ने हुन्छ नि त. तर म के भन्छु भने गिरिजाप्रसाद कोइराला
3: आजको दिनमा तपाईँलाई के लाग्छ डाक्टर मिश्र मलाई बताउनुहोस् न. अमेरिका जाँदै हुनुहुन्छ प्रधानमन्त्री ब्रिक्स सम्मेलन भारतमा भयो नेपाललाई व्यवस्था गर्यो भनेर नेपालमा अहिले एउटा के बहस भइरहेछ भने नेपालले ठुलो अपर्च्युनिटी गुमायो यहाँ चाहिँ भू राजनीतिको चपेटामा नेपाल परेर चीन र भारतले बाइपास गर्यो भन्ने पनि छ नि. तपाईँ के भन्नुहुन्छ?
4: हौ म त त्यही भन्दैन न किन प्रधानमन्त्रीको सोच के छ भनेदेखि कुनै उपलब्धि बिना गएर खेलबिच नै जाने होइन भन्नुभयो नि त भन्ने. अनि त्यसो भएपछि वित्त सम्मेलनमा गएको भए पनि प्रचण्ड प्रचण्डको परिवार जानुभयो के भयो एउटा फोटो बाहेक तपाईँले के पाउनुभयो? फोटो चाहिँ हेर्नुभयो अहिले पनि हालेको छ फोटो होइन. त्यसबाहेक के बहिनी पाउनु भन्नुहुन्छ? केही पाउनु भएन. नथिङ भनेपछि नथिङ पनि उपलब्धि हुँदैन भनेदेखि त्यहाँ गएर हात मिलाउनलाई हजुर म पनि मलाई टिकाउनुहोस् भन्नु जाने होइन नि त. हामीले त हामीले त्यस्तो खालको प्रधानमन्त्री खोजेका होइनौँ. त्यसैले उनीलाई नबोलाएको छ उनी नबोलाएको भए पनि नजाने चिज हुन्छ. त्यहाँ गएर के उपलब्धि मलाई के फाइदा देशलाई के फाइदा भन्ने कुरा हो क्या. देशलाई फाइदा पचाउनेवाला पनि भएको थिएन. अनि त्यसो गर्दाखेरि उनी जाने
3: प्रधानमन्त्री यदि निम्तो आएको भए पनि यो गठबन्धन या भनौँ आर्थिक यो गठबन्धन ब्रिक्स भनेर त एउटा आर्थिक उन्नति र भौतिक उन्नति गरिरहेका विकासोन्मुख राष्ट्रहरू या विकासशील राष्ट्रहरूको एउटा फोरम हो भनेको छ होइन. यसलाई अब अमेरिकाले पनि च्यालेन्ज गरेको अवस्था छ. खास गरी चाहिँ डलरको विकल्प खोज्यो यो ठिक हुँदैन भनेर अब प्रधानमन्त्री अन्तर्राष्ट्रिय फोरममा जाँदै हुनुहुन्छ तपाईँले हेर्नुभयो. तर यो सरकारका विरुद्ध र खास गरी चाहिँ कुमार बेनका विरुद्ध अमरेश कुमार सिंहले बीच भ्रमण गर्नुभएको छ. भारतमा गएर उहाँ लीला प्यालेसमा गएर किन भेट्नुभयो? दुई तला माथि गएर भन्नुभएको छ. अमरेश सिंहको रणनीति के हो त बताउनुहोस् न डाक्टर मिश्र.
4: अब त अमरेज सिंहले त मैले मलाई के लाग्छ अमरेज सिंहलाई उनले चाहेको मन्त्रालय पाउनु भएन होला, त्यसो भएपछि उहाँ उद्योग मन्त्री रूपमा खाँदै खाने भने इतिहासै बताइरहनु भएको छ होइन. अब चाहेको मन्त्रालय नपाएपछि उहाँले अब उहाँलाई त्यो नदिने को होला त भनेर त्यहाँ विचार यसो विचार गर्दा कुमार देनलाई पनि अब त्यहाँनिर उसको पगार हो कि भनेर उसले त्यहाँनिर कुन होटलको नाउँ त्यो रुम नम्बर पनि थाहा छ भनेर उहाँले भन्नुभयो. त्यति त्यति भनिसकेपछि उहाँले त्यहाँ त्यो कुरा चाहिँ के भयो त्यो पनि भन्न सक्नुपर्छ, त्यो भन्नु हिम्मत गर्नु भएन उहाँले हेर्नुहोस् होइन, कुरा चाहिँ के भयो भन्ने कुरा हिम्मत गर्नु भएन. अनि मैले त्यो के भन्नु निस्केर के भन्ने गरेको छु भनेदेखि नि विजय कुमार पाण्डेले एकपल्ट आफ्नो इन्टरभ्यू भन्नुभएको थियो क्या, त्यो बाबुरा के अरे कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदा बाबुरा पढाइ सबै कोठाहरू म गएर रखेको छु हालेको छु भन्नुभएको थियो नि त, त्यो निस्केर रमाइलोको लागि भन्नुभएको थियो विजय कुमार. मलाई त्यो याद आयो क्या, जुन होटलमा उनी एउटा कोठामा बसेको भन्नु त्यो बाह्र बुझे सम्झौता पाका अथवा गिरिजाबाबुको चल्ती हुँदाको पाका अमरेज सिंह पनि त्यो होटलको प्रत्येक कोठामा बसेको हुन सक्छन् क्या, त्यो पुरानो हेर्ने हो भने होइन, किन उनको रोल त्यो छ नि त. र पछिल्लो पटक जब यिनी सांसद भइसकेपछि यहाँनिर अब अहिले के गर्दैछ भारतले भने कुनै सिनियर पत्रकारले इन्टरभ्यू लिएर उसलाई सोधेको छन् उसले पनि पहिले पनि त्यो बाह्र बुझे हुँदा यताउता हुँदा मलाई थाहा हुन्थ्यो सूचनाहरू सबै. आजकल त अब यो चाहिँ त्यो हाम्रो साहजी हुनुहुन्छ नि उतातिर भैरवतिर होइन अभिषेक प्रताप शाह, अभिषेक प्रताप शाहजीलाई सोध्नु छ अब भनेर उहाँले व्यङ्ग गर्नुभएको थियो हिजो भए अभिषेक प्रताप शाहलाई भेट्न जानुभएछ होइन. अब भनेपछि त्यो भने ड्युटी सरेको हो कि अथवा के
5: सरेको डाक्टर अमरेश कुमार सिंहले नयाँ पार्टी खोल्ने सम्भावना देख्नुहुन्छ डाक्टर मिश्र?
4: उहाँको पार्टी चल्दैन, खोले पनि खोल्न सक्नु होइन, फुटाउने पार्टी फुटाउनको लागि उहाँ चाहिँ एकै छुनु किन उहाँलाई के डर छ भनेदेखि यो रवि लामिछाने जस्तो तपाईँले हेर्नु यो सरकारको विरुद्धमा रवि लामिछानेले पहिलेदेखि नै गरेको कुराहरू तपाईँहरूसँग पटक पटक हामीले गरेको रवि लामिछानेलाई कुन बेला आफू प्रधानमन्त्री हुन पाइन्छ भन्ने नै भन्दा छ, अरू केही छैन. अथवा एउटा के छ भने रवि लामिछाने अथवा स्वर्णिम बाबुलेहरूलाई चाहिँ यो बालेन्द्र शाहले भ्रष्टाचार गर्ने भएन यसलाई थाहा नदिकन कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने एङ्गलबाट उनीहरू चाहिँ मिलिरहेको अवस्थाहरू हुँदाखेरि चाहिँ अब यसरी विरोध गर्न स्पष्ट रूपमा दमदार रूपमा विरोध गर्न सक्ने मानिस खोज्नु पऱ्यो भन्दाखेरि उनीहरूले चाहिँ उपयुक्त पात्र अमरेज सिंह छानेर अमरेज सिंहलाई तपाईँले त्यही गाली पनि गरे पनि फेरि चाहिँ पार्टीबाट कुनै कारवाही हुँदैन, तपाईँले त्यो गाली गर्नुहोस् है भनेर उहाँलाई चाहिँ उसो आदेश लिएर तपाईँले त्यही गाली गरिरहेको बेलामा संसदमा हेर्छ भने एक लाइन चाहिँ उहाँले रवि लामिछानेको प्रशंसा गर्नुभएको छ क्या, त्यत्रो गाली गरेर एक लाइन चाहिँ प्रशंसा गर्नुभएको छ. त्यसले गर्दा मैले के भने रवि लामिछानेले के अरे अमरेज सिंहको काँधमा बन्दुक राखेर बालेन्द्र एन्ड कम्पनीप्रति पर्काइरहेको त छैनन् भन्ने जस्तो देखिन्छ.
5: अब अन्त्यमा त्यसो भए डाक्टर मिश्र नेपाली कङ्ग्रेसमा के हुन्छ, दुईवटा महाधिवेशनको रडाको छ त्यहाँ, कङ्ग्रेसभित्र भवण्डर मचेको छ, के हुन्छ लाग्छ डाक्टर मिश्र बताउनुहोस् न, तपाईँले बुझेको नेपाली कङ्ग्रेसको राजनीति के हुन्छ? अब
4: नेपाली कङ्ग्रेस प्रजातन्त्रमा विश्वास राख्ने हो, अदरलाई म मान्छु मान्छु भनेर हाम्रो शेरबहादुर नेपालले पटक पटक दोहोऱ्याउनु भएको शब्दहरू सुन्दाखेरि त अदालतले निर्णय गरेर गगन थापालाई सभापति बनाएको हो त होइन र त्यो पनि मानिदिनु पऱ्यो नि त, अदालतमा मान्छु मान्छु भन्ने तर हिजो अस्ति भर्खर गरेको अदालतको निर्णयलाई त फेरि त्यो चाहिँ म मान्दिनँ भनेर पाइएन नि त. त्यसैले अहिले अब पुनरावलोकनमा भएको छ, यसले यसलाई बरु अग्राधिकारमा राखेर छिटो छिटो मङ्सिरभन्दा अगाडि अथवा महाधिवेशन हुनेभन्दा अगाडि नै यसलाई निर्णय गर्नलाई अदालतलाई रिक्वेस्ट गरौँ अनुरोध गरौँ छिटो गरिदिनु भयो भने काङ्ग्रेस जस्तो सबभन्दा पुरानो पार्टीको एउटा धारा सही हुन बच्छ, फुट्नबाट बच्छ, त्यसमा पनि अदालतको पनि एउटा न्यायिक मन हुन्छ कि न्यायाधीशको त्यो अलिक फास्ट गर्नु न भनेर अरू कुरा रोकेर गरिदियो भनेदेखि र जसलाई अदालतले सूचित ब्राह्मण के अरे उ दिन्छ अथेन्टिक दिन्छ त्यसलाई नै शेरबहादुरले पनि मान्नुपर्छ र गगन थापाले पनि मान्नुपर्छ, एउटा विकल्प त त्यो भयो. त त्योभन्दा अगाडि अदालतले ढिलो गर्यो भने त आफै पनि त कम्तीमा गर्नु पर्यो भने त्यसरी त्यो गर्नु चाहिँ के छ भनेदेखि शेरबहादुर देउवा पनि होइन गगन थापा पनि होइन बिचमा कुनै एउटा जान्छेलाई अन्तरिम रूपमा महाधिवेशन गर्न मात्रै जिम्मा लगाइदिएर गयो भने यो सम्टिएर जान्छ. त्यसको लागि गगन मलाई लाग्छ शेरबहादुर तयार भइसकेका छन्, अब गगन थापालाई तयार गर्नलाई साथीहरूले अनुरोध गर्नुपर्ने देख्छु म.
5: देउबा र गगनको बिचमा चाहिँ संवाद किन हुन सकिरहेको छैन, वार्ताका लागि मैले यति पटक गरेँ भेट्न पाइनँ, अर्कोले यस्तो गरे आउनै भएको छैन, यो उहाँहरूको बिचमा चाहिँ जे अहिले यो संवादको संवादहीनताको अन्त्य गर्नुपर्ने थियो त्यो संवादै हुन सकिरहेको छैन नि, के रहेछ कारण?
4: त्यो त अब उनले तपाईँले निम कुमार विश्वकर्माजी एकजना हुन्छ, उहाँको पार्टीको मान्छे होइन, पार्टी कार्यालयमा गराउँ त्यो 24 गते पार्टी कार्यालय गर्दाखेरि पनि काङ्ग्रेसका केही मान्छे गएको हामीले सिसिटिभी फुटेजमा हेऱ्यौँ, ती मान्छे को हामी चिन्छौँ, सरवार देवालय कुद्न जाने मान्छेहरू पनि त्यहाँ मान्छेलाई हामीले हेऱ्यौँ, तिमीहरू कोबाट पहिचान हामी चिन्यौँ, उसले नाउँ नभने पनि त्यसरी भनिरहेको अवस्थामा चाहिँ के छ भने सरवार देवालय मैले कुटाई खानुमा यसमा कतै न कतै र त्यो मैले कुटाई खाएकोमा अब यो अन्तिम भाषण उनको भाषण हुँदैन अब भनेर भनिदिनु भनेको थियो नि त उसले फेरि गगन थापाले त्यो उसमा त्यसो भएपछि मलाई त्यो पिच भएको व्यक्तित्वको भन्ने एक किसिमले आफूलाई त्यत्रो गरेर आएको छ अन्त मलाई नै यसले चाहिँ मलाई नै हटाउनको लागि यो देवजीहरूसँग साँठगाँठ गरेर कतै यिनीहरू अगाडि गइरहेको छन् त छैनन् भन्ने कुरा छ। एकजनाले काङ्ग्रेसको नेताले के पनि भन्नुभएको थियो भने नेपाल के अरे किसान महासङ्घको त्यो काङ्ग्रेस केन्द्रीय कार्यालयमा महाधिवेशन भइरहेको बेलामा त्यहाँ भएका गगन थापाका समर्थक युवाहरूले चाहिँ जिन्दी आन्दोलनमा जानुपर्छ है जिन्दी आन्दोलनमा जानुपर्छ भन्थे, ठ्याक्कै यो भयो भनेपछि जिन्दी आन्दोलनको डिजाइनरभित्र सरकारहरू बलाभित्र एउटा कुनै न कुनै पात्रको रूपमा गगन थापा पनि हुन् कि भन्ने एउटा सोच उसमा सेवा देउबामा छ, त्यही भएर उनी व्यक्तिगत रूपमा विश्वास गराउनु।
5: हस्, थ्याङ्क यू सर, समय दिनुभयो, धन्यवाद सर, डाक्टर मिश्र थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद छ। डाक्टर विजय मिश्र संवादमा हुनुहुन्थ्यो, राजनीतिक विश्लेषक प्राध्यापक संवादमा हुनुहुन्थ्यो, म ब्रेकमा जान्छु, पुनः आउँछु।

प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल एफएम 92.4 मेगाहर्जमा
3: एउटा फरक समाचार मूलक प्रस्तुति
2: क्यापिटल फ्रन्टलाइन।
4: आदर श्रोता, यतिखेर संवादमा हामीसँग जोडिनु भएको छ नेपाली कंग्रेसका नेता केन्द्रीय सदस्य आङ्गेलु शेर्पा। संवादमा जोडिनु भएको छ देशको समग्र राजनीति विषयवस्तु र कंग्रेसभित्रको विषयमा रहेर आज संवाद गर्ने प्रयास गर्नेछु। र खास गरी नेपाली कंग्रेसमा दुई धारमा देखिएको छ, कंग्रेसले ओडादेखि केन्द्रसम्म चाहिँ अब महाधिवेशन गर्ने भएको छ, यिनै विषयमा रहेर हामी कुराकानी गर्दैछौँ। यतिखेर संवादमा जोडिनु भएको छ नेपाली कंग्रेसका नेता केन्द्रीय सदस्य आङ्गेलु शेर्पा। शेर्पा सर, स्वागत छ यहाँलाई क्यापिटल एफएममा।
5: धन्यवाद।
4: अब नेपाली कंग्रेसको विवाद अदालतमा छ, अर्कोतर्फ महाधिवेशनको मिति पनि भएको छ, तपाईँहरू पनि महाधिवेशनमा, देउबा पक्ष पनि महाधिवेशनमा, कुन आधिकारिक हो भन्ने सवालमा त भनिरहनु परेन, तर महाधिवेशन फरक फरक किन
5: होइन? अब यसमा तपाईँको नेपाली काङ्ग्रेस एउटै छ, नेपाली काङ्ग्रेस कुनै विवादमा भन्दा पनि नेपाली काङ्ग्रेसमा केही असन्तुष्ट नेताहरू हुनुहुन्छ, उहाँहरू बाहिर हुनुहुन्छ, तर नेपाली काङ्ग्रेस त अफिसियली एउटै हो, किनभने नेपाली काङ्ग्रेस अफिसियली एउटै हो भन्ने कुरा त हिजो निर्वाचन आयोगले सर्वोच्चको प्रारम्भिक फैसलाले सर्वोच्चको चाहिँ डिभिजन बेन्चको फैसला अनि त्यसपछि तपाईँको चाहिँ निर्वाचन अथवा अधिवेशन रोकी पाऊ भन्ने जुन रिट आएको छ त्यो रिटमा पनि नेपाली काङ्ग्रेसलाई त्यो रिटमा रिट जा के अरे अन्तरिम आदेश जारी गर्न नपर्ने भनी अदालतले जुन आदेश दिएको छ र त्यो आदेशमा पनि स्पष्ट उल्लेख भएको कुरा के हो भने असोज 16-19 चाहिँ अधिवेशनलाई कुनै बाधा अडचन गर्नु नपर्ने भनेर चाहिँ रोका गर्नु नपर्ने भनेर स्पष्ट आदेश दिएको छ। त्यस कारणले गर्दाखेरि यसमा तपाईँको चाहिँ विवाद छैन, तर मात्र के भने केही असन्तुष्ट नेताजीहरूले चाहिँ हामी छुट्टै अस्तित्वमा जान्छौँ र असहमति प्रकट गर्छौँ भन्ने कुराहरू उहाँहरूले गर्नुभएको।
4: तर अब यो महाधिवेशन तपाईँहरू अगाडि बढिसक्नु भएको छ, तपाईँहरूको महाधिवेशन रोक्नु पर्यो भन्ने थियो तर रोकिने अवस्था रहेन, देउबा पक्षले पनि महाधिवेशन गर्दैछ, त्यो महाधिवेशनलाई कसरी हेर्दै हुनुहुन्छ तपाईँहरूले?
5: है त्यो महाधिवेशन अब नेपाली काङ्ग्रेसको महाधिवेशन त रहेन। अब नेपाली काङ्ग्रेसमा असहमत भएर बाहिर जानुभएका केही नेताहरूले एउटा चाहिँ तपाईँको चाहिँ नयाँ पार्टी गठन गर्न सक्नुहुन्छ, नयाँ पार्टीलाई लानका लागि त्यसको फाउन्डेसन बनाउन चाहिँ अलि के अरे कुनै एउटा संगठनको संरचना उहाँहरू निर्माण गर्न सक्नुहुन्छ, त्यो उहाँहरूको निजी कुरा भयो।
4: त उहाँहरूले पनि महाधिवेशन आफ्नै ढङ्गले अगाडि बढ्ने भनेर उहाँहरूले आज मात्रै निवर्तमान सभापति भन्नुहोस् देवनिवासमा चाहिँ भएको थियो आकस्मिक बैठक उहाँहरूको बसेर, होइन, नेताहरूको आग्रह पनि छ, कुनै पनि ढङ्गले चाहिँ यो प्रक्रिया रोक्नु हुँदैन भन्ने छ, यो प्रक्रिया अगाडि बढ्यो भने कङ्ग्रेस फुट्यो भन्दा फरक परेन होइन?
5: काङ्ग्रेस फुट्यो भन्ने भन्न किन मिल्दैन भने तपाईँ नेपालको निर्वाचन ऐन र निर्वाचन नियमावलीहरू स्पष्टै छन्। पार्टी फुट्नका लागि पार्टीको केन्द्रीय कार्य समितिका 40% पदाधिकारीका सदस्यहरू गएर फुट्न सक्ने एउटा प्रावधान छ। अर्को फुट्न सक्ने प्रावधान भनेको संसदीय दलमा 40% बढी सङ्ख्या पुऱ्याएर संसदीय दल फुटाएर लाने अर्को प्रावधान छ, तर मलाई लाग्छ यो दुइटै प्रावधान अहिलेको परिस्थितिमा होइन. त्यस कारणले गर्दाखेरि पार्टीसँग असन्तुष्ट भएर पार्टीबाट बाहिर निस्केर नयाँ पार्टी गठन गर्ने परम्परा पनि छ, राजनीतिक चलन पनि छ, विभिन्न राजनीतिक घटनाक्रममा त्यो देखिएको हुन्छ. त्यसैले गर्दाखेरि यसलाई नेपाली काङ्ग्रेस फुट्यो भन्दा पनि केही असहमत नेताहरूले अलगै पार्टी गठन
4: गर्नु समस्या. आङ्गेलु शेर्पा सर, तपाईँ त लामो समयदेखि सँगै हुनुहुन्छ, पन्ध्रौँ महाधिवेशनमा तपाईँहरूले भन्नुभएको छ, चौधौँ महाधिवेशनबाट निर्वाचित आएका सबै मान्छेहरूलाई चाहिँ केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा चाहिँ पन्ध्रौँ महाधिवेशनमा सहभागी गराउने भनेर तपाईँहरूले निर्णय गर्नुभयो. आज मात्रै देवानिवासमा उहाँहरूले भन्नुभएको छ अब गगनको नेतृत्वमा भएको महाधिवेशनमा हामी सहभागी हुँदैनौँ. अहिले चार बजे उहाँहरूले चाहिँ पत्रकार सम्मेलन भन्दै हुनुहुन्थ्यो, तपाईँ र म संवाद गर्दैछौँ यो लाइभ भइसकेपछि. के हो त समस्या, के हो जस्तो लाग्छ तपाईँलाई? किनभने अहिले एक थरी नेताहरूको भनाइ के छ या उहाँहरूले चाहिँ अपिल के गर्नु भएको छ भने एकता बिना सम्भव छैन, एकताको महाधिवेशन गरौँ. शेखर कोइरालाले भनिसक्नु एकताको महाधिवेशन हुँदैन भने म महाधिवेशनमा सहभागी हुँदिन भनेर उहाँले स्टेटमेन्ट दिइसक्नुभयो. नेताहरू भन्नु भएको छ देउबा र गगनको बिचमा वार्ता होस् होस् होस्, वार्ता हुँदैन, के हो कारण?
5: खै अब त्यो त के हो, वार्ता नगर्नेहरू पक्षलाई सोध्नुपर्छ हो. तर अब हिजो कार्य सम्पादन समितिको मिटिङमा चाहिँ हाम्रो आदरणीय पार्टी सभापति गगन थापाजीले उहाँले पटक पटक आदरणीय नेता शेरबहादुर देवबासँग भेट्ने प्रयास गर्दाखेरि उहाँले टाइम नदिनुभएको र भेटघाट गर्न गर्ने परिस्थिति निर्माण नगरिदिनु भएको कारणले गर्दा भेटघाट गर्न सकिएन भन्ने कुरा थियो. र त्योभन्दा बाहेक के हो तपाईँको भने, नेपाली काङ्ग्रेसमा जो असहमत पक्ष हुनुहुन्छ उहाँहरूले दुईवटा कुरा अत्यन्त जेन्युइनली उठाउनु भएको थियो. दुईवटा कुरा अत्यन्त जेन्युइनली उहाँहरूले अत्यन्त आफ्नो स्ट्यान्डको रूपमा चाहिँ उहाँहरूले त्यो कुराहरू राख्नु भएको थियो. एउटा नम्बर कुरो यो चाहिँ नवीकरणीय अध्यावधिक नगर्ने र पन्ध्रौँ महाधिवेशनमा गत साल जुन 82 सालमा चाहिँ नवीकरण गरेको छ अधिवेशनको लागि त्यसलाई आधार मान्नुपर्छ भन्ने उहाँहरूको एउटा माग त्यो थियो. त्यसै दोस्रो माग उहाँहरूको के थियो भने चौधौँ महाधिवेशनमा जो केन्द्रीय सदस्य हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँको केन्द्रीय सदस्यमै बहाली गरेर अधिवेशनमा जानुपर्छ भन्ने उहाँको दोस्रो माग थियो. त्यस कारणले गर्दाखेरि अब यतापट्टि संस्थापन पक्षले त्यो चाहिँ क्रियाशील सदस्य पन्ध्रौँ महाधिवेशनको लागि नवीकरण गरेकोलाई सदर गर्ने त्यसलाई चाहिँ तपाईँ मृत्यु भएको बाहेक अरू पार्टीमा गएको भन्दा बाहेक र पार्टी छोडेको निष्क्रिय बसेको भन्दा बाहेक सबैलाई सदर हुने गरी अनुशासनको कारवाही भएको भन्दा बाहेक सबैलाई क्रियाशील सदर गरेर अधिवेशन भाग लिने वातावरण बनाउने गरी निर्णय गरेको छ. त्यसै अनुसार चाहिँ क्रियाशील सदस्यताको चाहिँ लिस्ट तयार पनि भएको छ एक नम्बर कुरो. दोस्रो नम्बर कुरो चौधौँ महाधिवेशन जो जो निर्वाचित केन्द्रीय सदस्यहरू हुनुहुन्छ उहाँहरूले पन्ध्रौँ महाधिवेशनलाई स्वीकार गरेर प्रक्रियामा जान चाहेमा उहाँलाई स्वतः केन्द्रीय सदस्य चाहिँ मनोनित गरेर प्रावधानको साथ हिजो हामीले त्यो कार्य सम्पादन समितिबाट त्यो निर्णय गरिसकेको.
4: अब जस्तो यहाँले मलाई एउटा कुरा बताउनुहोस् न, यो सबै प्रक्रियाहरू अगाडि अगाडि भइरहँदा अब एकताको समान लगभग ढोका क्लोज भयो भने भन्दा हुन्छ ढोका बन्द भएको?
5: एकताको सम्भावना भनेको तपाईँको दुइटै सङ्गठन समानान्तर ढङ्गले गइदिएको भए एकता गरेको कि अथवा चाहिँ मर्ज गरेर यस्ता कुराहरू आउँथ्यो. तर यहाँ तपाईँको दुइटा सङ्गठन नेपाली काङ्ग्रेस एकै ठाउँमा छ र त्यो नेपाली काङ्ग्रेसको मूल प्रभावभन्दा बाहिर गएर के साथी नेताज्यूहरूले असहमति जाहेर गर्नुभएको कुराहरू हो. त्यस कारणले गर्दाखेरि नेपाली काङ्ग्रेसलाई तपाईँको जहाँ रुट छ, जहाँ चार्टरी झन्डा छ, जहाँ अफिसियली नेपालको चाहिँ दुईवटा संवैधानिक निकायले मान्यता दिइसकेको परिस्थिति छ, त्यो परिस्थितिमा तपाईँको त्यो परिस्थिति भएको कारणले गर्दाखेरि त्यो अर्को काङ्ग्रेस छ भन्ने कुराको हामी कल्पना गर्दैनौँ.
4: तर पूर्वबहादुर खड्काका निकटका नेताहरू फेरि अलगै छलफलमा हुनुहुन्छ, उहाँहरू भन्नुभएको छ हामी महाधिवेशनमा सहभागी हुनुहुन्छ हुन्छौँ होइन, तर एकता गरौँ भन्ने उहाँहरूको पहल पनि छ. अब हेर्न बाँकी छ परिस्थितिले यो समयलाई कहाँ पुर्याउँछ, हेर्न बाँकी छ. अदालतले बाई द वे तपाईँहरूको यो महाधिवेशन अघि एउटा फैसला गर्यो यसलाई अग्राधिकारमा राखेर भने त्यसपछि के हुन्छ?
5: होइन, अगाडि यसले अदालतले गरेको फैसला त हामी स्वीकार गर्नु परिहाल्छ.
4: अब किनभने हालै तपाईँले हेर्नु होला देवजीले भन्नुभएको छ, मलाई पूर्ण विश्वास छ अदालतले चाहिँ यो जुन गलत तरिकाले चाहिँ तपाईँहरूको महाधिवेशन भयो होइन, शनाखत समेत भएको छैन, कति बदमासीपूर्ण तरिकाले भयो, मलाई विश्वास छ अदालतले हामीलाई जिताउँछ. 50% निस्सा प्राप्त भयो, हामीले जितिसक्यौँ पनि भन्नुभयो नि अस्ति.
5: होइन, यसमा तपाईँको चाहिँ शनाखत भयो कि भएन यतिखेर आएर उहाँले पैसा प्रश्न उठाउन मिल्दैन. अब यो किन प्रश्न उठाउन मिल्दैन भने हाम्रो आदरणीय नेता शेरबहादुर देउबाले गत साल आश्विन 28 गते उहाँले चाहिँ पार्टी सभापतिको हैसियतबाट आफ्नो जिम्मेवारीबाट मुक्त हुँदै उहाँले कार्यवाहक सभापति पूर्णबहादुर खड्का राईलाई टोक्नु भएको. त्यसपछि पूर्णबहादुर खड्का राईको अध्यक्षतामा नेपाली काङ्ग्रेसको करिब डेढ महिनाको चाहिँ केन्द्रीय कार्य समिति मिटिङ बस्यो र त्यही मिटिङको पिरियडमा तपाईँ चाहिँ यो जुन किसिमको चाहिँ यो विशेष महाधिवेशनको दस्तखत क्याम्पेन छ त्यो चलेर उहाँ चाहिँ कार्यवाहक सभापति हुँदै त्यो दर्ता भएको कुरा हो, पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको कुरा हो. तर अब तपाईँको छ नि त्यो केन्द्रीय कार्यालयमा दर्ता भएको कुरो केन्द्रीय कार्यालयमा भएकै कुरालाई हामीलाई थाहा छैन, त्यो सनाखत गर्नु पर्थ्यो पर्दैन थियो. अफिसियल मान्छे उहाँहरू पनि हुनुहुन्थ्यो नि त, कार्यवाहक सभापति हुनुहुन्थ्यो, अर्थात् सभापतिले पनि आदेश गर्न सक्नुहुन्थ्यो. तर के छ उहाँहरूले त्यो त गर्नु भएन. त्यसरी अहिले थाहा थिएन थाहा पाइन भन्ने कुरा चाहिँ कस्तो हो भने आँखा चिन्नो गरेर संसार अँध्यारो छ भने यस्तो कुरा हो. आँखा आफै
6: उहाँहरूले भन्नु भएको छ नि अहिले अधिवेशन रोकौँ, यदि पार्टीलाई बचाउने भने अधिवेशन रोकौँ. असोज तिन गतिको वडा अधिवेशन रोकिन्छ कि रोकिन्न? अब
5: अधिवेशन रोकिँदैन,
6: रोकिँदैन होइन. तपाईँहरूले अधिवेशन नरोक्ने, उहाँहरू अधिवेशनमा नजाने, यो भन्नुको अर्थ के भने कङ्ग्रेसमा डिभिजन आयो, विभाजन आयो.
5: होइन यस्तो हो, तपाईँको छ काङ्ग्रेस र विभाजन आयो, कसको इगो के थियो, कसको इच्छा के थियो, कसको आकाङ्क्षा के थियो, ती कुराहरू अब छोडिदिनुहोस् न. मूल कुरा के हो भने नेपाली काङ्ग्रेसको संस्थापना पक्षले हरेकसम्मको लचक उहाँहरूको 70% माग पुरा गर्दा पनि उहाँहरू अधिवेशनमा आउनु भएन भने उहाँहरू इन्टेन्सनली छ अधिवेशन भाग मैले इच्छा हो. त्यस कारणले गर्दाखेरि तपाईँको चाहिँ सुतेका निधाएको मान्छेलाई उठाउन सकिन्छ, तर कसैले निधाएको बाहना गऱ्यो भने त्यसलाई उठाउन सकिन्न. त्यस कारणले गर्दाखेरि जे जे माग उहाँहरूले जे माग गरेर राख्नु भएको छ ती मागहरू सबै सम्बोधन भइसकेको छ.
6: अब जस्तो अहिले तपाईँहरूले यो भनिरहँदाखेरि उहाँहरू पनि अलग महाधिवेशनमा जाँदै हुनुहुन्छ, कार्यकर्तामा अन्यल छ, पार्टी नफुट्रोस् भन्ने सदिच्छा छ, यत्रो राष्ट्रिय राजनीतिमा कङ्ग्रेसको हबी गरिदियो. पछिल्लो 8-9 महिना हेर्दाखेरि मान्छेहरूलाई के भनिरहेका छन् होइन, चुनावदेखि आजसम्म अब के हो तपाईँहरू जान्नुहोस्, तर पार्टी नफुट्रोस् भन्ने ठुलो कार्यकर्ता तब्काको चाहिँ आग्रह र तपाईँहरूलाई विनम्रता छ. अब मैले तपाईँसँग जान्न चाहेको विषय, हालै ग्रे जोनले एउटा रिपोर्ट ल्याएको छ, द ग्रे जोन अमेरिकाको एउटा पत्रिका हो जसले चाहिँ खोजमूलक समाचारहरू या भनौँ इन्भेस्टिगेटिभ जर्नलिजम उसले गर्छ होइन पत्रकारिता. द ग्रे जोनले के भन्छ भने नेपालमा 2017 सालदेखि अर्थात् यो इस्वीसम्म 2017 लिडरसिप र सत्ता परिवर्तनका निम्ति नेताहरूलाई ग्रुमिङ गर्ने र तिनलाई चाहिँ तिनको नेतृत्व विकासमा चाहिँ र तिनलाई चाहिँ पपुलर बनाउने सवालमा ठूलो रकम करिब 3 अरब रुपियाँ लगानी भएको भन्छ, जसमा रवि बालेन सुदन र सागर ढकालको नाम लिएको छ. यो प्रतिवेदनलाई कति आधार मानिरहनु भएको छ यो रिपोर्टलाई?
5: भाइ अब त्यो यस्तो छ, अब तपाईँको छ नि अब केही नेताहरू जन आधार बिना, सङ्घर्ष बिना र ग्रास रुटमा कुनै सङ्गठन बिना आकस्मिक ढङ्गले जुन ढङ्गले उदय भएको छ, मिडिया र प्रचारबाजीको आधारमा, सामाजिक सञ्जालको आधारमा जुन ढङ्गले उदय भएको छ, त्यस कारणले गर्दाखेरि ती कुराहरू हेर्दाखेरि यी कुरामा शङ्का गर्ने ठाउँ छैन
6: भने यसमा केही सत्यता छ?
5: सत्यता छ.
6: त्यसो भए यसले के म्यासेज दिन्छ जनताले पत्याउँछ नि यो रिपोर्टलाई? कतिले त होइन यो मिथ्या हो, यो गलत हो, झुट हो पनि भन्नु भएको छ नि.
5: होइन तपाईँको छ नि त्यो झुट भन्ने पक्षमा त म किन छुइनँ तपाईँको भने जो जो मान्छे आएर आज नेता हुनु भएको छ, जसको कुनै सार्वजनिक जिन्दगी थिएन, जुन जसको कुनै सार्वजनिक पृष्ठभूमि पनि थिएन र तपाईँको चाहिँ पब्लिकमा चाहिँ गएर भिजेको अथवा पब्लिकमा कुनै सामाजिक कार्य गरेको अथवा कुनै राजनीतिक कर्म गरेको अथवा राजनीतिक सङ्घर्षमा काहीँ नेतृत्व गरेको कुनै तहमा चाहिँ स्थापित भएको कुनै चाहिँ त पृष्ठभूमि छैन. तर तपाईँ के छ भने आकस्मिक ढङ्गले तपाईँको रातारात जुन ढङ्गको प्रचार संयन्त्रलाई प्रयोग गरियो, जुन ढङ्गले सामाजिक सञ्जाललाई परिचालन गरियो, जुन ढङ्गले चाहिँ एउटा प्रोजेक्सन अल्गोरिजमले चाहिँ अगाडि लिएर आयो, त्यसलाई हेर्दाखेरि तपाईँ चाहिँ कुनै न कुनै मेकानिजमले कुनै न कुनै संयन्त्रले यहाँ काम गरिरहेको छ भन्ने कुरा चाहिँ बुझिन्छ.
6: अब भारत र चीन सहितको सम्मेलन भयो, ब्रिक्स सम्मेलन, ब्रिक्स सम्मेलनमा नेपाललाई वास्ता गरेन, के कारणले रहेछ, के लाग्छ तपाईँलाई?
5: अब मलाई लाग्छ ब्रिक्स सम्मेलन महत्त्वपूर्ण सम्मेलन हो. त कुन अर्थ महत्त्वपूर्ण सम्मेलन हो भने ब्रिक्सको नेतृत्व गर्ने भारत र चीन दुइटै हाम्रो छिमेकी मुलुक हुन्, एउटा दक्षिणी छिमेकी मुलुक हुन्, एउटा उत्तरी छिमेकी मुलुक हुन्. र त्यति मात्र होइन, अहिले जुन एउटा यो ग्लोबल पावर इक्वेसनमा उहाँहरू दुइटै शक्ति दुइटै देशहरू अत्यन्त राइजिङ पोजिसनमा हुनुहुन्छ, इमर्जिङ पावर हो. र त्यो इमर्जिङ पावर मात्र होइन, चाइना ग्लोबल इकोनोमीमा वर्ल्डको सेकेन्ड पोजिसन छ, अब इन्डिया चाहिँ ग्लोबल इकोनोमीमा थर्ड फिफ्टी फोर्थ पोजिसनमा आउँदै गरिरहेको छ. त्यस कारणले गर्दाखेरि यो दुइटै जनसङ्ख्याको हिसाबले, सामरिक महत्त्वको हिसाबले, सामरिक महत्त्वको हिसाबले र अर्थतन्त्रको हिसाबले दुईवटा उदाउँदो शक्तिशाली राष्ट्रहरू नेपालको आयो, दुईवटा छिमेकीहरू हुनुहुन्छ छन् यहाँ. तर के छ भने अब उनीहरूले व्यवस्था गरिदिएको पछाडि एउटा त तपाईँ के छ भने हाम्रो कूटनैतिक क्षमता, कूटनैतिक ल्याकत र जुन किसिमको कूटनैतिक पहुँच त तपाईँ त्यहाँ हुनु पर्थ्यो, त्यो कुरा पुगेको छैन जस्तो मलाई लाग्छ. किन पुगेको छैन भने जस्तो लाग्छ भने त्यहाँ परम्परागत ढङ्गले इन्डियाले कुनै पनि अन्तर्राष्ट्रिय स्तरको सम्मेलनहरू गर्दाखेरि नेपाललाई बोलाउने गरेको चलन छ. तपाईँ हामी सबैलाई थाहा छ नेपालका पूर्व प्रधानमन्त्रीहरू प्रधानमन्त्रीको हैसियतले तपाईँको आमन्त्रीको हैसियतले पटक पटक भाग लिनु.

0: जब चाहिँ भारतमा शरण दियो त्यसपछिको डाक्टर युनिसको सरकारदेखि उहाँहरूको सम्बन्ध अलिकति खलबलेको परिस्थिति हो। तर अहिले जुन किसिमले बङ्गलादेशको प्रधानमन्त्री बोलाउने नेपालको प्रधानमन्त्रीलाई नबोलाएको देख्दाखेरि उहाँ नेपालको प्रधानमन्त्री र नेपालको अहिलेको सरकारले त्यो बोलाउन सक्ने र बोलाउन पर्ने हैसियतको विकास उहाँले गरेन जस्तो लाग्छ एक नम्बर कुरो। अब उहाँले किन व्यवस्था गर्यो त्यो उहाँको कुरा हो, तर हाम्राले पनि तपाईँको चाहिँ आफ्नो क्षमता र आफ्नो दृष्टिकोणहरू र त्यो किसिमको अन्तर्राष्ट्रिय सम्बन्धलाई विकास गर्न सकेनछन् भनेर हामी।
1: अन्तमा तपाईँ त हिमाली जिल्लाको प्रतिनिधित्व गर्ने नेपाली कङ्ग्रेसको नेता पनि होइन, विगतमा पनि अब भोलि गएर पनि तपाईँ एउटा राज्यमा पुग्न सक्ने व्यक्तित्व भएको कारणले गर्दाखेरि जस्तो कि हालै भोटेकोसीमा आएको बाढी र केही वर्ष पहिले तपाईँहरूको त्यहाँ सोलुमा पनि एउटा हिम पहिरो या हिमताल फुटेको भन्ने थियो होइन। अब मलाई एउटा कुरा भन्नुहोस् न, के छ त अब प्रधानमन्त्री जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन छ, युएनको बैठकमा जाँदै हुनुहुन्छ, अब अन्तर्राष्ट्रिय फोरममा गएर उहाँले क्लाइमेट चेन्जमा हामीले चाहिँ जस्टिस पाउनुपर्ने कुरा गरिरहनु भएको छ, तपाईँ त यो हिमाली क्षेत्र सोलुको मान्छे, तपाईँले त बुझ्नु भएको छ हिमालको मान्छे, सगरमाथाको जिल्लाको मान्छे, अब भन्नुहोस् न त कति जोखिम छ या न्याय पाउँछ पाउँदैन हामीले भन्नुहोस्।
0: जोखिम त अत्यन्त जोखिम छ। इसी मोडको एउटा रिपोर्टले स्पष्टसँग के भनेको छ भने चाहिँ नेपालमा विस्फोटन हुन सक्दा सक्ने सम्भावित खतरा तालहरूको 21 सङ्ख्या चाहिँ नेपालमै मात्र पनि छ भनेर उहाँले डाटा दिइरहनु भएको छ, उहाँले डाटा दिइसक्नु भएको छ। र सोलुखुम्बुको हिम्जा ताल पनि त्यो खतरा जस्तो सोलुखुम्बुको खुम्बु हिम्जा अनि त्यसपछि दोलखाको त्यो रोल्पा र यस्ता तालहरू चाहिँ तपाईँको चाहिँ खतरा उन्मुख छ भनेर जस्तो चाहिँ त्यो रोल्पामा त साइपन जडान गरेर पानी निकास गरेर अलिकति पानी
1: तर अहिले त भन्नुभयो नि त ऊर्जा मन्त्रीले अब हामी जोखिम ताललाई फुटाउँछौँ अब पानी निकास गर्छ
0: अब त्यो पानी निकाल्ने काम गर्यो। त्यस्तै तपाईँको चाहिँ सोलुखुम्बुको हिम्जाको पनि तालको पानी चाहिँ तपाईँ पानी हटाएर पानी घटाएर त्यसको चाहिँ 3-4 मिटर लेभल घटाउने काम भएको छ। तर तपाईँको चाहिँ अब ती जो जो चाहिँ तपाईँको चाहिँ सारा संसारको दृष्टिमा आएको ताल छ त्योभन्दा बाहेक जस्तो गत 2 वर्ष अगाडि सोलुखुम्बुको थामे माथि एउटा जुन किसिमको हिम पहिरो हो र त्यस्तो एउटा ताल पुर्दाखेरि सिङ्गै थामे गाउँ चाहिँ क्षतिग्रस्त बनायो र गाउँले बगायो। त्यतिखेर थ्याङ्क्स गड के भने घटना दिउँसो 1 बजे भएको कारणले गर्दाखेरि मानवीय क्षति चाहिँ भएन, तर तपाईँ भौतिक संरचनाको क्षति त भौतिक मान्छे घर त सबै उडाइदियो। त्यस कारणले गर्दाखेरि तपाईँको चाहिँ यो अहिले जुन हिमाली क्षेत्र छ त्यो हिमाली क्षेत्रका मान्छेहरू विस्फोटक पदार्थमाथि उभिएको परिस्थिति छ। त्यस कारणले गर्दाखेरि सरकारले अन्तर्राष्ट्रिय लबिङ गरेर अब संयुक्त राष्ट्रसङ्घ चाहिँ एउटा चाहिँ तपाईँ संसारभरिको देशहरूको राज्य प्रमुखहरूको र राजनीतिक रूपमा सारा देशहरूको सरकार प्रमुख र राज्य प्रमुखको चाहिँ उपस्थिति हुने ठाउँ हो। त्यस कारणले गर्दा त्यस्तै एउटा सन्देश जान्छ। त्योभन्दा पनि तपाईँको चाहिँ मूल कुरा के हो भने यो वातावरणको क्षेत्रमा संलग्न अहिले ठुलो सङ्ख्या छ वातावरणको क्षेत्रमा र क्लाइमेट चेन्जको बारेमा काम गर्ने ठुलो अर्गनाइजेसनहरू छन्, इन्टरनेसनल अर्गनाइजेसनहरू छन् र त्यो अर्गनाइजेसनमा नेपाली विज्ञहरूले नेपाली राजनीतिक नेतृत्वले कति लबिङ गर्न हामी सक्छौँ, यो क्लाइमेट जस्टिस पाउने कुरामा कति लबिङ गर्न सक्छौँ र कति कति कुराहरू हामीले तथ्य र प्रमाणसहित यी राजनीतिक भाषाको कुरा भन्नु तथ्य र प्रमाणसहित वैज्ञानिक तथ्यहरूलाई चाहिँ बाट चाहिँ पुष्टि गरेर हामी साँच्चै अन्यायमा परेका छौँ भनेर त्यहाँ पुष्टि गर्न सक्नुपर्छ। किनभने तपाईँको चाहिँ जसले औद्योगिक विश्वमा औद्योगिकरण गरे ती सबै शक्ति राष्ट्र हुन्, अब अहिले पनि तपाईँको चाहिँ सबभन्दा धेरै कार्बन इमिसन गर्ने देशभित्र फर्स्ट देश अमेरिका छ, सेकेन्ड देश चाइना छ, थर्ड देश इन्डिया आउँछ, त्यसपछि अरू अरू देशहरूको सिरियली छ। त्यस कारण शक्तिशाली देशहरूको औद्योगिकरणले गर्दाखेरि हामी त्यसको विक्टिम भएको छौँ र उहाँहरूलाई चाहिँ तपाईँको एउटा साइजमा ल्याउन र उहाँहरूलाई कन्भिन्स गरेर त्यो कुरामा सहमत गराउन अत्यन्त जटिल र चुनौतीपूर्ण छ। त्यसमा तपाईँको नेपालको सरकार, नेपालको चाहिँ वैज्ञानिकहरू र वातावरण क्षेत्रमा काम गर्ने विज्ञहरूको चाहिँ सक्रिय सहभागिता र सक्रियता लबिङले मात्रै यी कुराहरू हुन्छन् र यी कुराहरू समाधान गर्न सकिन्छ भन्ने मलाई लाग्छ।
1: हस्, थ्याङ्क यू सर, समय दिनुभयो, धन्यवाद सर, शेर्पा सर।
0: हस्, धन्यवाद,
1: थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद सर। नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य पार्टीको नेता आङ्गेलु शेर्पा संवादमा हुनुहुन्थ्यो। संवादलाई यहीँ टुङ्ग्याउँछु, प्राविधिक मित्रसँगै म पनि बिदा हुन्छु, नमस्कार।
2: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा।

0: नारायणगढले भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्लाचोक काठमाडौँ। मोबाइल 98512 40 9 34

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
0: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: डाक्टरको परामर्श बिना औषधि सेवन नगरौं, आफ्नो स्वास्थ्य प्रति सचेत रहौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 9 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Person to use.
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: तपाईँहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि 3 चिजको जरुरत हुन्छ। पहिलो हिट, यानि कि तापक्रम। दोस्रो फ्युल, अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे। अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चिज मिले भने आगो लाग्छ, र विज्ञहरू भन्छन् यी 3 चिज, हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टिडाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: Capital FM 92.4 Saint Person to Use.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ.
2: गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन.
3: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ.
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
3: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ.
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
3: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40 9 34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: Capital FM 92.4 Saint Person to use.
1: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
7: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानी कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: गजलुले ओठै छोप्ने के रम्भी मेरी माया।
3: नमस्कार, म सुरेश कुमार।
2: बैसले चटक्कै
3: तपाईँले क्यापिटल FM 92.4 MHz ट्युन

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

2.4 megahertz. Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट

बस्ने कुरा यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कूल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज।
1: रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज।

0: कानूनले वर्जित गरेको लागू औषधिको प्रयोग र ओसार पसार नगरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 11 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानी की सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यो सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।
3: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: चप्पल चाहिँ तल होला हो त्यो
1: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज. Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालिले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ. सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट. यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन.
3: Sample Samuel 92.4 MHz.

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कूटर, दोस्रो पुरस्कार प्ले स्टेशन 5,

तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 12 noon.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: क्यापिटल FM 92.4, सेन्ट पर्सन टु युज।

0: 92.4 megahertz.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र

QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो प्ले प्रेडिक्ट एन्ड विन

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: Namaste. You are listening Capital FM 92.4 MHz. A true friend of travelers in Kathmandu. Stay tuned.
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Two point 4 megahertz.

0: कुनै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Sample 7 92.4 MHz.

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 2 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

0: सार्वजनिक स्थानमा सबैको बराबर अधिकार हुन्छ। त्यसैले विचार गरौ, तपाईँले गरेको धुम्रपान र मद्यपानले कतै अरूलाई त असर पुगेको छैन?
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक,
3: इट्स 3 PM।
4: दिस टाइम चेक इज ब्रॉट टू यू बाय हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: Four megahertz.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि 3 चीजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी 3 चीज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका, अन्तर्राष्ट्रिय स्तरका तालिमहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट लागेको जोखिमबाट बस्न अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने

0: प्राणोपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34
3: Capital FM 92.4 Saint Person to use.

0: अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि.
1: मेरो तोला जान्दछ नाम पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो. एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ. मोबाइल 98 5 12 40 9 34.
3: प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
4: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ. सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट. यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन.

0: जहाँ जहिले पनि हामी हतार महन्छौ। हामी आफ्नो सामानको सुरक्षा आफै पनि गर्न सक्छौ नि, होइन र?
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 4 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चीजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चीज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
3: गजलुले आँखै छोप्ने के रम्भी मेरी माया।
4: नमस्कार, म सुरेश कुमार। तपाईँले क्यापिटल एफएम 92.4 मेगाहर्ज ट्युन गरे

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि 3 चिजको जरुरत हुन्छ। पहिलो हिट, यानि कि तापक्रम। दोस्रो फ्युल, अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे। अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चिज मिले भने आगो लाग्छ, र विज्ञहरू भन्छन् यी 3 चिज, हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टिडाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्ले स्टेशन 5, तेस्रो पुरस्कार नोपोभा 8, चौथो बुद्ध इयरको माउन्टेड गेम विक विजेताले 3,000 रुपियाँ भाउचर र क्युकेट जित्ने अवसर पाउने। खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले प्रेडिक्ट एन्ड विन।
2: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।

नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले

0: পুরস্কার, প্লেস্টেশন 5, তেসরো পুরস্কার, টেকনোপোভা 8, চৌথ পুরস্কার, বুদ্ধ ইয়ারকো মাউন্টেন ফ্লাইট। এসকা সাথে হরেক গেম উইক বিজেতালে মাউন্টেন ফ্লাইট 3000 রুপিয়াকো কেটিএম সিটি ভাউচার র QFX को मूवी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, क्रेडिट एन्ड विन।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512 40 934।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: क्यापिटल एफएम 92.4 सेन्ट पर्सन टु युज

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौ, न हतारियौ, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 5 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।

0: तोला कान्त सुनाल पर्वतदेखि। मेरो दुई वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98 5 12 40 9 34।
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
3: Sample Sanyo 92.4 MHz.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: क्यापिटल एफएम 92.4 सेन्ट पर्सन टु यू.

0: सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइसोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइसोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98512 40 934।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: यात्रा तथा हुलमुलको अवस्थामा पाकेटमारदेखि सधैँ सावधान रहनुहोस्। कसैको विवरण अनुहारमा लेखिएको हुँदैन।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 6 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नमस्कार, क्यापिटल समाचारमा यहाँलाई स्वागत छ। म मीरा साउद। सुरुमा मुख्य समाचारका शीर्षकहरू। मुस्ताङमा राष्ट्रिय स्तरको घर पझोङ जलवायु सम्मेलन सुरु। जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहकार्यका लागि प्रधानमन्त्री शाहको आह्वान। संघ प्रदेश र स्थानीय पालिका बीच पनि बलियो सहकार्य आवश्यक। सरुवा भएका कर्मचारीलाई तोकिएको समयभित्र रमाना नदिए कार्यालय र लेखा प्रमुखबाटै तलब असुल उपर गर्ने सामान्य प्रशासन मन्त्रालयको चेतावनी। स्थानीय तहमा जनशक्ति अभाव, बेरुजु कायम गर्न महालेखालाई परिपत्र। अर्थ मन्त्रालयको 21 बुधे कार्य योजनाले शेयर बजारमा उत्साह। दुई महिना यताकै सबैभन्दा धेरै 8 अर्ब 29 करोड़ रूपियाँको कारोबार। पृथ्वीको तापक्रम निरन्तर वृद्धि, जलवायु परिवर्तन र वातावरणीय निगरानीका लागि 2 नयाँ उपग्रह अन्तरिक्षमा पठाइयो। वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क संकलन गर्ने। र अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने, तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजमा अनुबन्ध।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: तपाईं क्यापिटल समाचार काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 MHz, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 MHz, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 MHz सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै cfmonews.com तथा रेडियो सारङ्गी .com मार्फत पनि क्यापिटल समाचार सुन्न सकिन्छ। यस्तै क्यापिटल टीभी एचडी, क्यापिटल टीभी एचडीको फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेर्न सक्नुहुन्छ। समाचार अब विस्तारमा। हिमाली जिल्ला मुस्ताङको जोङसोममा राष्ट्रिय स्तरको घरपझोङ जलवायु परिवर्तन सम्मेलन शुरू भएको छ। घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुभएको हो। 420 भन्दा बढी पालिका तथा 36 जिल्ला समन्वय समितिका 2000 भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको यस कार्यक्रममा जलवायु परिवर्तनबारे चेतना फैलाउन 28 फिट उचाइको पृथ्वी रोइरहेको बेलुन आकृति र 50 स्थानीय प्रकृति स्थलहरू राखिएका छन्। जलवायु परिवर्तनले हिमाल पहाड र तराईमा पारेको असर विरूद्ध साझा धारणा तय गरी अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने उद्देश्य राखिएको यो सम्मेलन बुधबारसम्म चल्ने र घरपझोङ घोषणा पत्र जारी गर्दै सम्पन्न हुनेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम न्यूनीकरण र विपद व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्नुभएको छ। मुस्ताङको जोङसोममा आयोजित घरपझोङ जलवायु सम्मेलनका क्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालले भोगिरहेको जलवायु समस्या, क्षति र समाधानबारे विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बढ्दो तापक्रमका कारण हिमाल पग्लिने, पानीका मुहान सुक्ने र स्थानीयको जनजीवन तथा कृषिमा परेको असरबारे चिन्ता व्यक्त गर्दै उहाँले जलवायु संकटको असर सामना गर्न संघ प्रदेश र स्थानीय पालिका बीच बलियो सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। हिमपहिरोबाट भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढीले अपूरणीय जनधन सहित भौतिक सम्पत्तिको क्षति पुर्याएको तथा संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम सहित व्यापक तयारी भइरहेको अवस्थामा यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ। मनसून बाहिरिने समयमा बंगलादेशको खाडीमा चक्रवात बन्ने सम्भावनाले नेपालमा भारी वर्षा र विपदको जोखिम बढाएको छ। भोटकुसे बाढीको विनाशबाट पाठ सिक्दै जोखिमयुक्त क्षेत्रमा जल सतहको 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली चुस्त बनाउन आवश्यक देखिएको छ। सम्भावित विपदबाट मानवीय क्षति रोक्न तीनै तहका सरकार, सुरक्षा निकाय र सर्वसाधारणले अहिलेदेखि उच्च सतर्कता र पूर्व तयारी अपनाउनु पर्ने विज्ञको भनाइ छ। एक रिपोर्ट।
1: पछिल्लो मौसमी विश्लेषण अनुसार नेपालमा मनसून विदा हुने समय नजिकिँदै गर्दा यसको सक्रियता भने कम भएको छैन। मनसूनले देशका धेरै ठाउँहरूमा निरन्तर वर्षा गराइरहे तापनि तराईका अधिकांश भूभागहरू अझै पनि सुक्खा नै छन् र यो अवस्था यो साताभरि नै कायम रहने देखिएको मौसमविदहरूको भनाइरहेको छ। सामान्यतया मनसून बाहिरिने बेला भए पनि वर्षा क्रमशः घट्दै जाने क्रममा छ र आगामी अक्टोबरको पहिलो हप्ता असोज मध्यसम्म मुलुकभर हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना कायम रहेको छ। मौसमविद विनोद पोखरेलका अनुसार अक्टोबर 10 अर्थात असोज चौथो सातापछि मात्र वर्षा उल्लेख्य रूपमा घट्ने संकेत देखिएको छ। यद्यपि मौसमले बेला बेलामा अनपेक्षित रूपमा झकझकाउने काम गरिरहेको छ, जसको प्रत्यक्ष प्रमाणका रूपमा सोमबार काठमाडौँको साँखु चाँगुनारायण क्षेत्रमा केवल 2 घण्टामै 100 मिलिमिटर वर्षा हुनुका साथै थलीदेखि ब्रह्मखेलसम्म परेको भारी वर्षाले सड़कमा भीषण बाढ़ीको जस्तै अवस्था सृजना गरेको थियो। जडीबुटी क्षेत्रको मनहरा खोलाको जलसतह बढ़ेर खोला आसपास बसोबास गर्नेहरू रातिको समयमा थातथलो छोडेर भाग्न बाध्य भए। मान्छेमा त्रास त्यत्तिकै मात्रामा पैदा भयो। त्यस्तै पूर्वको संखुवासभा स्थित टासी गाउँमा पनि मंगलबार बिहानै 200 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको रेकर्ड गरिएको छ, जसले पहाड़ी र शहरी दुवै क्षेत्रमा स्थानीय बाढ़ी र पहिरोको त्रास बढ़ाएको छ। पछिल्ला 5 वर्षको मौसमी इतिहासलाई हेर्दा यसपालि पनि असोज महिनामा ठूलो वर्षा र विनाशकारी विपद दोहोरिने हो कि भन्ने गम्भीर चिन्ता र संशय बढ़ाएको छ। यसैबीच मौसमविद पोखरेलले अर्को साता बंगालको खाड़ीमा चक्रवात बन्ने र त्यसको प्रभाव नेपालसम्म आइपुग्ने सम्भावना रहेको महत्वपूर्ण जानकारी दिएका छन्। यद्यपि अझै एक साता भन्दा बढ़ी समय बाँकी रहेकाले उक्त चक्रवातको निश्चित मार्ग भने अनिश्चित छ र यो सूचना मानिसहरूलाई आत्तिनका लागि नभई पूर्व सूचना र पूर्व सचेतना अपनाउनका लागि मात्र दिइएको हो। मौसमविदको अनुमान अनुसार अर्को हप्ताको बुधबारदेखि शनिबारसम्म यस चक्रवातको असर नेपालका विभिन्न भूभागमा पर्न सक्ने प्रबल सम्भावना रहेकाले अहिलेदेखि उच्च सतर्कता अपनाउनु अनिवार्य भइसकेको छ। नेपालमा वर्षायाममा पूर्व सूचना र पूर्व तयारीको कमी हुँदा कतिसम्म ठूलो मानवीय र भौतिक क्षति भोग्नुपर्छ भन्ने कुरा हालै भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले छर्लङ्ग पारिसकेको छ। भोटेकोसी बाढ़ीले पुर्याएको अकल्पनीय क्षति, नदी तटीय क्षेत्रका संरचनाहरूको विनाश र नागरिकले भोग्नु परेको शास्ति हाम्रा लागि एउटा ठूलो पाठ हुनुपर्छ। बाढ़ी र पहिरो जस्ता प्राकृतिक विपदहरू पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै प्राप्त हुने पूर्व सूचना तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई बेलैमा स्थानान्तरण र उद्धार टोलीको पूर्व तयारीले मानवीय क्षतिलाई शून्यमा झार्न सकिन्छ। त्यसैले सम्भावित चक्रवात र असोजको वर्षालाई ध्यानमा राख्दै जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिनहरूलाई आम नागरिकसम्म शीघ्र पुर्याउने व्यवस्था मिलाउनुपर्छ। आसन्न मौसमी जोखिमबाट जोगिनका लागि तीनै तहका सरकार, विपद व्यवस्थापन निकाय र नागरिक स्वयंको एकीकृत प्रयास आवश्यक छ। नदी किनारका जोखिमयुक्त बस्तीहरूमा 24 घण्टा निगरानी बढ़ाउने, उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूलाई हाई अलर्टमा राख्ने र जोखिमपूर्ण सड़क खण्डहरूमा यात्रा गर्दा सर्वसाधारणले मौसमको पूर्वानुमान ध्यानमा राखेर मात्र यात्रा तय गर्नु बुद्धिमानी हुनेछ। प्रकृतिले बेला बेलामा दिने यस्ता चेतावनी र भोटेकोसीको बाढ़ीबाट पाठ सिक्दै आसन्न चक्रवातको प्रभाव पर्नु अगावै पूर्व सूचना, सचेतना र पूर्व तयारीलाई तीव्र बनाउनु नै आजको मुख्य आवश्यकता हो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रश्न उठाउनु भएको छ। रसवाको भोटेकोशी बाढ़ीपछि त्रिशुली 3A जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिए इनसाइट द वंगर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको थियो। सांसद बास्कोटाले आईसीयूमा अत्यन्तै जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनु भएको छ। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परि मृत्यु भएकाको पहिचान भइरहेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गर्नु भएको छ। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुदन गुरूङ उठेर हिँडेको भन्दै नियमापत्ति जनाउनु भएको छ। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरूङ अगाडिबाट हिँड्नु भएको थियो। यही विषयमा एमाले प्रमुख सचेतक महरले नियमावती जनाउनु भएको हो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टा छुट्टै नियममा विभाजन गर्ने गरी विधेयक तयारी अघि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मंगलबार राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजन सम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रेगुलेटरी निकाय र सर्भिस प्राइभेटर गरी दुई भागमा विभाजन गर्ने प्रस्ताव सहितको विधेयक प्रस्ताव गरिएको छ, जुन कानूनी रायका लागि समेत पेश गरिएको छ। मंगलबारको बैठकमा सांसदहरूले आन्तरिक हवाई सेवासँग सम्बन्धित विभिन्न विषयमा प्रश्न तथा सुझाव राखेका थिए। त्यसपछि मन्त्री पौडेलले विधेयकको आवश्यकता तथा प्राधिकरण पुनर्संरचना सम्बन्धी सरकारको तयारीबारे समितिलाई जानकारी गराउनु भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको समय अवधिभित्र अनिवार्य रूपमा रवाना दिन सबै मन्त्रालय आयोजना सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरिएको हो। मन्त्रालयले एक परिपत्र जारी गर्दै निजामती सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको समयभित्र रमाना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने व्यवस्था रहेको जानकारी गराएको छ। नेपाली कंग्रेस पूर्व सभापति शेरबहादुर देवालले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढी आफू मुखदर्शक भएर नबस्ने बताउनु भएको छ। उहाँले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई मंगलबार अपील जारी गर्दै यो महाधिवेशन पार्टी हित विपरीत रहेको संज्ञा दिनुभएको छ। कंग्रेसभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले पार्टीको विधि विधान पद्धति परम्परा तथा केन्द्रीय समितिका निर्णय विपरीत विशेष महाधिवेशन पक्षधर समूहले एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप लगाउनुभयो। देशभरिका महाधिवेशन प्रतिनिधिबाट विधिवत निर्वाचन 14 महाधिवेशनको सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक राजनीतिक र नैतिक दायित्व भएको उहाँले दावी गर्नुभएको छ। शेयर बजार लगातार बढेको छ। शेयर बजार परिसूचक नेप्से मंगलबार 48.57 अङ्कले बढेर 2633.64 6.2 बिन्दुमा पुगेको छ। मंगलबार सबै समूहको उपसूचक बढेकोमा लगानी बीमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। सोमबार 4.68 अर्ब करोडको कारोबार भएकोमा मंगलबार 347 वटा कम्पनीको 2,03,00,000 शेयर किनबेच हुँदा 8.29 अर्ब रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2 महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8.41 अर्ब रुपियाँ बराबरको शेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि 21 बुधे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह देखिएको हो। कार्ययोजनाले बजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटेको छ। हेटौडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय गाडी अर्थात इभी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सल्ले सकौरामा दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार 8 जना सवार मध्य 4 जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी 4 जनालाई उद्धार गरिएको छ। मंगलबार दिउँसो गाडीबाट सड़कबाट भीरमा खसेको जनाइएको छ। यसैबीच केही समय अघि चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगो लाग्दा चालकको जलेर मृत्यु भएको छ। पछिल्लो समय बुढानीलकण्ठ, सीता पाइला, दाङ र पथरीमा पनि इभीमा आग लागेका घटना भएका छन्। नेपालमा इभीको आकर्षण र आयात बढे पनि पर्याप्त तथ्याङ्क, दक्ष मेकानिक, स्पेयर पार्ट्स तथा ब्याट्री विसर्जन नीतिको अभाव छ। इन्धन बचत र पर्यावरणका दृष्टिले लाभदायक इभीको अन्धधुन्ध प्रयोग भन्दा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड, कडा प्राविधिक परीक्षण र स्पष्ट नीतिको तत्काल आवश्यकता देखिएको छ। एक रिपोर्ट।
2: चितवनको भरतपुर 9 स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा गत भदौ 26 गते बिहान करिब 6 बजेको समयमा एक अत्यन्तै भयावह तथा मर्मस्पर्शी दुर्घटना हुन पुग्यो। बागमती प्रदेश 01030655799 नम्बरको चिनिया प्रख्यात अटोमोबाइल कम्पनीद्वारा उत्पादित आधुनिक विद्युतीय कार सड़कमा गुडिरहेको थियो। अचानक सामान्य अवस्थामा चलिरहेको उक्त गाडीबाट आगोको भीषण मुस्लो निस्किन थाल्यो। घटनास्थलमा रहेका प्रत्यक्षदर्शी स्थानीय बासिन्दाहरूका अनुसार कारबाट धुवाँ र आगो निस्किने बित्तिकै उनीहरूले चालकलाई गाडी रोक्न ठूलो स्वरमा कराएका थिए। तर विद्युतीय प्रणालीमा आएको अचानकको खराबीका कारण ढोकाको इलेक्ट्रोमेकानिकल लक फेल भएको वा चालकले झ्याल फोडेर बाहिर निस्कने न्यूनतम अवसर समेत पाएनन्। केही सेकेन्डको अन्तरालमै आगोले गाडीको चारैतिर कब्जा गरिहाल्यो र अनियन्त्रित बनेको कार गएर सड़कको डिभाइडरमा ठोकियो। केही मिनट भित्रै दमकल घटनास्थलमा पुगेर आगो पूर्ण रूपमा नियन्त्रणमा लिए पनि कार भित्रै फसेका 56 वर्षीय अमर पराजुलीलाई जीवितै उद्धार गर्न सकिएन। आगोले डरेर कार भित्रै उनको घटनास्थलमा नै मृत्यु भयो भने लाखौं मूल्य पर्ने अत्याधुनिक इभी कार केही मिनटमै खरानीमा परिणत भयो। भरतपुरमा घटेको यो प्राणघातक घटना नेपालमा विद्युतीय सवारी साधनमा आगलागी भएको पहिलो घटना भने होइन। पछिल्लो केही वर्ष यता नेपालमा इभीहरूको आयात ह्वात्तै बढेसँगै आगलागी, सर्ट सर्किट तथा अन्य प्राविधिक गडबडीका घटनाहरू पनि क्रमिक रूपमा सतहमा आउन थालेका छन्। 2080 साल पुष 9 गते काठमाडौँको बुढानीलकण्ठमा आवासीय क्षेत्रमा चार्जमा राखिएको इभी कारमा अचानक आग लागि हुँदा ठूलो क्षति भयो, जसको प्रारम्भिक कारण चार्जिङ तर्फको सर्ट सर्किटलाई मानिएको थियो। त्यसै गरी 2081 कार्तिक 5 गते काठमाडौँको सीता पाइलामा पार्किङ गरेर राखिएको अवस्थामा इभी कारमा आगो लाग्यो, जसको पछाडि पनि मुख्य रूपमा तार र विद्युतीय सर्किटको कमजोरीलाई जिम्मेवार ठानियो। 2082 माघ 3 गते दाङको काठघाटमा गुडिरहेको अवस्थामा एक विद्युतीय हाइसमा अचानक आग लागि भयो। यद्यपि यस घटनामा गाडीमा सवार 14 जना यात्रुहरू समयमै बाहिर निस्कन सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगियो। 2083 वैशाख 24 गते मोरङको पथरीमा पार्किङमा राखिएको इभी कारमा पनि आग लागि भयो। यद्यपि यस घटनामा सम्बन्धित उत्पादक कम्पनीले ब्याट्री प्रणालीका कारण आगो नलागेको दावी गर्दै विज्ञप्ति निकालेको थियो। यी श्रृङ्खलाबद्ध घटनाहरूले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो बजार र प्रयोगसँगै यसको सुरक्षा पक्ष कति संवेदनशील र जोखिमयुक्त बन्दै गएको भएको छ भन्ने स्पष्ट संकेत गर्दछन्। नेपालमा विद्युतीय सवारी साधनको व्यापार र आकर्षण तीव्र रूपमा बढ़िरहेको भए तापनि यसलाई व्यवस्थित गर्ने पूर्वाधार, नीतिगत नियमन र प्राविधिक क्षमता अझै पनि अत्यन्तै पछाडि परेका छन्। यस क्षेत्रमा देखिएको सबैभन्दा ठूलो समस्या भनेको नेपालका सड़कहरूमा अहिले ठ्याक्कै कति संख्यामा विभिन्न ब्रान्डका इभीहरू गुडिरहेका छन् भन्ने बारेको कुनै पनि आधिकारिक भरपर्दो र केन्द्रीय तथ्याङ्क राज्यसँग उपलब्ध नहुनु हो, जसका लागि देशका सातवटै प्रदेश र यातायात कार्यालयहरूबाट छुट्टा छुट्टै विवरण संकलन गर्नुपर्ने झन्झट छ। उच्च भोल्टेज प्रणालीमा चल्ने यी अत्याधुनिक कम्प्युटराइज गाडीहरूको मर्मत सम्भार गर्न परम्परागत मेकानिकहरू पूर्ण रूपमा असक्षम हुन्छन्। तर नेपालमा इभीका लागि लक्षित गरी खोलिएका विशेषीकृत वर्कसप र विज्ञ प्राविधिकहरूको भारी अभाव छ। दुर्घटना वा विभिन्न प्राविधिक खराबीका कारण गाडी बिग्रिएमा आवश्यक पर्ने सक्कली स्पेयर पार्ट सहजै नपाउँदा सवारी साधनहरू महिनौसम्म ग्यारेज वा सर्भिस सेन्टरमा थन्किने गरेका छन्। यसका अतिरिक्त इभीको सबैभन्दा महँगो र संवेदनशील भाग ब्याट्री हो। सड़कमा हुने डुबान, दुर्घटनाका बेला ब्याट्रीमा पर्ने असर तथा भविष्यमा पूर्ण रूपमा काम नलाग्ने हुने पुराना ब्याट्रीहरूको वैज्ञानिक र सुरक्षित विसर्जन बारे नेपालमा कुनै पनि स्पष्ट दीर्घकालीन कानूनी व्यवस्था बन्न सकेको छैन। पेट्रोलियम पदार्थको परनिर्भरतालाई घटाउने, देशभित्रै उत्पादित जल विद्युतको खपत व्यापक रूपमा बढाउने र वायु प्रदूषणलाई न्यूनीकरण गर्ने दृष्टिकोणबाट विद्युतीय सवारी साधनको सम्भावना नेपालका लागि एक वरदान नै हो। तर यसको मतलब सुरक्षाका आधारभूत मापदण्डहरूलाई नजरअन्दाज गर्दै अन्धाधुन्धा रूपमा बजार विस्तार गर्न कदापि छुट दिनु हुँदैन। भरतपुरमा गुडिरहेको कार भित्रै जिउँदै जलेर चालकको ज्यान गएको यो दुखद घटना केवल एउटा गाडीको दुर्घटना मात्र होइन, यो त नेपालको इभी यात्रामा राज्यले सुरक्षा, गुणस्तर र नियमनको पाटोलाई कति गम्भीरताका साथ लिन्छ भन्ने एक कडा परीक्षा हो। आगामी दिनमा यस्ता अकल्पनीय मानवीय क्षतिहरू फेरि दोहोरिन नदिन नेपाल सरकार, यातायात मन्त्रालय, भन्सार विभाग र सम्बन्धित निजी क्षेत्रले तत्काल आयातित सम्पूर्ण ब्रान्डका इभीहरूले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गरे नगरेको अनिवार्य रूपमा कडा परीक्षण गर्ने, देशभर तीव्र गतिमा निर्माण भइरहेका सार्वजनिक तथा निजी चार्जिङ स्टेशनहरूको नियमित प्राविधिक परीक्षण गर्ने, इभी मर्मत सम्भारका लागि विशेष प्राविधिक तालिम केन्द्रहरू सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने तथा ब्याट्रीको लाइफ साइकल र रिसाइक्लिङका लागि स्पष्ट कानूनी र व्यावहारिक नीति तथा कार्यविधि तत्काल तजुर्मा गर्नुपर्ने देखिन्छ।
0: तपाईँ क्यापिटल एफएम 92.4 मेगाहर्स काठमाडौँमा, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्स, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्स सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ क्यापिटल समाचार सुन्दै हुनुहुन्छ। साथै क्यापिटल टिभी एचडी, क्यापिटल टिभी एचडीको फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेरिरहनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: हिमाल वरिपरि
2: छिन्द्र नेपाली टोलीको संयुक्त सहकार्यमा निर्मित रोमान्टिक प्रेम श्रृंखला सिचारमा भेटौलाको सिजन दुईको छायाङ्कन सेप्टेम्बर 16 तारीकदेखि तिब्बतको निङ्थीमा शुरू हुँदैछ। सिजन एकमा नेपाली युवक भगवान र चिनिया युवती शान्तिले तिब्बतमा भेटिएको कथा वर्णन गरिएको छ। निङ्थी तिब्बतको सबैभन्दा कम उचाइ भएको क्षेत्र हो। यहाँ विश्वको सबैभन्दा गहिरो यार्लुङ साङ्पो महाखोज र वर्षभरि कुहिरोले ढाकिने नाम्चा वर्मा हिमाल छ। हरेक वसन्त याममा लाखौं जंगली आरूका रूखहरू पहाड र उपत्यका भरि फुल्छन्, जसले भव्य हिमाली आरू फूल दृश्य निर्माण गर्छ र वार्षिक आरू फूल महोत्सव पनि आयोजना गर्छ। चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं सैन्य आयोगका अध्यक्ष शी जिनपिङको आधारभूत अनुसन्धान सफल पार्ने गोष्ठीमा भाषण शीर्षकको लेख सेप्टेम्बर 16 तारीकका दिन छेउस अर्थात वास्तव जीवको खोजी पत्रिकामा सार्वजनिक हुँदैछ। उक्त लेखका अनुसार पार्टीको 18 महाधिवेशनदेखि केन्द्रीय समितिले आधारभूत अनुसन्धानलाई उच्च महत्व दिँदै वैज्ञानिक अनुसन्धानको व्यवस्था सुधार्ने, लगानी बढाउने र परिपाटी तथा प्रणालीको नयाँ सृजना गर्ने लगायत अर्थात चीनको आधारभूत अनुसन्धानको स्तरमा उल्लेखनीय सुधार गरिएको छ। तर विश्वका विज्ञान तथा प्रविधिमा प्रगतिशील देशहरूको तुलनामा चीनको आधारभूत अनुसन्धानसँग अझै अन्तर छ। जलवायु परिवर्तनका कारण बढ़िरहेका चरम मौसमी घटनाको प्रभाव र पृथ्वीको वातावरणीय प्रभाव अवस्था निगरानी गर्न युरोपेली अन्तरिक्ष एजेन्सीले दुई पृथ्वी अवलोकन उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ। फ्रान्सेली युगान स्थित कौरो अन्तरिक्ष केन्द्रबाट सोमबार राति बेगासी रकेट मार्फत फ्लेक्स र सेन्ट्रल 3C उपग्रह प्रक्षेपण गरिएको छ। प्रक्षेपणको करिब 2 घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालीन कक्षमा स्थापित गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। फ्लेक्स उपग्रहले उष्ण लहर लगायतका जलवायु परिवर्तनका कारण वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क संकलन गर्नेछ। यसले प्रकाश विश्लेषणका क्रममा वनस्पतिले उत्सर्जन गर्ने रातो प्रकाशको सूक्ष्म चमकको निगरानी गरी वनस्पतिमा गरिने तनाव र वातावरणीय परिवर्तन बीचको सम्बन्ध अध्ययन गर्नेछ। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई आमन्त्रण गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। 39 वर्षीय वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूलो नाम हो। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराट नगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। डेभिड वार्नरले अस्ट्रेलियाका लागि सन् 2015 र 2023 एक दिवसीय विश्वकप, सन् 2021 T20 विश्वकप र सन् 2023 विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्। वार्नरसँग भारतको आइपीएल, त्यसै गरी अस्ट्रेलियाको बीबीएल, टेस्ट इन्डिजको, वेस्ट इन्डिजको सीपीएल लगायतका T20 लिग खेलेको अनुभव छ। खेल समाचारसँगै एलएलआई क्यापिटल समाचार सकियो। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू फेरि एकपटक। मुस्ताङमा राष्ट्रिय स्तरको घरझोङ जलवायु सम्मेलन शुरू। जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहकार्यका लागि प्रधानमन्त्री शाहको आह्वान। संघ प्रदेश र स्थानीय पालिका बीच पनि बलियो सहकार्य आवश्यक। सरुवा भएका कर्मचारीलाई तोकिएको समयभित्र रमाना नदी, कार्यालय र लेखा प्रमुखबाटै तलब उपर गर्ने सामान्य प्रशासन मन्त्रालयको चेतावनी। स्थानीय तहमा जनशक्ति अभाव बेरुजु कायम गर्न महालेखालाई परिपत्र। अर्थ मन्त्रालयको 21 बुधि कार्ययोजनाले शेयर बजारमा उत्साह। दुई महिना यताकै सबैभन्दा धेरै 8.29 अर्ब रुपियाँको कारोबार। पृथ्वीको तापक्रम निरन्तर वृद्धि। जलवायु परिवर्तन र वातावरणीय निगरानीका लागि 2 नयाँ उपग्रह अन्तरिक्षमा पठाइयो। वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क संकलन गर्ने। र अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने। तेस्रो संस्करणका लागि काठमाडौँ गुर्खाजमा अनुभव। हवस् त, अहिलेलाई क्यापिटल समाचार सकियो। हिरासँग बिदा हुन्छु। नमस्कार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512404934।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालिले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ. सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट. यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन.
3: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज.
4: प्रश्न सटीक, सफा जवाब, एउटा सिधापनको खोज, सीधा कुरा.
5: नमस्कार, कार्यक्रम सिधाकुरामा यहाँलाई हार्दिक स्वागत छ. म विमल थापा. कार्यक्रम सिधाकुरा तपाईँले काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेश रेडियो सारङ्गी 101.3 मेगाहर्ज, मोरङ गण्डकी प्रदेश रेडियो सारङ्गी 93.8 मेगाहर्ज, पोखरा सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैपटक सुनिरहनु भएको यो कार्यक्रम तपाईँले cfmone.com र रेडियो सारङ्गी .com पनि सुन्न सक्नुहुनेछ. कुरामा समसामयिक विषयवस्तुमा केन्द्रित रहेर हामी नियमित रूपमा संवादमा जोडिँदै आएका छौं र आजको श्रृंखलामा पनि पछिल्ला विकसित घटनाक्रमकै बारेमा चर्चा गर्छौं. खास गरी नेपालको एउटा प्रमुख वामपन्थी शक्ति नेकपा एमाले भित्र अहिले पछिल्लो समयमा केही समयदेखि जुन एउटा नेतृत्वमा रूपान्तरण अथवा नेतृत्वमा पुनर्संरचनाको कुरा जसरी उठिरहेको थियो, त्यो पुनर्संरचनाको सन्दर्भमा कार्यकर्ता तहबाट एक खालको सुझाव संकलन गरेर त्यो प्रतिवेदन तयार भइसकेको परिस्थिति र त्यो प्रतिवेदनमाथि चाहिँ केही खालका विमतिहरू पनि रहेको देखियो र त्यो विमति सँगसँगै एउटा कार्यदल गठन भयो. त्यो कार्यदलले चाहिँ अब एउटा निष्कर्ष के निकालेको छ भने पार्टीको पुनर्संरचनाको सन्दर्भमा केही संरचना गरेर जाने एउटा निर्णयमा करिकरी पुगेको देखिन्छ भने नेतृत्वको अहिले तत्काल चाहिँ अहिलेका नेतृत्वलाई परिवर्तन नगर्ने अथवा नहटाउने भन्ने खालको तहमा पुगेको भनेर जानकारी आएको छ. अब यो विषयमा चाहिँ कार्यकर्तामा पनि एक खालको त्यसले असन्तुष्टि चाहिँ सिर्जना गरिदिएकै परिस्थिति छ। नेकपा एमाले जो एउटा नेपालको वामपन्थी शक्तिको रूपमा एउटा प्रमुख शक्तिका रूपमा रहेको नेकपा एमालेभित्र यो पछिल्लो समयमा देखिएको किचलोले के संकेत गर्छ र यो नेतृत्व रूपान्तरण कतिको आवश्यक छ या छैन, अब यो विशेष महाधिवेशनको पनि सन्दर्भ उठिरहेको बेलामा चाहिँ अब लगभग अब यो एक खालको हिसाबले भन्यो भने अब यो टुङ्गेको परिस्थिति पनि छ, सम्भवतः अब यो औपचारिक रूपमा आज आउँदैछ। एउटा परिस्थिति त्यो छ, नेपाली कंग्रेसभित्र पनि त्यस्तै देखिन्छ। नेपाली कंग्रेसभित्रको यो विशेष महाधिवेशन पक्षी दल र त्यसको विपक्षमा रहेका दल, खास गरी शक्ति भनौँ, खास गरी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्षी दलका नेताहरूले चाहिँ अब सम्भवतः अहिलेको संस्थापन पक्षले गरेका निर्णयहरूको बावजुद उहाँहरू त्यसलाई अस्वीकार गरेर आफ्नो ढंगले अगाडि बढ्न खोजेको जस्तो पनि देखिन्छ। अब यसले नेपालका दुईवटा राजनीतिक शक्तिहरू अब कसरी जाँदैछन्, खास गरी गएको वर्ष भाद्र 23 र 24 गति भएको जुन खालको एउटा विद्रोह त्यसले एउटा राजनीतिक उथुलपुथुल ल्यायो र पुराना राजनीतिक शक्तिहरूलाई एक ढंगको किनारा लगाइसकेको परिस्थिति, अब फागुन 21 को निर्वाचन को परिणाम ने त्यो संकेत गरेको र अहिले फेरि आएर उहाँहरूले यो ढंगको परिस्थितिमा अगाडि बढ्दै गर्दाखेरि यसले के सन्देश दिँदैछ उहाँहरूलाई, यसले भोलिको दिनमा सकारात्मक रूपमा यसले प्रभाव पार्ला अथवा यसले झन नकारात्मक प्रभाव पार्ला, यो एउटा विषय पनि रहेको छ। र भर्खरै छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन सकिएको छ, अब महाशक्ति राष्ट्रहरू खास गरी चीन रूस भारत लगायतका अन्य राष्ट्रहरूको त्यहाँ सहभागिता रहेको छ र हामी छिमेकी मुलुकसँग जोडिएको भारतमा यो सम्मेलन हुँदै गर्दाखेरि नेपालले भने चासो नपाएको अथवा नेपाललाई कसैले वास्ता नगरेको अथवा नेपालको त्यहाँ संलग्नता कुनै पनि ढंगले हुन नसकेको भनेर पनि कतिपय अब कूटनीतिक तहमा पनि टिका टिप्पणीहरू भएको देखिन्छ। अब राजनीतिक कोणबाट त हुने नै भए, अब यसको के अर्थ हुन्छ त्यो विषयमा पनि हामी छलफल गर्ने कोसिस गर्छौँ। हामीसँग हुनुहुन्छ एकजना विशिष्ट व्यक्तित्व जो वामपन्थी विश्लेषक पनि हुनुहुन्छ, कूटनीतिक मामिलाका उहाँ जानकार पनि हुनुहुन्छ, लोककृष्ण भट्टराई अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग सम्वादमा जोडिँदैछु। भट्टराईलाई स्वागत छ कार्यक्रम सिधा कुरामा। पहिला चाहिँ हाम्रो आफ्नो आन्तरिक कुरा नै गरौँ, खास गरी अब यो नेकपा एमालेभित्र केही समयदेखि देखिरहेको एक खालको विमतिका बावजुद अब उहाँहरूको एउटा कार्यदलको बैठक बसिरहेको, कार्यदलले पनि अब लामो समयसम्म बसेर एक खालको निर्णयमा पुगेको जस्तो देखिन्छ। अब यसले के संकेत गर्छ, नेकपा एमालेलाई एक ढिक्का बनाउँछ अथवा यसले फेरि विभक्त गराउने संकेत देखियो यो पछिल्लो निर्णयले, तपाईँलाई के लाग्छ?
6: मेन कुरो अब पहिला चाहिँ एमाले क्रिस्चियन डेमोक्रेटिक पार्टी थियो, 70 वर्ष नआएका मानिसहरूलाई चाहिँ अभिभावकको रूपमा राख्ने भन्ने किसिमको थियो त्यो नै। अहिले किनभने अब अहिले चाहिँ तपाईँको ओलीजीले चाहिँ निर्वाचनमा करारी हार, उहाँको नेतृत्वले त करारी हार खाएको हुनाले नैतिकताको दृष्टिकोणले अध्यक्ष छोडेर अभिभावक बन्ने भन्ने कुरा उहाँ आफैले गरेको भए राम्रो हुन्थ्यो
5: हजुर।
6: तर पनि तपाईँको चाहिँ अहिलेको अवस्थामा फुट्ने भन्दा पनि अहिले त वामपन्थी प्रचण्डजीहरू ओलीजीहरू मिलेरै चुनाव लड्नुपर्छ त्यो अवस्थाको बेलामा अहिले फुट्दैन, त्यसले खासै के अर्थ लाग्छ त्यो त पार्टीभित्र यस्ता कुरा भइरहेको छन्।
5: अब एउटा पक्ष खास गरी अब उहाँहरूले त ग्राउन्डमा गएर पनि त रिपोर्टिङ त गर्नुभएको, त्यहाँको परिस्थिति सहितको एउटा प्रतिवेदन महासचिवले त्यो प्रतिवेदन ल्याउनु भयो, त्यसको अर्को काउन्टर उसमा चाहिँ फेरि बादलले चाहिँ फेरि अर्को प्रतिवेदन ल्याउनु भयो, त्यो एउटा प्रतिवेदनका विषयमा पनि त्यहाँ विमति त देखियो, त्यो कार्यदलमा पनि विमति देखियो। अब यो कार्यकर्ता लेभल जसले चाहिँ त्यो सुझावहरू दिएका थिए नि, सुझाव सङ्कलन गरेर आएको प्रतिवेदनमाथि चाहिँ त्यो कार्यान्वयन नहुँदाखेरि तल्लो लेभलमा मनोविज्ञान कस्तो रहला?
6: मनोविज्ञान चाहिँ तल लेभलमा, किनभने मनोविज्ञान जाने भन्ने कुरो यस्तो हुन्छ क्या विमल सर, सत्तामा बसेका मान्छेले नराम्रो गरेपछि जनता विपक्षमा जान्छ, संसारको नियमै हो, यहाँ पनि त्यही भएको हो क्या।
5: हजुर,
6: ओली र शेरबहादुरले सामाजिक सञ्जालमा, शेरबहादुर त नभनौँ, भनौँ त उसको चाहिँ के भन्छ अब के शेरबहादुरको प्रतिनिधि पात्र भनौँ,
5: समर्थन थियो उहाँको होइन,
6: उसले सामाजिक सञ्जालमा प्रतिबन्ध नलाएको र सुधार नगरेको भए मुभमेन्टै हुन्थेन। उच्च 5 वर्ष अगाडिदेखि अमेरिकनहरूले यो खेलेका रहेछन् त्यो कुरोको फाइन्ड आउट गर्न कसैले सकेन, छुट्टै कुरा हो, तर पनि हुन्थेन भने अहिले तपाईँको बालनहरूको यस्तो ज्यादती जुन छ, तपाईँको सुकुम्बासीमाथि भएको अन्याय छ, त्यसपछि यहाँ अब अहिले बाढी पीडितको ढिला सुस्ती, अब पहिले नै तपाईँको चाहिँ चाइनालाई इन्डियालाई अब अलिकति सुरुङ विशेषज्ञहरूलाई पठाइदिएको, हाम्रो जनतालाई चाहिँ हामी राहत गर्छौँ भनेर भनेको भए धेरै मान्छे बाँच्थे नि त.
5: त्यो विषयमा म छलफल गर्छु, त्यो विषयमा पनि मैले जोड्छु नि. अहिले जस्तो नेकपा एमालेको चाहिँ खास के हुन्छ, यो अहिलेको निर्णयले एमालेलाई तङ्ग्रिन्छ अथवा एमालेलाई झन् यसले बिगार्छ?
6: एमाले इन्ट्याक्टै रहन्छ होइन, ओली अब आउने विशेष एउटा चाहिँ
5: इन्ट्याक्ट रहन्छ भनेको चाहिँ यो गएको फागुन 21 निर्वाचनको परिस्थितिसम्म रहन्छ कि अथवा 84 यो चाहिँ अझ राम्रो सङ्गठित भएर जान सक्छ, यसले जनताको मन जित्न सक्छ भन्ने रहला नि त.
6: किनभने राष्ट्रपा बनाउनु हुँदैछ ग्रास रुट लेभलमा, अब प्रचण्ड र ओलीको पार्टी दुईजना मिलेर आगामी स्थानीय चुनावमा मेयर मिलाएर लड्छन्.
5: त्यो सम्भावना पनि देख्नुहुन्छ तपाईँले, नेकपा र नेकपा एमाले मिल्छ भन्ने तपाईँलाई लाग्छ? अब 84 स्थानीय तहको निर्वाचन प्रदेशको निर्वाचनमा चाहिँ त्यो हुन्छ,
6: यसरी जान्छ, यसरी लड्छन्. अब राष्ट्रपा भन्दा ग्रास रुट लेभलको कार्यकर्ता छैन, खालि फेसबुकबाट भोट आएको हो.
5: अनि भोट हाल्नेले त हालिदियो भने त के त्यो संगठन चाहिँ रहेछ नि त संगठन त, यो किनभने अघिको फागुन 21 निर्वाचन नै त्यही भएको होइन, संगठनै नभए पनि चुनाव जिते होइन र उहाँहरूले.
6: होइन सर, यो भनेको त के हो भने हिजो चाहिँ अत्यन्त बदनाम अवस्थामा पुगेको थियो, सामाजिक सञ्जालले बदनाम गराएको थियो.
5: अनि अहिले चाहिँ त्यो परिस्थितिबाट नेकपा एमाले अथवा नेकपा काङ्ग्रेस सबै तङ्ग्रिसके त त्यो ठ्याक्कै त्यो चेन्ज भइसक्यो त अहिले समाजको बिचमा.
6: तपाईँ नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी किन तङ्ग्रियो भने अहिले सरकारको नियम नीति छ नि त, अहिले ग्यासको हर हाल्नु मैले त्यो भूमिका ज्वाइँले नेपाल उताबाट इन्डियाको सचिवालय एक छुट जहाँलाई दिएको पनि 100 रुपियाँको 500 रुपियाँको भन्सार लिने भनेपछि मधेस चिडिहाल्छ.
5: मतलब तपाईँले भनिरहनु भएको छ कि अहिलेको सरकारले जनप्रिय काम गर्न सकिरहेको छैन, जसको कारणले फेरि पनि पुराना दलप्रति चाहिँ
6: कम्युनिस्टहरू सबै.
5: मतलब यो अहिले यो 6 महिनासम्मको अवधिमा सरसर्ती हेर्दाखेरि चाहिँ जस्तो यो सरकारले जनमुखी केही पनि काम गर्न सकेन, जसको कारणले फेरि पुराना दलहरू खास गरी नेपालका कम्युनिस्ट पार्टीप्रति चाहिँ आकर्षण बढिरहेछ, तपाईँलाई त्यस्तो लाग्छ? भनेको अबको जस्तो अहिलेको बालेन सरकारको विकल्प भनेको फेरि नेकपा एमाले र नेकपा नै हो भन्ने अहिलेको त्यो नै देखिन्छ. त्यहाँ चाहिँ नेपाली कङ्ग्रेस चाहिँ कहाँ हुन्छ, नेपाली कङ्ग्रेसको परिस्थिति के हो?
6: नेपाली कङ्ग्रेस चाहिँ गगन थापाको बुद्धि पुगेन, गगन थापाले बुद्धि पुर्याएदेखि शेरबहादुर आफै गएर शेरबहादुरलाई भेटेर
5: भेट्न त खोज्या हो नि, उहाँले पटक पटक चाहिँ समय माग्दा समय नदिएको होइन भने शेरबहादुर देवालले समय नै दिनु भएन नि, भेट्नै खोज्नु भएन नि,
6: उसले पटक पटक भेटेर चाहिँ म अहिले महाधिवेशन विशेष महाधिवेशनलाई रिकगनाइज गर्नुहोस् होइन.

0: को अस्तित्व रहे त बाँकी रहन्छ त अब बच्छ त
1: अब अहिले त तपाईँको चाहिँ दुईटा पार्टी हाम जस्तै हाम्रो ओखलढुङ्गामा दुईटा पार्टी नेपाली कम्युनिस्ट पार्टी र एमएलए मिल्न स्वीप हुन्छ पुरै स्विप हुन्छ रामेसाब स्विप हुन्छ यस्तै यस्तै त हो नि काठमाडौँ पनि स्विप हुन्छ हेर्नुहोस् न हेर्दै जानु
0: त्यही त सबै दलहरू एकै ठाउँमा आयो भने त हो यो चाहिँ अहिले अहिलेसम्म त तपाईँ हाम्रो त हाइपोथेसिस न हो ठ्याक्कै मिल्न सक्ने विगतदेखि नै उहाँहरूको त मिल्ने र टुट्ने जुट्ने त सँगसँगै भइरहन्छ अब नजुटुन् जेलसम्म त केही भन्नै सकिँदैन नि उहाँहरूको त होइन अब कङ्ग्रेसभित्रको आन्तरिक दुई पक्षको यत्रो विवाद हुँदा हुँदै उहाँहरू जुट्ने कसरी होला अब एमाले र काङ्ग्रेस छ के एमाले र नेकपा त अब उहाँहरूको त अब बारम्बार त्यस्तो खालका तिक्तता कुराहरू आएकै पनि हुन्छन् फेरि मिलेको जस्तो नि गर्नुहुन्छ अहिले त अब प्रदेशमा मिलेको पनि देखियो होइन अब त्यो त भन्न सकिएन उहाँहरूको त किनभने छिनछिनको अब त्यो स्थिर खालको चरित्र नभएको हुनाले यसै भन्नु नसकेला तर ठ्याक्कै अहिले कङ्ग्रेसमा चाहिँ तपाईँलाई के लाग्छ जस्तो यो परिस्थिति ठ्याक्क अहिलेको जस्तो परिस्थिति बनिरहला अब केही समयपछि पार्टी टुक्रिने परिस्थिति पनि पुग्ला
1: मैले गल्ती गरेँ यहाँ चाहिँ व्यक्तिगत रूपमा भनेपछि बाहिर व्यक्तिगत रूपमा मैले गल्ती गरेँ भने चाहिँ उनले महसुस गरेका छन् हेर्नुहोस् त्यसले गर्दाखेरि यो छुट्दैन वामपन्थीको हाबी हुन्छ अब
0: त्यही त यो एउटा जस्तो तपाईँ अब एउटा सिनियर एउटा एनालिस्ट पनि भएको हिसाबले मैले अलिकति सरसद हेर्न खोजेको हो जस्तो जेसुकै भए पनि यसका धरातल यसको पृष्ठभूमि जेसुकै भए पनि गएको भाद्र 23 र 24 गते त एक खालको पछिल्लो जेनेरेसनले राजनीतिमा एउटा हस्तक्षेप त गर्न खोज्या हो भनेर स्वीकार्न सकिँदैन भने त्यो होइन भन्ने त्यो यथार्थ त होइन मैले भने त्यो त्यो त्यो विकृति विसङ्गति त्यो नकारात्मक पक्ष एउटा रह्यो तर स्वाभाविक हिसाबले हाम्रो समाजमा चाहिँ नयाँ पुस्ताले पनि राजनीतिमा हस्तक्षेप त गर्न खोजिरहेछ भनेर त त्यो बुझ्न पनि सकिँदैन भने अहिले त्यो होइन भने त्यो यथार्थै होइन पार्टीहरू रूपान्तरणको मैले सन्दर्भ यहाँ जोड्न खोजिरहे पार्टीहरू किन रूपान्तरित हुन खोजिरहेको छैनन् त्यो पुरानै शेरवार देवा अब हाबी हुने खोज्नु भएको छ केपी ओलीले त हाबी हुने खोज्नु भएको छ नेकपामा अब प्रचण्ड हाबी हुने खोज्नुहुन्छ
1: पुराना पार्टी भनेर व्यक्तिले भोलि काम के गर्छन् भन्ने कुरा मात्रै हो क्या गल्ती महसुस गरेपछि त संसार भइहाल्छ नि त गगन थापाले पो के गरेका छ र
0: पुरानै नेतृत्वको विकल्प खासै नेपालको राजनीतिमा छैन भन्ने निष्कर्ष हो अब अहिले अहिले विशेष महाधिवेशनबाट आएको न त्यो नेतृत्वलाई स्वीकार छ न तपाईँलाई कार्यकर्ता लेभलबाट सुझाव संकलन भएर नेतृत्वमा दबाब दिँदाखेरि पनि नेतृत्व परिवर्तन गर्न स्वीकार नै छैन अब त्यो यो परिस्थितिमा कसरी रूपान्तरण हुन्छ र
1: सालमा नेतृत्व परिवर्तन गर्ने नेतृत्वले गल्ती महसुस गरेर भाषण गरेपछि फेरि मुभमेन्ट भएर तपाईँ गणतन्त्र आएको हो कि यसरी बुझ्नु पर्दैन हजुरले त होइन तर अहिले के छ भने नेतृत्व परिवर्तन गरेर कुनै भगवान् शिवजी शङ्कर पोखरेलले ओलीलाई हटाएर शङ्कर पोखरेलले शिव गर्छ त गर्दै गर्दैन गर्नै सक्दैन त्यो होइन त्यस्तो होइन त्यस्तो हुनै सक्दैन ओलीलाई कुनै अथवा शेरबहादुरलाई हटाउने भनेको अथवा प्रचण्डलाई हटाउने भनेको के भने लिगेसीबाट कुनै महाधिवेशन अथवा विशेष महाधिवेशन राष्ट्रिय प्रतिनिधि परिषदको बैठक हटाउने होइन क्या हटिदिनुहोस् भन्ने हो क्या अहिले
0: उहाँहरूले आफैले छोडे त स्वाभाविक भइहाल्यो होइन तपाईँको भनाइ त्यही नै होइन
1: अहिले पनि ओलीले पनि महसुस गरेको छ विशेष प्रतिनिधि परिषदको बैठक हुँदैछ यिनीहरूको त्यो बैठकबाट ओली अभिभावक भएर बस्छन्
0: त्यस्तो लाग्छ तपाईँलाई अहिले अहिलेसम्मको परिस्थिति हेर्दा
1: उहाँले त्यही हुन्छ यदि गगन थापाले बुद्धि पुर्यायो भने हामीले महाधिवेशन त शेखर सभापति बनाउँछ भने भन्यो भने तपाईँको यो
0: शेरबहादुर पनि अभिभावक भएर बस्न सक्नुहुन्छ प्रचण्डको सन्दर्भ
1: प्रचण्डजी चाहिँ अहिले पनि प्रचण्डजी चाहिन्छ मेरो विचारमा प्रचण्ड चाहिँ प्रचण्डले केही गरेका छन् प्रचण्डले भ्रष्टाचारको विरुद्ध
0: होइन यसमा कर्म कसले के गर्यो भन्ने भन्दा पनि कतिपय चाहिँ यस्तो उमेरगत अनुभवको हिसाबले लामो समय उहाँहरूको योगदान रह्यो विभिन्न कालखण्डमा उहाँहरूले एउटा अर्को पुस्तालाई चाहिँ विश्वास गर्दै के बिग्रिन्छ भन्ने नै हो भने अहिले त समग्रमा गल्ती गर्नु परेन तपाईँ हाम्रै घरमै पनि बाले गल्ती गरेपछि मात्रै बाला पन्च्याउने हो र बाले त छोरालाई ल बाबु अब चाहिँ व्यवहार चाहिँ घर सम्हालेस् भनेर दिन सकिँदैन भने हिजो विश्वास किन नगरेको आफ्नै पुस्तालाई पनि विश्वास गरिरहेको छैन नि त यहाँ भने पो त आफैले तयार गरेको जेनेरेसनलाई किन छोड्न तयार हुनुहुन्न उहाँहरू भन्ने हो नि त

0: टोली र शेरबार चाहिँ हट्नुपर्छ, अभिभावक हुनुपर्छ, त्यो कुरा।
1: अब तपाईँले त त्यो सदीक्षा त्यो सुदीक्षा राख्नु पनि भएको छ, यदि उहाँहरू हट्नु भएन भने चाहिँ के रहन्छ, पार्टीको स्थिति के रहला भोलिको जनस्तरमा जाँदाखेरि, उहाँहरूको यही यही फेस लिएर जाँदाखेरि के होला ल भन्नुहोस् त।
0: पार्टीको स्थिति के हुन्छ अहिले नअटे पनि, तपाईँको दुईटा पार्टीले मिलेर मेयर उपमेयर लडायो भने आगामी चुनाव चाहिँ एक्लै लडे भने तपाईँको यो आउँछ भन्न सकिँदैन, कहीँ मिक्स आउला, कहीँ राष्ट्रपा आउला, कहीँ बदल काङ्ग्रेस आउला, कहीँ प्रचण्ड आउला, कहीँ ओली आउँदा यसै मिल्न सकिँदैन। तर दुईटै वाम पार्टी अरू सँगसँग बाँधेर पनि मिलेर लडे भने फेरि बन्नुपर्छ क्या, तपाईँ चिन्तै नगर्नु।
1: स्थानीय तहको र प्रदेशको चाहिँ त्यस्तो हुन्छ भन्ने देखिन्छ,
0: त्यस्तो हुन्छ, मिलेनन् भने फेरि त सिद्धिन्छन्, त्यो त जनताले वाच गरिरहेका छन्। हामीले गल्ती गऱ्यौँ, बालिन शाहहरूलाई बहुमत दिन गल्ती गऱ्यौँ भने जनताको चाहिँ महसुस भइसकेको छ,
1: त्यो देखिन्छ अहिले। तपाईँलाई अब अलिकति लाग्छ यो सरकारको समीक्षा गर्दाखेरि तपाईँलाई चाहिँ त्यो लाग्छ अहिले जनस्तरमा चाहिँ के भन्छन् त मधेसका, मधेसमा तपाईँले भेटेका व्यक्तिहरू के भन्छन्?
0: रिक्सा सोध्छु म, टेम्पो ड्राइभर सोध्छु,
1: मतलब उनीहरूको भनाइ चाहिँ के छ खास खास?
0: उनीहरूको भनाइ गल्ती गरिएछ, अब एमाले वामपन्थी मिल्यो भने वामपन्थीलाई भोट दिने
1: भनेको अहिले चाहिँ
0: हामीले बेकार गल्ती गरिएछ, पालन त गरिब विरोधी रहेछ भन्छन् क्या,
1: भनेपछि उनीहरूले अब अलिकति आत्मआलोचना गर्न थालेको परिस्थिति हो त्यसो भए तपाईँलाई त्यस्तो लाग्छ?
0: अहिले त रिक्सावाला सोधे मैले, टेम्पो ड्राइभरमा सोधेँ, बस ड्राइभरमा सोधेँ, होइन
1: ती
0: सबै त्यस्तो हुन्छन्।
1: उनीहरू त्यसो अब पुरानै ठिक थियो भन्छन्, पुरानै राजनीतिक दल ठिक थियो भन्छन् कि, अथवा त्यसमा पनि नेतृत्वको कुरा गर्छन्? उनीहरू मूल नेतृत्वको चाहिँ कुरा गर्छन् कि गर्दैन?
0: अधिकारीको जस्तो पोलिसी ल्यायो भने हामी चाहिँ नेपालको विकास हुन्छ, वामपन्थीहरूले गल्ती गर्यो भने हामी वामपन्थीलाई भोट हाल्छौँ भन्छन् क्या,
1: मतलब यही नेतृत्व भए पनि स्वीकार्य हुन्छ भन्छन् अहिले।
0: नेतृत्वलाई खासै कुरा नीति चाहियो नि त, नीति राम्रो भयो भने नेतृत्व जो भयो नि हुन्छ,
1: त्यही त नेतृत्व, नेतृत्वमा चाहिँ बदलाव आउने भने त फेरि त्यो नीतिमा बदलाव आउने भनेको त्यो नेतृत्वमा नै भर पर्ला नि त, होइन?
0: बदलाम त खासै अहिले होलीकै सवालमा भनौँ न, होलीकै सवालमा पनि, होलीकै सवालमा नि घुस खाएको आरोप, भ्रष्टाचार गरेको आरोप त तपाईँको जेएनजी पुस्ताले नि लाउन सकेको छैन नि त, घमण्डी गरौँ भन्ने मात्रै त हो नि, होइन? प्रचण्डलाई पनि लाउन सकेको छैन नि त, प्रचण्डको घरमा जल्ला पनि त त्यहाँको पैसा जलेको देखिएन, ओली कहाँ पुस्तक भए केही पनि देखिएन, होइन? झन् हिजो जेएनजी पुस्ताका हिजो आन्दोलनकारी सबैलाई राष्ट्रपतिको विरुद्ध आइसके सबै,
1: सरस्वती त्यसो भए तपाईँलाई अहिले लागिरहेको छ कि जस्तो यो सरकारको ग्राफ चाहिँ घटिरहेछ जनस्तरमा, जन जन जनताको स्तरमा
0: घटिरहेछ?
1: ओके, अब मैले जान जाँदै एउटा विषय अलिकति यो अब हाम्रो अन्तर्राष्ट्रिय प्रसङ्ग अलिकति जोड्न खोजिहाल्ने, जस्तो भर्खरै अब भारतमा यो ब्रिक्स सम्मेलन सम्पन्न भएको छ, यो ब्रिक्सको सन्दर्भ, ब्रिक्स के हो, ब्रिक्समा नेपालको सहभागिताको विषय यो के हो खास, यो हुनु पर्थ्यो अथवा हुन सक्छ अथवा सक्दैन के हो?
0: अमेरिकन दादागिरी विरुद्ध संरक्षित संस्था हो, साम्राज्यवाद विरोधी संस्था हो, त्यसमा भारत जोडिएको छ, रुस र चीन त
1: पहिलेदेखि
0: भारत, त्यसैले त्यसैले यो संस्थामा योभन्दा अगाडि फेरि के भन्छ बेङ्गलोरमा कन्फरेन्स भएको थियो रिस्को यो प्रचण्ड 74मा तपाईँको प्रचण्ड प्रधानमन्त्री हुँदा शी जिनपिङ र नरेन्द्र मोदीको बिचमा बसेर उसले चाहिँ आफ्नो नेपालको कन्टेक्स्टको कुरा राखेको थियो, होइन? अब अहिले के छ भने भारतले बोलाएन, किन यो प्रो अमेरिकन गभर्मेन्ट भएको हुनाले कसले पनि रुचेको छैन,
1: भारतले जस्तो नेपाललाई मात्रै बोलाएन कि अन्य छिमेकीलाई पनि बोलाएन, खास के हो यो अहिले अहिले
0: पाकिस्तान र नेपाललाई बोलाएन, उसले बङ्गलादेशलाई बोलायो, बङ्गलादेशको परराष्ट्र मन्त्री श्रीलङ्काको परराष्ट्र मन्त्री आएको छ, होइन? अनि अहिले चाहिँ जुन पाकिस्तानको नवाज शरीफ नेपाल बोलाएन,
1: पाकिस्तान र नेपाल बाहेक अरू छिमेकी राष्ट्रहरूलाई चाहिँ त्यहाँ जस्तो सदस्य सदस्य राष्ट्र नहुँदाखेरि चाहिँ उहाँहरूको भूमिका के हुन्छ, उहाँहरूले चाहिँ त्यो प्रतिनिधित्व कसरी गर्नुहुन्छ खास गरी, मतलब उहाँको के हैसियतमा? हजुर हजुर,
0: पर्यवेक्षक
1: पर्यवेक्षकको रूपमा, अहिले चाहिँ बोलाएको भए पनि पर्यवेक्षकको रूपमा नेपाल त्यहाँ पुग्थ्यो भन्ने नै हो होइन, उहाँ त मेम्बर त होइन नेपाल, त्यही त अब यो सदस्यताको सवाल त अब फेरि अब त्यो संस्थाहरू जो चाहिँ अहिले त्यहाँको संस्थापक हुनुहुन्छ अब त्यसको एउटा प्रक्रियाको हिसाबले होला त्यो कुटनीति, अब यही कारणले चाहिँ नेपालको कुटनीतिक सबै डामाडोले भएको हो अथवा के हो यो तपाईँहरू अलिकति कुटनीति ढङ्गले अलिकति निष्पक्ष भएर भनिदिनुहोस् त, यही विषयले नेपालको कुटनीति चाहिँ सबै सखाबै भएको हो,
0: शासन सुप्रिय नेपाली जनताले अहिले मनसुख गर्दैछन् क्या,
1: त्यही त जस्तो यही विषयले यही विषयले नेपालको कुटनीति चाहिँ सबैभन्दा कमजोर बनेको हो परिस्थिति हो अहिले, अहिले
0: नि कमजोर धेरै कमजोर अहिले इतिहासै कमजोर
1: हो त्यस्तो
0: इतिहासै कमजोर
1: त्यसरी बुझ्दा हुन्छ,
0: यसरी बुझ इतिहासमै कमजोर कुटनीति जुन ब्यालेन्स मिलाउनै जाने
1: ओके प्रोफेसर मेरो निर्धारित समय सकिएको छ, यहाँले मतबाट समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ यहाँलाई,
0: हस् हस् हस्
1: उहाँ हुनुहुन्थ्यो एकजना वामपन्थी विश्लेषक पनि, उहाँ यी कुटनीतिक मामिलाका पनि जानकार हुनुहुन्छ लोककृष्ण भट्टराईसँग आज हामीले संवाद गऱ्यौँ, खास गरी यो पछिल्लो विकसित घटनाक्रम मूलत अझ खास गरी वामपन्थी नेपालका वामपन्थी शक्तिहरूको यो पछिल्ला परिस्थिति राजनीतिक परिस्थिति कस्तो बन्दैछ, नेपालको एउटा प्रमुख वामपन्थी शक्ति नेकपा एमाले भित्र देखिएका के विमतिहरू, तर त्यो विमति अब सही ढङ्गले त्यो निष्कर्षमा पुग्दैछ अथवा यसले फेरि अर्को खिचलो फेरि निम्त्याउँदैछ त्यसबारेमा पनि हामीले छलफल गर्यौँ, र सँगसँगै नेपालको पुरानो प्रजातान्त्रिक शक्ति राजनीतिक शक्ति नेपाली कङ्ग्रेसभित्र देखिएका पछिल्ला यो विमतिहरू यो किचलोहरू अब यो टुङ्गेला अथवा नटुङ्गेला यदि यो परिस्थिति रहँदै गयो भने अबको स्थानीय तहको निर्वाचन प्रदेश तहको निर्वाचनमा यी राजनीतिक शक्तिहरूको परिस्थिति कस्तो रहला, यो विषयमा पनि कुराकानी गर्यो भने भर्खरै सम्पन्न भएको भारतमा सम्पन्न भएको एउटा ब्रिक्स सम्मेलनमा नेपालको उपस्थिति नहुनु अथवा आयोजकहरूले नेपाललाई वास्ता नगर्नु यसले पार्न सक्ने नेपालको कूटनीतिक सम्बन्धमा अथवा हाम्रो कूटनीतिक परिस्थितिलाई यसले के सन्देश दिन खोजिरहेको छ यो विषयमा पनि हामी छलफल गऱ्यौँ, हामीसँग हुनुहुन्थ्यो एकजना वामपन्थी विश्लेषक एवं कूटनीतिक मामिलाका जानकार लोककृष्ण भट्टराई, आजको सिधा कुरा यति, सिधा कुराबाट हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।
2: कानूनले वर्जित गरेको लागु औषधिको प्रयोग र ओसार पसार नगरौ,
3: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
4: टाइम चेक,
5: इट्स 7 PM।
6: दिस टाइम चेक इज ब्रॉट टू यू बाय हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: Capital FM 92.4 Saint Percentios.
1: मित्रता सद्भाव र संस्कृतिको पुल कार्यक्रम हिमाल वारी पारी क्यापिटल मिडिया ग्रुपको विशेष प्रस्तुति कार्यक्रम हिमाल वारी पारी

नमस्कार, हिमाल वारीपारीमा यहाँलाई स्वागत छ। म प्रस्तोता मीरा साउद। कार्यक्रम हिमाल वारीपारी तपाई काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै cfmaudio.com तथा रेडियो सारङ्गी .com मार्फत पनि हिमाल वारीपारी सुन्न सकिन्छ। श्रोता, कार्यक्रम हिमाल वारीपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा चर्चा गर्छौ। कार्यक्रममा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, एक अर्का देशका पारस्परिक मित्रता र नेपाल चीन बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र चीन झल्काउने विविध सामग्री पनि प्रस्तुत गर्छौ। श्रोता, आजको कार्यक्रममा नेपाल चीन बीचका विभिन्न गतिविधिका साथै चीनलाई चिनाउने एक वृहत परिचय र चिनिया भाषाको गीत रहनेछ। यसका साथै आजको कार्यक्रममा भोटेकोसी बाढीपछि चीनको सहयोगमा नेपाल आएको ड्रोन मार्फत राहत वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको सम्बन्धी एक विशेष रिपोर्ट र आजको कार्यक्रममा चिनिया प्रविधि सँगसँगै दुई देशबीच सहकार्य र संयन्त्र बनाउनु पर्ने बारे चाइनिज एकाडेमी अफ साइन्सेसका सह प्राध्यापक डाक्टर जीवी कटेलसँगको संवाद पनि प्रस्तुत गर्नेछौं।

श्रोता, नेपाल र चीन बीचको सम्बन्ध भौगोलिक मात्रै होइन, यो ऐतिहासिक रूपमा पनि अनन्त लामो छ। नेपाल र चीनको सम्बन्ध अविच्छिन्न पारस्परिक रूपमा अघि बढ़िरहेको छ। चीनले आर्थिक समृद्धिमा गरेका महत्वपूर्ण उपलब्धिहरू, चीनका भोगाई तथा त्यसबाट नेपालले लिन सक्ने लाभहरू प्रचुर मात्रामा छन्। एउटा छिमेकी राष्ट्र मात्र होइन, चीनले आफैमा गरेको प्रविधिको लाभ नेपालले लिन सक्छ। यो सँगै चीनले नेपालको विकासमा महत्वपूर्ण योगदान पनि गर्दै आएको छ। अबको क्रममा नेपाल चीन सम्बन्धी समाचार गतिविधि।

0: नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायु जन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। सेप्टेम्बर 12 तारीक शनिबार काठमाडौँमा आयोजित काष्ठमण्डप सम्वादमा बोल्दै राजदूत चाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनु भएको छ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने भन्दै उहाँले विपद व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकामा जोड़ दिनुभएको छ। चीनिया राष्ट्राध्यक्ष शी चिनफिङको भनाई उद्धृत गर्दै उहाँले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने बताउनुभयो। राजदूत चाङले हिमाली विपदको जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच जल तथा मौसम सम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। विपदको पूर्व सूचना प्रणाली विकास, अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपतकालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। चीनले विपदका बेला नेपाललाई गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्व देखाएको उहाँले बताउनु भएको छ। गत 10 भदौको भुटेकोसी बाढ़ी तथा पहिरोपछि चीनले नेपाललाई 24 लाख अमेरिकी डलर नगद सहयोग सहित ड्रोन, बेलिभरेज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगा लगायत राहत सामग्री उपलब्ध गराएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार विपद व्यवस्थापनका लागि सुरुङ उद्धार, डीएनए पहिचान तथा फोरेन्सिक पहिचानमा विशेषज्ञता भएका 24 जना विज्ञ समेत नेपाल आएका छन्। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम आगामी दिनमा थप गम्भीर बन्न सक्ने भएकाले पूर्व तयारी, सूचना आदान प्रदान र उद्धार क्षमतालाई बलियो बनाउनु पर्ने उहाँले बताउनुभयो। चीन र नेपाली टोलीको संयुक्त सहकार्यमा निर्मित रोमान्टिक प्रेम श्रृंखला सिचाङमा भेटौंलाको सिजन 2 को छायांकन सेप्टेम्बर 16 तारीकदेखि तिब्बतको निङचीमा शुरू हुँदैछ। सिजन 1 नेपाली युवक भगवान र चिनिया युवती शान्तिले तिब्बतमा भेटिएको कथा वर्णन गरिएको थियो। सिजन 2 निङचीमा के हुनेछ साथीहरू प्रतीक्षा गर्नुहोस्। निङची तिब्बतको सबैभन्दा कम उचाइ भएको क्षेत्र हो। यहाँ विश्वको सबैभन्दा गहिरो यार्लुङ साङपो महाखोज र वर्षभरि कुहिरोले ढाकिने नाम्चा वर्वा हिमाल रहेको छ। हरेक वसन्तमा लाखौं जंगली आरूका रूखहरू पहाड़ र उपत्यकाभरि फुल्छन् जसले भव्य हिमाली आरू फूल दृश्य निर्माण गर्छ र वार्षिक आरू फूल महोत्सव पनि आयोजना हुने गर्छ। चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं सैन्य आयोगका अध्यक्ष शी चिनफिङको आधारभूत अनुसन्धान सबल पार्ने गोष्ठीमा भाषण शीर्षकको लेख सेप्टेम्बर 16 तारीक छेउसा अर्थात वास्तव खोजी पत्रिकामा सार्वजनिक हुँदैछ। उक्त लेखका अनुसार पार्टीको 18 महाधिवेशनदेखि केन्द्रीय समितिले आधारभूत अनुसन्धानलाई उच्च महत्व दिँदै वैज्ञानिक अनुसन्धानको व्यवस्था सुधार्ने, लगानी बढ़ाउने र परिपाटी तथा प्रणालीको नयाँ सिर्जना गर्ने लगायत मार्फत चीनको आधारभूत अनुसन्धानको स्तरमा उल्लेखनीय सुधार ल्याएको छ। तर विश्वका विज्ञान तथा प्रविधिमा गतिशील देशहरूको तुलनामा चीनको आधारभूत अनुसन्धानसँग अझै अन्तर छ। संकट र आपतकालीन भावनालाई थप बढ़ाउनुपर्छ। अझ ठूलो प्रयास र प्रभावकारी कदममा आधारभूत अनुसन्धानलाई मजबूत बनाउन, चीनको मौलिक नवप्रवर्धन क्षमतालाई बढ़ाउन, विज्ञान तथा प्रविधि सशक्त राष्ट्रको निर्माण आधार थप मजबूत गर्न र उच्च स्तरीय विज्ञान तथा प्रविधिमा आत्मनिर्भर र सशक्त हुने प्रक्रियालाई तीव्र गर्नुपर्छ। आधारभूत अनुसन्धान प्रणालीको व्यवस्था सुधार गर्नुपर्छ। आधारभूत अनुसन्धान प्रतिभा टोलीलाई बलियो बनाउनुपर्छ। आधारभूत अनुसन्धानमा समर्थन र सुनिश्चितता बढ़ाउनुपर्छ। आधारभूत अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्नुपर्ने लेखमा प्रस्तुत गरिएको छ। अगस्त 13 तारिखमा चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सर्भिस ट्रेड फेयर 2026 सम्पन्न भएको छ। यस मेलामा फर्च्युन 500 400 भन्दा बढी कम्पनीहरू तथा उद्योग अग्रणी कम्पनीहरू सहभागी भए। मेला स्थलमै उपस्थित पत्रकारले विदेशी लगानीकर्ताहरूले तीन नयाँ अवसर खोजिरहेको अनुभव बताएका छन्। नवप्रवर्धनको नयाँ अवसर यस पटकको मेलामा पहिलो पटक चाइना सर्भिस केश प्रदर्शनी क्षेत्र स्थापना गरिएको छ, जसमा एआई ठूला मोडेल जस्ता केशहरू करिब 40% ओगटेका छन्। इलाई लिलीले आगामी 10 वर्षमा 3 अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। जोन्सन एण्ड जोन्सनले सुचौं कारखानाको उत्पादन क्षमता विस्तार गरेको छ र जी हेल्थकेयरले थ्यान्चिनमा एमआरआई विश्वव्यापी नवप्रवर्धन केन्द्र स्थापना गरेको छ। सबैले चीनको नवप्रवर्धन शक्तिलाई उपयोग गर्दछन्। विदेश विस्तारको नयाँ अवसर मेलामा पहिलो पटक विदेश सेवा प्रवर्धन रोड शो क्षेत्र स्थापना गरिएको छ। विदेश विस्तार मुख्य आकर्षण बनेको छ। अन्सर्ट एण्ड यङका अनुसार चिनियाँ उद्यमहरूले उत्पादन निर्यातबाट क्षमता तथा पारिस्थितिकीय प्रणाली निर्याततर्फ रूपान्तरण गरिसकेका छन्। खुलापनको नयाँ अवसर 15 पञ्चवर्षीय योजनाले सेवा क्षेत्रलाई केन्द्रबिन्दु बनाई बजार पहुँच विस्तार गर्ने स्पष्ट पारेको छ। केपीएमजीका अनुसार मूल्य अभिवृद्धि, दूरसञ्चार, विदेशी एकल स्वामित्वको अस्पताल लगायत क्षेत्र खुलापनका प्रयोगत्मक क्षेत्र बनेका छन्। अस्ट्रेलिया र नर्वे लगायत देशका उद्यमहरू सक्रिय रूपमा सहभागी भइरहेका छन् भने धेरै नर्वेजियन कम्पनीहरूले चिनियाँ साझेदारहरूसँग सम्झौता गरिसकेका छन्। हालै चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङले फ्युच्यान प्रान्तीय चाङचौ 110 सम्पूर्ण सदस्यहरूलाई जवाफी पत्र पठाउँदै हार्दिक प्रोत्साहन तथा उच्च अपेक्षा व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले चाङचौ 110 सार्वजनिक सुरक्षा प्रणालीको उज्जवल परिचय भएको र सदस्यहरूले जनसेवा तथा शान्ति सुरक्षामा गरेको परिश्रमको व्यापक प्रशंसा भएको बताउनु भएको छ। उहाँले जनताको सुख र राष्ट्रको शान्तिको रक्षा गर्नु जनप्रहरीको महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै सबै जनप्रहरीहरूलाई जनसेवाको मूल भावना अपनाई उत्कृष्ट परम्परा अगाडि बढ़ाउँदै जिम्मेवारीपूर्वक जनताको समस्या समाधान गरी चिनियाँ कम्युनिष्ट पार्टी र जनताको वफादार संरक्षक बन्न आह्वान पनि गर्नुभएको छ। चाङचौ 110 हाल चाङचौ सार्वजनिक सुरक्षा ब्यूरोको 110 ब्रिगेडका रूपमा रहेको छ। सन् 1990 यसले 110 आपतकालीन सेवा छिटो प्रतिकारीय संयन्त्रलाई निरन्तर सुधार गर्दै अपराध नियन्त्रण, सार्वजनिक व्यवस्थापन र जनसेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ र राष्ट्रव्यापी उत्कृष्ट तल्लो इकाईको प्रतिनिधि हो। राष्ट्राध्यक्ष सीले फ्युचानमा कार्यरत रहँदा यस टोलीको 3 पटक निरीक्षण गर्नुभएको थियो। हालै सदस्यहरूले राष्ट्राध्यक्ष सीलाई पत्र लेखी कार्य प्रगति र जनसेवा बारे जानकारी गराउँदै नयाँ यात्रामा कर्तव्यनिष्ठ रूपमा कार्य गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।
1: श्रोता, हिमाल वारिपारीका श्रृंखलाहरूमा हामी नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू प्रसारण गर्दै आइरहेका छौं। अबको क्रममा चीनलाई चिनाउने एक सामग्री।
2: वैराज्यलाई घेरामा पारी चाउ राज्य बनाउने कथा। सुनपिन प्राचीन चीनको युद्धरत राज्यकालका प्रसिद्ध युद्ध शास्त्री थिए। उनी तथा फाङ च्यु आन दुवैले एउटै गुरूसँग जंगी शास्त्र सिकेका थिए र पछि दुवैले सँगसँगै वही राज्यका लागि सेवा गर्न थाले। सुन पिनको योग्यतादेखि ईर्ष्या गर्ने फाङ च्यु आनले सुन पिनलाई दुःख दिनका लागि अनेक दाउपेच रचे, जसको फलस्वरूप सुन पिनलाई घुँडाको हाड काट्ने सजाय समेत दियो। पछि सुनपिन छि राज्यका महारथी थेन्चीको गोप्य सहयोगमा छि राज्य पलायन भए। वै राज्यलाई घेरामा पारी चाओ राज्य बचाउने कथामा सुनपिन तथा फाङ च्यु यानका बीचमा भएको एक लडाईको वर्णन गरिएको छ। ईसापूर्व 4 शताब्दीमा चीन युद्धरत राज्यकालमा थियो। सरदारहरूले शासन चलाउने अनेकौं राज्यहरू मध्य वही राज्यले सबैभन्दा पहिले राजनीतिक तथा सैनिक सुधार गरेका कारण बिस्तारै शक्तिशाली भएपछि अरू केही ससाना राज्यलाई आफूमा समाहित गरेको थियो। त्यसबेलाको कस्तो स्थिति थियो भने राष्ट्रिय शक्तिको दृष्टिबाट वही राज्यसित दाजी हेर्दा पूर्वपट्टिको छि राज्य तथा पश्चिमपट्टिको छिन राज्य बराबर थिए अनि वरू दुईवटा साना छिमेकी देश चाओ राज्य तथा वही राज्य दुर्लभ थिए। ईसापूर्व 368 चाओ राज्यले छि राज्यको समर्थन पाएर फौज पठाएर वही राज्यको अधीनमा रहेको वही राज्यमाथि आक्रमण गरेको थियो। वही राज्यका राजा वही वही वाङको आदेश बमोजिम महारथी फाङ च्युयानले लगभग 1,00,000 सैनिक लिएर चाओ राज्यको राजधानी हानतानलाई घेराबन्दी गरेका थिए। चाओ राज्यले विवश भई छि राज्यसित गुहार मागेको थियो। छि राज्यका मन्त्री चौ चीले यसो गरेमा आफ्नो देशको शक्ति शिथिल होला कि भनेर चाओ राज्यको विन्तीलाई अस्वीकार गर्ने अडान लिए भने अर्का मन्त्री तवान छेन क्वानले वही राज्यद्वारा चाओ राज्यलाई पराजित गरिएमा त्यसको शक्ति झन बलियो हुने हुँदा छि राज्यका लागि खतरा हुन सक्ने तर्फ तर्क दिँदै चाओ राज्यलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। राजा छिवई वाङले त्वान छेन क्वानको सुझाव स्वीकार गरी चाओ राज्यलाई जोगाउन महारथी थेन ची तथा सल्लाहकार सुनपिनको नेतृत्वमा 80,000 सैनिक खटाए। नि सल्लाहकार सुनपिनको वाहा झोरी सम्बन्धी योग्यता बारे एउटा घोडा दौड़को कथा चीनमा प्रचलित छ। छी राज्यको कुलीन वर्गका माझ घोडा दौड़को खेल खुब लोकप्रिय थियो। महारथी थेन्चीले धेरै पल्ट ठूलो रकम राखेर राजा तथा राजकुमारीहरूसँग घोडा दौड़मा बाजे थाप्ने गरेका थिए तर त्यसमा उनले जित्नु भन्दा बढी हार खाए। सुनपिनले भित्रभित्रैबाट अवलोकन गर्दा के कुरा बुझे भने दुवै पक्षका घोडा उस्तै छन् तर घोडालाई क ख र ग गरी तीन दर्जामा विभाजन गरी दौड़ाने नियम पनि छ। यसरी सुनपिनले अर्को खेल भएमा बढी भन्दा बढी रकम थप्नुहोस्, हजुर अवश्य जित्नुहुन्छ भनेर थेन्चीलाई विश्वास दिलाए। अर्को घोडा दौड़को खेल आयो। सुनपिनले थेन्चीलाई भने राजाका क ख ग दर्जाका तीनवटा घोडासँग खेल्न हजुरले क्रमशः आफ्ना ग क ख दर्जाका घोडा पठाउनुहोस्। फलत तीन फेराको खेल सकिएपछि थेन्चीले एकका विरूद्ध दुईले विजय हासिल गरे। यसबाट सुनपिनको नाम पनि एकैचोटि चारैतिर फैलियो। एकपल्ट राजा छि वै वाङले सैनिक मामिलाका सम्बन्धमा चर्चा गर्दा सुनपिनलाई सोधे, दुई पक्षका सेना मुखामुख हुने स्थितिमा ती दुवै पक्षको मोर्चा बलियो भएको र कसैको पनि कसैमाथि आक्रमण गर्न नचाहेको अवस्थामा के गर्नु बेस हुन्छ? सुनपिनले जवाब दिए, एकजना साहसिल र अनुभवी सैन्य नायक छान्नुहोस्। उनलाई छिटो छिटो दौड़न सक्ने केही सैनिकहरू लिएर अर्काको वास्तविक शक्ति बुझ्नका लागि अगाडिबाटै शत्रुसँग जुझ्न पठाउनुहोस्। त्यसमा शत्रुलाई भ्रम जालमा फसाउनका लागि उनले जित्नु हुँदैन, हार खानै पर्छ। यसका साथै केही अति बलियो योद्धाहरूलाई शत्रुको एकपट्टि लुकेर बस्न पठाउनुहोस्। उनीहरूले शत्रुको सामुन्ने पक्षमा गन्जा गोल हुन साथ एकापट्टिबाट हमला गरिहाल्नुपर्छ। यसो गरेमा जित्न नसक्ने कुरै छैन। अब थेन्ची तथा सुनपिनले फौज लिएर चाओ राज्यलाई बचाउने गरेको प्रसंगतिर लागौं। सुनपिनले स्थितिको विश्लेषण गरेपछि के ठहर गरे भने वही राज्यको सेना शक्तिशाली रहेछ। यदि त्यससित अगाडिबाट लडेमा छि राज्यका लागि ठूलो क्षति हुन सक्छ। त्यसैले शत्रुको मुख्य शक्तिलाई छलेर त्यसको कमजोर ठाउँबाट हमला गर्नु उचित हुन्छ। वही राज्यको मुख्य बलियो टुकडी बाहिर गई त्यसको राजधानी ता ल्याङमा रक्षक शक्ति कमजोर भएको अवसर पारी त्यसमाथि नै हमला गरेको खण्डमा वही राज्यको सेना बाध्य भई ता ल्याई बचाउन फर्किएर जानेछन् र चाउ राज्यले स्वत खतराबाट जोगिएर बस्न पाउनेछ। सुनपिनले रणनैतिक दृष्टिबाट अनुकूल स्थिति प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले शत्रु सेनालाई छि राज्यको फौज दुर्लभ रहेको भ्रमपूर्ण संकेत देखाउने निर्णय गरे। उनले जानी जानी असक्षम सैनिक अधिकारीहरूलाई एउटा टुकडी लिएर सामरिक दृष्टिकोणबाट महत्वपूर्ण मानिने वही राज्यको फिङ लिन बस्तीमाथि जाई लाग्न पठाए। सो टुकडीले अति नराम्रोसँग हार खायो। वही राज्यका महारथी फाङ च्युआनले छि राज्यको फौज एकदम लुरो रहेछ भन्ठानेर चाओ राज्यमाथि आक्रमण गर्न झन जोड दिए। छी राज्यको फौजले वै राज्यको राजधानी तायाङमाथि हमला गर्लान् भन्ने उनको सोच पटक्कै थिएन। यसै सिलसिलामा सुनपिन आफैले मुख्य र बलियो शक्ति लिएर सरासर गई वै राज्यको राजधानी तायाङमाथि हमला गर्न थाले। फाङ चिवानले यसको खबर पाउन साथ पर रहेको राजधानीलाई जोगाउन भनी हत्तपत्त चाओ राज्यमाथि आक्रमण गरिरहेको अघिल्लो मोर्चाबाट सेना फिर्ता गरे। सैनिक तथा घोडा अति थकित भई सुनपिनको घेराबन्दीमा समेत पर्न भएपछि वै राज्यको सेनाको नराम्रो अन्त्य हुन स्वाभाविक थियो। छि राज्यको फौजले शत्रु सेनाको साख शक्ति

0: छलेर त्यसको कमजोर ठाउँमाथि हमला गर्यो र आरामसँग बसेर अति थाकेको शत्रु सेनासँग लडाई गरेको हुनाले यसबाट चाउ राज्यलाई बचाउनुका साथै वै राज्यको वास्तविक शक्तिलाई पनि शिथिल पारिदियो। चीनको सैनिक मामिला सम्बन्धी इतिहासमा वै राज्यलाई घेरामा पारी चाउ राज्य बचाउने यो प्रसिद्ध जंगी जुक्ति सृजना गरी पछिका पुस्ताका लागि दूरगामी प्रभाव छाडिएको छ। श्रोता, भोटेकुसे बाढीले सड़क र पुल बगाएपछि सड़क मार्गबाट राहत पुर्याउन कठिन बनेको रसुवाका दुर्गम बस्तीमा चीनको सहयोगमा प्राप्त ड्रोन प्रभावकारी माध्यम बनेको छ। सड़क सम्पर्क टुटेका क्षेत्रमा खाद्यान्न, औषधि र अत्यावश्यक सामग्री पुर्याउन उच्च क्षमताका ड्रोन परिचालन गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीका अनुसार धुन्सेदेखि हाकु बेसीसम्म राहत सामग्री पुर्याउन 80 देखि 100 किलोग्रामसम्म भार बोक्न सक्ने 4 ड्रोन प्रयोग भइरहेका छन्। सड़क अवरुद्ध हुँदा हेलिकप्टरबाट मात्रै राहत पुर्याउन कठिन भइरहेको अवस्थामा ड्रोनले छोटो समयमा नै दुर्गम बस्तीमा सामग्री पुर्याउन सहयोग गरिरहेको छ। यो विशेष रिपोर्ट।
1: भोटेकुसेको बाढीले सड़क र पुल बगाएपछि रसुवाको आमा छोदेङमो गाउँपालिकाका दुर्गम बस्ती अहिले आकाशबाट आउने राहतको भरमा छन्। गत भदौ 10 गतेको विनाशकारी बाढीले सड़क, पुल र विद्युत सम्पर्क विच्छेद गरेपछि खाद्यान्न, औषधि र ग्यासको अभाव झेलिरहेका स्थानीयका लागि ड्रोन राहत पुर्याउने नयाँ माध्यम बनेको छ। पहिला मानिस र खच्चरले बोक्ने सामग्री अहिले प्रविधिको सहायताले आकाशबाट बस्तीमा पुग्न थालेपछि स्थानीयका लागि यो दृश्य नौलो मात्र होइन, संकटको बीचमा आशाको माध्यम समेत बनेको छ। धार्मिक तथा प्राकृतिक पर्यटनका साथै चिलिमी र सानजेन जस्ता जलविद्युत आयोजनाका कारण परिचित आमा छोदेङमो बाढीपछि भने गम्भीर मानवीय तथा पूर्वाधार संकटमा परेको छ। 200 भन्दा बढी नागरिक अझै बेपत्ता रहेको स्थानीय विवरण छ। गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार सड़क बगिसकेपछि प्रभावित नागरिकलाई भोकभोकै राख्न नहुने अवस्था आएपछि राहत पुर्याउने वैकल्पिक माध्यम खोजिएको हो। हेलिकप्टरबाट सामग्री पुर्याउने प्रयास गरिए पनि दुर्गम भूगोल र प्रतिकूल मौसमका कारण त्यसलाई निरन्तरता दिन कठिन भयो। त्यसपछि ड्रोन प्रभावकारी विकल्प बनेको हो। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार अहिले ड्रोन मार्फत औषधि, ग्यास र खाद्यान्न प्रभावित बस्तीमा पुर्याउने काम भइरहेको छ। यद्यपि गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङका अनुसार ओडा नम्बर 1 बाहेक ओडा नम्बर 2, 3, 4 र 5 कतिपय दुर्गम बस्तीमा अझै ड्रोन समेत पुग्न सकेको छैन। सड़क सम्पर्क पूर्ण रूपमा नहुँदा बजारमा सामग्रीको मूल्य समेत अत्यधिक बढेको छ। स्थानीयले 2,700 रूपियाँ पर्ने चामलको बोरा 11,000 रूपियाँसम्म तिर्नु परेको गुनासो गरेका छन्। विपदको यही परिस्थितिमा चीनको सहयोगमा प्राप्त उच्च क्षमताका ड्रोन पनि राहत अभियानमा प्रयोग भइरहेका छन्। धुन्चेदेखि हाकुबेसीसम्म सामग्री पुर्याउन 80 देखि 100 किलोग्रामसम्म भार बोक्न सक्ने 4 ड्रोन परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार नुवाकोटमा हैजा विरूद्धको खोप अभियानमा समेत ड्रोन प्रयोग गरिएको थियो। यसको अर्थ नेपालमा ड्रोन अब फोटो खिच्ने वा नक्साङ्कन गर्ने उपकरणमा मात्र सीमित छैन, औषधि, खाद्यान्न, खोप र अन्य अत्यावश्यक सामग्री दुर्गम क्षेत्रमा पुर्याउने व्यवहारिक विपद प्रविधिका रूपमा यसको प्रयोग विस्तार हुँदैछ। नेपालमा 2072 भूकम्पपछि क्षति मूल्याङ्कन र नक्साङ्कनमा ड्रोनको प्रयोग भएको थियो। पछिल्लो समयमा भने यसको उपयोग राहत, उद्धार, विपद क्षेत्रको निगरानी तथा हिमाली क्षेत्रमा फोहोर व्यवस्थापनसम्म विस्तार भइरहेको छ। रसुवाको पछिल्लो अनुभवले नेपाललाई अझ ठूलो सम्भावनातर्फ संकेत गरेको छ। विपद आउँदा विदेशी सहयोगमा ड्रोन ल्याएर चलाउनु तत्कालीन समाधान हुन सक्छ, तर दीर्घकालीन रूपमा नेपालले आफ्नै आवश्यकता अनुसार ड्रोन विकास गर्ने क्षमता बनाउनु पर्ने देखिन्छ। विश्वविद्यालय, प्राविधिक शिक्षालय, निजी प्रविधि कम्पनी, नेपाली सेना, प्रहरी र विपद व्यवस्थापन निकायबीच सहकार्य गरेर हिमाली भूगोलमा काम गर्न सक्ने, बढी भार बोक्ने, लामो दूरी उड्ने र खराब मौसममा समेत सञ्चालन गर्न सक्ने ड्रोन विकास गर्न सकिन्छ। त्यसमाथि ड्रोनबाट संकलित तस्विर र भू सूचनालाई कृत्रिम बौद्धिकतासँग जोड्न सके पहिरो, बाढी, अवरुद्ध सड़क, जोखिममा परेका बस्ती र फसेका नागरिकको पहिचान अझ छिटो गर्न सकिन्छ। चीन लगायत मित्र राष्ट्रबाट प्राप्त प्रविधिलाई तत्कालीन राहतमा मात्र प्रयोग नगरी ज्ञान, सिप र प्रविधि हस्तान्तरणको अवसरका रूपमा उपयोग गर्न सके नेपालले आफ्नै विपद प्रविधिको आधार निर्माण गर्न सक्छ। यद्यपि ड्रोन सड़क र पुलको अस्थायी विकल्प भने होइन, ठूलो परिमाणमा खाद्यान्न आपूर्ति गर्न, मानिसको नियमित आवत जावत सहज बनाउन र आर्थिक गतिविधि पुनस्थापित गर्न सड़क, पुल, विद्युत र संचार पूर्वाधार तत्काल पुननिर्माण गर्नैपर्छ। रसुवाको संकटले एउटा महत्वपूर्ण पाठ दिएको छ। विपदले जमीनको बाटो बन्द गरिदिए पनि प्रविधिले आकाशको बाटो खोल्न सक्छ। आज ड्रोन केही किलो खाद्यान्न, औषधि वा ग्यास बोकेर प्रभावित बस्ती पुगिरहेको छ। भोलि यही प्रविधि नेपालका दुर्गम क्षेत्रमा उद्धार, स्वास्थ्य सेवा, विपद निगरानी र पुनर्निर्माणको स्थायी प्रणालीको हिस्सा बन्न सक्छ। त्यसका लागि अब प्रश्न ड्रोन चलाउने कि नचलाउने होइन, नेपालले यस्तो प्रविधि आफै विकास र सञ्चालन गर्न कहिलेदेखि शुरू गर्ने भन्ने हुनुपर्छ।
0: श्रोता, चाइनिज एकाडेमी अफ साइन्सेसका सह प्राध्यापक डाक्टर डीबी कटेलले हालसालै गएको हिमस्खलनबाट सृजित प्राकृतिक विपद विश्वको साझा समस्याको रूपमा रहेको र यसका लागि चीन र नेपालबीच सहकार्य र संयन्त्र बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले चीनसँग प्रविधि तथा भू उपग्रह प्रणाली र दक्ष जनशक्ति पनि रहेकाले नेपाली जनशक्तिलाई पनि दक्ष बनाउन तथा अभिवृद्धि गर्न तथा प्रविधि हस्तान्तरणसँगै दुई देशबीच सहकार्य गर्न सकिने बताउनु भएको छ। हिमस्खलनपछि आएको बाढीपछिको विविध हल्ला सम्बन्धमा पनि यस्तो विशाल घटना यसअघि तिब्बती पठार क्षेत्रमा गएको रेकर्ड नै नभएको उहाँको भनाइ छ। चाइनिज एकाडेमी अफ साइन्सेस अन्तर्गत तिब्बती पठार अनुसन्धान संस्थाका विज्ञ टोली प्राध्यापक आयो तानदोङको नेतृत्वमा भएको प्रारम्भिक अध्ययन तथा निष्कर्षले पनि नेपालकै भूभागमा भएको हिमस्खलन उल्लेख गरिएको थियो। उहाँको टोली मात्र होइन, विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरूले पनि समान खालका अवधारणाहरू बाहिर ल्याएका छन्। अबको पालोमा डाक्टर कटेलसँगको यो संवाद।
2: यो चाहिँ अहिले भनौँ न इतिहासकै उसमा मूल्याङ्कन गर्ने हो भने सबैभन्दा भयानक ठुलो हिमस्खलन हो अथवा यो ग्लेसियर कोलाप्स हो। तिब्बतन पठारी क्षेत्रमा योभन्दा अगाडि यस्तो किसिमको भयानक हिम पहिरो चाहिँ भनौँ न हिमस्खलन चाहिँ रेकर्डमा थिएन, छैन, यस रेकर्डमा अहिलेसम्म तथ्याङ्कले देखाएको छैन। यसले चाहिँ सबैभन्दा ठुलो बाढी चाहिँ यसले सिर्जना गर्यो, अत्यन्तै मासिप भनौँ न अत्यन्तै भयानक जुन किसिमको हिम पहिरो गयो त्यसले चाहिँ जुन यो लेन्दे खोला हुँदै केरुङ नाकासम्म पुग्दै जाँदाखेरि अत्यन्तै दबावको कारण वेभले भनौँ न त त्यसको दबावले गर्दाखेरि ठुलो बाढी पैदा गर्यो। यो चाहिँ असाध्यै दुःखद परिस्थिति पनि हो, दुःखद सिचुएसन पनि हो, ठुलो क्षति पनि पुर्यायो। वास्तवमा विभिन्न अफवाहहरू फैलिए पहिले अब यो सन्दर्भमा कतिपय धेरै जसो चाहिँ गलत अफवाहहरू चाहिँ यो प्रचारमा ल्याइयो। यी चाहिँ सबैभन्दा दुःख लाग्दो कुरा हुन्। यिनी यो चाहिँ एउटा न भनौँ न एउटा भनौँ यस्ता जुन प्रकोपहरू भविष्यवाणी गर्न पनि असाध्यै कठिन हुने खालको प्रकोप हो। यस्ता प्रकोपहरूलाई भविष्यवाणी गर्न त्यति सहज छैन, निकै भनौँ न यसको बारेमा अध्ययन अनुसन्धान पनि असाध्यै हुनुपर्छ। अर्को कुरा जस्तो कि अब यो जुन हिम पहिरो निक्लियो सुरुमा अब नेपाली भूभागमा रहेको जुन ग्लेसियर नेपालको माउन्टेनमा रहेको ग्लेसियर कोलाप्स हुँदाखेरि चाहिँ सिर्जना भएको यो एउटा चाहिँ विपत्ति हो। र म इन्स्टिच्युट अफ तिब्बतन पेट्रो रिसर्च साइन्स एकाडेमी अफ साइन्सेसमा म काम गर्छु सह प्राध्यापकको रूपमा, र हामीले यो घटनाको सुरुवात भएको दिनदेखि नै हाम्रो जुन इन्स्टिच्युटको जुन प्रमुख हुनुहुन्छ इन्स्टिच्युट भने रिसर्च हाम्रो टिमको टिम लिडर प्रोफेसर याओ थेन्दोङ, उहाँको नेतृत्वमा विभिन्न अब्जर्भेसनहरू प्रारम्भिक अध्ययनहरू भए। प्रारम्भिक अध्ययनबाट अनि के भनौँ न प्रारम्भिक निष्कर्षबाट के पनि अगाडि आयो भने यो चाहिँ अब के भनौँ नेपालकै माउन्टेन हिमाली क्षेत्रबाट चाहिँ उत्पत्ति भएको हो, यो पहिरो त्यहीँबाट उत्पत्ति भएको हो। पछि लेन्दे खोला हुँदै केरुङ नाकामा गइसकेपछि यसले भयानक बाढीको प्रकोप सिर्जना गरेको हो। र अर्को कुरा जुन अब यो त्यतिखेर त्यो हिम पहिरो अथवा हिमस्खलनको अवस्था जाँदाखेरि नै त्यसको चाहिँ भनौँ न अत्यन्तै जुन मुभमेन्ट मास मुभमेन्टको कारणले भूकम्पीय तरङ्गको सिर्जना भएको हो भन्ने पनि अब भनौँ न प्रश्न भइसकेको छ। र यो हाम्रो भनौँ न प्रारम्भिक अध्ययन हाम्रो जुन प्राध्यापक या थान्दोङको इनिसिएसनमा अथवा नेतृत्वमा भएको प्रारम्भिक अध्ययनले मात्र होइन विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरूले पनि यो विषयमा चाहिँ भनौँ न दुई समान खालका अवधारणाहरू वैज्ञानिक भनौँ न आधारहरू बाहिर भनौँ निर्कुल गरिसकेको छ अथवा निकालिसकेको छ यो जुन विपत्तिको विषयमा भनेको प्रश्न छ। यो चाहिँ ग्लेसियर कोल्याप्सबाट सिर्जना भएको हो, यो कुनै अब लेक चाहिँ ग्लेसियर लेक भन्छ, ग्लेसियर लेक को चाहिँ जुन विस्फोटबाट अथवा त्यसबाट सिर्जना भएको होइन भन्ने कुरा त अहिले सबै कुराहरू प्रमाणित पनि भइसकेको छ। यसमा अरू थप भनिरहनु पनि अब जरुरी छैन, जरुरी छ जस्तो मलाई लाग्दैन। यसलाई के भन्छु भने सबैभन्दा हामीले एउटा बुझ्नुपर्ने कुराहरू ग्लेसियर र ग्लेसियर लेक भन्ने कुराहरू फरक फरक विषयहरू हुन् है। म सबैभन्दा मुख्य कुरो यो ग्लेसियर यो जुन सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको यो हाम्रा नदीहरूको लागि हाम्रा जलस्रोतका लागि महत्त्वपूर्ण स्रोतहरू हुन् पानीको लागि, जसले भनौँ न लगभग अरबौँ मानिसहरूलाई मानिसको जीवनयापनको लागि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। सँगसँगै ग्लेसियर यस्तो चाहिँ मास पनि हो जसले हाम्रो विगतका जलवायुको सूचनाहरू पनि त्यो भित्र लुकेका हुन्छन् होइन, भनेको त्यो त्यति महत्त्वपूर्ण चिज हो, महत्त्वपूर्ण भनौँ न हाम्रो लागि स्रोत हो। र यो सबैभन्दा मुख्य कुरो प्राकृतिक रूपमा अलिकति प्राविधिक कुराहरूको जुन जानकारी अथवा ज्ञान अथवा नलेजको अभावले गर्दाखेरि यो किसिमको चाहिँ जुन बाहिर प्रचारहरू गरियो ती चाहिँ गलत हुन्, किनभने ग्लेसियर लेक आउटबर्स्ट फ्लड र ग्लेसियर कोल्याप्स भन्ने कुरा फरक फरक विषयहरू हुन् वैज्ञानिक रूपमा। यिनीहरूको फरक फरक क्यारेक्टर हुन्छ, चरित्र हुन्छ, किनभने ग्लेसियरको कारणले ग्लेसियर लेकहरू बन्छन् होइन, तर अब ग्लेसियर लेक बन्ने पनि छुट्टै आधारहरू हुन्छन्। अब यो चाहिँ ग्लेसियर नै भएको हुनाले गर्दाखेरि, हिमनदी नै भएको हुनाले गर्दाखेरि त्यो चाहिँ फरक हो। ती जुन बाहिर आएका प्रचारमा आएका कुराहरू चाहिँ ती सबै कुराहरू चाहिँ गलत हुन्। यो ग्लफ हो, ग्लेसियर लेक आउटबर्स्ट फ्लड भयो भन्ने कुराहरू चाहिँ अलिकति अफवाह नै फिजिएको हो। अर्को कुरा पनि म यहाँ अलिकति जोड्न चाहन्छु, यसलाई अगाडि पूर्व जानकारी गर्न सकिन्थ्यो कि सकिँदैन थियो भन्ने कुराहरू पनि आयो, पूर्व जानकारीहरू पाइएन भन्ने कुराहरू हो। अब जस्तो भनौँ ग्लेसियर लेक आउटबर्स्ट फ्लड जुन अब पोटेन्सियल्ली आउटबर्स्ट फ्लडका जुन निर्धारणहरू गरिएका छन्, अब तिनीहरू चाहिँ कतिपय उदाहरणहरू छन्, जस्तो हाम्रै देशमा नेपालमा पनि जस्तो छोरोल्पा एउटा बहुचर्चित ग्लेसियर लेक हो होइन, यसमा पनि कुनै बेला फुट्न सक्छ भन्ने हिसाबले जुन भनौँ न अर्ली वार्निङका विभिन्न विधिहरू अपनाउने प्रयत्नहरू पनि भएका छन् होइन। त्यो चाहिँ अब ग्लेसियर लेक यदि निर्धारण भएका यी चाहिँ डेन्जर छन् अथवा खतरापूर्ण छन् भन्ने कुरा भइसकेपछि ती कुराहरूलाई मोनिटरिङ गर्ने भन्ने कुरा पछिल्लो कुरा हो। तर यो ग्लेसियरको जुन छ अब यसलाई चाहिँ कुन बेला आउँछ, कुन बेला कोल्याप्स हुन्छ अथवा कुन बेला यो भत्किन्छ भन्ने कुराले निर्कुल गर्न चाहिँ त्यति सहज कुरा होइन, पूर्वानुमान गर्न सक्ने कुराहरू होइन। यसमा धेरै नै ठुलो यदि प्राविधिक रूपमा धेरै ठुला प्रविधिहरू भयो भनेदेखि तिनीहरूबाट मूल्याङ्कन गर्न सक्ने अथवा रेगुलर हामीले चाहिँ मोनिटरिङ गर्न सक्यौँ भन्ने हिसाबले चाहिँ यो चाहिँ सम्भावना छ कोल्याप्स हुन सक्छ भन्ने कुराहरूको आधारहरू हामीले बुझ्न सक्यौँ भने त्यो अलग कुरा हो। किन तर यो अहिलेको घटनाले चाहिँ कस्तो भने विश्व समुदायलाई हामीलाई यो दक्षिण एसिया मात्र होइन विश्व समुदायलाई पनि एउटा ध्यानाकर्षण गरेको छ, भनेको यस्तो घटनाहरू पनि यो पृथ्वीमा घट्ने रहेछन् भन्ने कुराहरूको सङ्केत पनि दिएको छ। त्यसले गर्दाखेरि हामीले अब यस्तो जस्तो ग्लेसियर लेक आउटबर्स्टका कुराहरू मात्रै होइन, हाम्रो यो हिमनदीहरूलाई पनि अध्ययन गर्नलाई, यिनीहरूको अवस्था कस्तो छ भनेर जानकारी राखिराख्नलाई पनि चाहिँ हामीले अब त्यतातर्फ पनि उन्मुख हुनुपर्छ भन्ने किसिमको एउटा संकेत भन्ने चाहिँ अहिले यसले दिएको छ यो घटना. यसको अहिले भनौँ कि विगत केही वर्ष यताबाट वैज्ञानिक अध्ययनहरूबाट पनि यस्ता घटनाहरूको फ्रिक्वेन्सी बढिराखेको चाहिँ देखिएको छ. यो सबैभन्दा महत्वपूर्ण कुरा तापक्रम वृद्धिले गर्दाखेरि रेगुलर प्राकृतिक रूपमा लेक बन्नु अनौठो कुरा होइन. जस्तो भनौँ यो प्राकृतिक एउटा तरिकाले नै ग्लेसियर लेकहरू बन्छन् होइन. अब प्राकृतिक तरिकाले नै हाम्रा हिमालहरू पग्लिन्छन्. त्यो नपग्लिने हो भने एउटा जलचक्र नहुने हो भने समुद्रबाट पानी जाने वर्षाको रूपमा पानी जाने अथवा हिउँको रूपमा पानी भनौँ न हाम्रो हिमालहरूमा जम्मा हुने र त्यही पानी पग्लेर चाहिँ जलको रूपमा आउने अथवा त्यही पानी पग्लेर लेकहरू बन्ने यी प्रक्रिया पद्धतिहरू चाहिँ प्राकृतिक हुन्. तर अब अहिले जुन अब बढ्दो भनौँ न त्यो तापक्रमले गर्दाखेरि चाहिँ कस्तो छ भने ती बन्ने प्रक्रियाहरू तालहरू जुन ग्लेसियर लेकहरू चाहिँ भरिने प्रक्रियाहरू त्यस्तै हाम्रो हिमालहरूको जुन ग्लेसियरहरू अस्थिर हुने प्रक्रियाहरू जुन त्यो तापक्रमको चाहिँ भनौँ न यो उसले वृद्धिले गर्दाखेरि बढ्दै गइरहेको संकेत चाहिँ दिएको छ. एकदमै एकदमै एकदमै अब पहल गर्नुपर्छ किनभने हाम्रो यो तिब्बती पठार क्षेत्रमा चाहिँ हामी सबैको एउटा साझा समस्याको रूपमा हो यो जुन हाम्रो हिम श्रृङ्खलाहरू जुन छ होइन. हाम्रा ग्लेसियरहरू छन् हिउँहरू छन् होइन. यी भनेका हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण चाहिँ भनौँ स्रोतहरू हुन् जसले मैले अघि पनि भनिसकेँ अरबौं जनताहरूको जीवनयापन भएको छ. र दोस्रो कुरा यो तिब्बती पठार क्षेत्र भनेको मैले बारम्बार पनि भन्ने कुराहरू हो जलवायुको क्षेत्रमा हाम्रो लागि मात्र होइन हाम्रो रिजनल भनौँ न एसियाको लागि मात्र होइन न उत्तरी गोलार्धको लागि मात्र होइन पुरै विश्वको लागि पनि सबैभन्दा संवेदनशील विश्वको जलवायुको लागि पनि संवेदनशील क्षेत्र हो. अब त्यसले गर्दाखेरि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो समान समस्या भएको हुनाले एउटा मात्रै मुलुकबाट अब यस्ता जटिल परिस्थितिहरूलाई अब भनौँ न ट्याकल गर्न सक्ने व्यवस्था पनि त्यति सजिलो पनि छैन. त्यसले गर्दाखेरि सहकार्य सबैभन्दा महत्त्वपूर्ण हुन्छ. मुख्य कुरो चाहिँ यसका एक तरी अनुसन्धानका पाटाहरू त छँदैछन् होइन. अनुसन्धान त निरन्तर रूपमा गर्ने नै छँदैछन् तर यस्तो घटनाहरू दोहोरी रहन सक्छन् होइन. त्यसले गर्दाखेरि हामीले ठुलो जनधनको एउटा क्षतिको लागि भनौँ न रियल टाइम इन्फर्मेसनहरू जानकारीहरू सूचना लिन सक्ने चाहिँ भनौँ न एउटा संयन्त्र भनौँ न संयन्त्रको एउटा विकास गर्न जरुरी छ. भनेको राष्ट्र दुई राष्ट्रहरू बिचको एउटा मेकानिजमको चाहिँ विकास गर्नलाई अथवा स्थापना गर्नलाई अत्यन्तै जरुरी छ किनभने यी घटनाहरूको अनुगमनहरू हामीले भनौँ परिस्थितिहरूको अनुगमन हामीले रेगुलर गरिरहनु पर्छ किनभने त्यसले हाम्रो साझा समस्या भएको हुनाले हामीले साझा प्रयत्नहरूबाट किनभने अब अहिले त चीनमा पनि थुप्रै प्रविधिहरू छन् होइन. भूपग्रहीय प्रणालीहरू पनि छन् सूचना लिनका लागि अनि दक्ष जन शक्ति पनि यहाँ छ भनेको त्यसले गर्दाखेरि हामीले भनौँ नेपालमा भएकाहरूलाई पनि अत्यन्तै भनौँ न त्यो क्यापेसिटी बिल्डिङ गर्ने खालका दक्षता अभिवृद्धि गर्ने खालका जुन अवसरहरूको लागि पनि हामीले जोइन्ट कोअपरेसनको लागि पहल गर्न सक्छौँ. त्यो सँगसँगै प्राविधि चाहिँ एउटा ट्रान्सफरको लागि पनि हामीले पहल गर्न सक्छौँ. त्यो सँगसँगै हामीले सहकार्य गरेर मनिटरिङको लागि अध्ययन अनुसन्धानका लागि दुई देश बिच भनौँ एउटा साझा संयन्त्रको विकासको लागि पनि हामीले पहल गर्न सक्छौँ जुन अहिले आवश्यक अहिलेको आवश्यकता पनि हो. त्यो सँगसँगै हामीले विश्व समुदायसँग पनि भनेको हाम्रो यो साझा समस्या हो. यो हाम्रो लागि मात्रै समस्या होइन सारा संसारको लागि समस्या हो सारा विश्वको लागि समस्या हो भन्ने कुराहरूलाई पनि हामीले मनन गर्दै विश्व समुदाय बीच पनि हामीले यो जुन हाम्रो यो जलवायुको संरक्षणका लागि हाम्रो भनौँ न यो जुन प्राकृतिक जुन छ स्रोतहरूको संरक्षणको लागि चाहिँ हामीले पहल गर्नु चाहिँ अहिले अत्यन्तै आवश्यक पनि छ. एकदम सही कुरा किनभने यो ट्रान्सबाउन्ड्री इस्यु हो. जस्तो अब हामीले मैले बेलामा पनि कति भन्ने पनि गरेको छु हाम्रो अर्को पनि छ त्यो पनि प्रायः जसो हामी त मैले के भन्छु भने हामी यस्तो क्षेत्रमा छौँ जहाँ अत्यधिक वर्षा हुन्छ होइन. अत्यधिक वर्षा भइसकेपछि बाढीको प्रकोप पनि हाम्रो बढ्दै गएको हुन्छ. अर्को हाम्रो जोखिम के छ भन्दाखेरि भूकम्पीय जोखिम पनि छ. त्यो सँगसँगै के त भन्दाखेरि यो त ट्रान्सबाउन्ड्री चाहिँ एउटा भनौँ न समस्या पनि हो भनेको किनभने तीन देश त्रिपक्षीय एउटा समस्या हो. अर्को जस्तो हामीले अर्को जुन भटेकोशी सुनकोशी भन्ने छ त्यो पनि अर्को चाहिँ के भन्छ भने बाढीको लागि पनि अत्यन्तै संवेदनशील चाहिँ नदी हो. त्यसले गर्दाखेरि यसमा भनेको हामीले यो अत्यन्तै महत्त्वपूर्ण विषय भएको हुनाले गर्दाखेरि त्रिदेशीय सहकार्य पनि अत्यन्तै आवश्यक छ। हामीले त्यो हिसाबले पनि एउटा नयाँ खालको मेकानिजमहरू चाहिँ हामीले विकास गर्न सक्छौँ अथवा विकास गर्नुपर्छ भन्ने किसिमको चाहिँ मलाई लाग्छ। अब यस्तै यस्तै प्रक्रिया जस्तो भनौँ न 2021 अर्को चामोली भन्ने मान भएको थियो होइन, अब त्यो त्यसको प्रक्रिया पनि प्रोसेस के अरे जुन भत्कने प्रक्रिया पनि झन्डै झन्डै उस्तै उस्तै प्रकारको हो। किनभने अहिले जस्तो तापक्रम वृद्धिको कारणले भएको भनेर अलिकति हामीले अनुमान गर्नलाई किन सक्छौँ भनेदेखि यसका जुन आवृत्तिहरू छन् जस्तो एभ्यालेन्सको फ्रिक्वेन्सी भयो होइन, एभ्यालेन्स हुने क्रमहरू, त्यस्तै यो ग्लेसियर कोलाप्स हुने क्रमहरू होइन, यी चाहिँ प्रायःसो भनौँ केही वर्ष यताबाट अलिकति बढ्दै गएको कारणले गर्दाखेरि, किनभने एउटा प्राकृतिक रूपमा एभ्यालेन्स त भइ नै रहन्छन्, नहुने पनि होइन होइन, प्राकृतिक रूपमा चाहिँ अब यही भइरहेका पनि हुन्छन्। तर त्यो चाहिँ ज्यादा रूपमा निरन्तर रूपमा चाहिँ यस्ता घटनाहरू दोहोरिए जुन अहिले देखिरहेको छ त्यो चाहिँ तापक्रम वृद्धिकै एउटा कारण हो भन्ने कुराहरू चाहिँ हामी अनुमान गर्न सक्दछौँ।
0: श्रोता, कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा परिचर्चा गर्छौं। आज पनि हामीले यस्तै विषयमा चर्चा गर्यौं। अवस्थ आजका लागि कार्यक्रम यति नै, अर्को श्रृंखलामा थप विषयवस्तु सहित उपस्थित हुनेछौ। तबसम्मका लागि सहकर्मी मल्लिका थापा सहित म प्रस्तोता मीरा साउ बिदा हुन्छु। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20 को 19 भएन।
2: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर

0: एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
0: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
0: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
0: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
0: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाई पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
3: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि 3 चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी 3 चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टिडाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
4: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 बाट शुरू हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू, प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुवी टिकट जितने अवसर पाउनेछन्।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
0: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा

0: होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Sample 7 92.4 MHz.

0: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल, नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: क्यापिटल FM 92.4, सेन्ट पर्सन टु युज।

0: 92.4 megahertz.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत

0: विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
0: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
0: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर,
1: त्यसपछि अनलाइनबाटै परामर्श लिएर चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
0: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98 5 12 40 9 34।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: कानूनले वर्जित गरेको लागु औषधिको प्रयोग र ओसार पसार नगरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक,
3: इट्स 9 PM।
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: तपाईँको बिहे भयो?
1: छैन। तिमीलाई कस्तो छ?

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: प्रिभेन्सन इज बेटर देन क्योर, यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन, तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिटचिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्लाचोक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
7: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेल रो, प्ले, प्रेडिक्ट एन्ड विन।
8: Four megahertz.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो फौसोको थियो, फौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
7: Megahertz.

92.4 megahertz. Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा

0: टेक्नोपोभा 8 चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 10 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो. त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पैयटार बस्छु. समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ.
4: मेरो तोला कान्त सुना पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ. मोबाइल 98512 40934.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कँदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ.
2: गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन.
3: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए.
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
3: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ.
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
3: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाए. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाई पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै
2: निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कूटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोवा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ. सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट. यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन.
2: क्यापिटल FM 92.4, सेन्ट पर्सन टु युज.

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 11 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: विभिन्न प्रस्तुतिहरू तथा गीत संगीतका साथमा आजको 18 घण्टाको नियमित प्रसारण यही समाप्त हुन्छ।
1: भोलि बिहान 5 बजेदेखि राति 11 बजेसम्म हाम्रा नियमित प्रस्तुतिहरूका साथमा यहाँहरूको सेवामा पुनः उपस्थित हुने नै छौ।
0: यहाँहरूको जीवन सुखमय बनोस्।